प्रिय श्रोता साथीहरूलाई हार्दिक नमस्कार। आजको शुभ बिहानीमा एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। समय बेला बिहानीको 6:25 अनि 28 सेकेन्ड भइरहेछ। श्रोता, आज हो बुधबार, विक्रम सम्वत 2083 जेठ 27 गते, साथै सन् 2026 10 तारिक जुन महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधुशिका प्रतिमा। सम्पूर्ण आदरणीय श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछौ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 103.2 मेगा साथै न्यूज अन एयर एपमा पनि सुन्न सक्नुहुनेछ।

लक्ष्यमा पुग्नु भन्दा पनि जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

श्रोता, आजको अर्चना कार्यक्रममा हामी प्रस्तुत गर्न लागिरहेका छौँ मनको पवित्रता अनि स्थिरता विषयमा एक आध्यात्मिक चिन्तन। उक्त चिन्तनलाई प्रस्तुत गर्न हेतु आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी रमेश प्रसादज्यू। त आउनुहोस् श्रोता, अब सुनौ उहाँको प्रस्तुति।

मनको पवित्रता अनि स्थिरता। मनुष्य जीवनमा मनको पवित्रता अनि स्थिरता एउटा मानसिक शान्ति, स्पष्टता अनि आन्तरिक आनन्दको आधार हो। मनुष्यको विचारमा निष्कपटता अनि सकारात्मकता नै मनको पवित्रता हो, अनि मनको स्थिरताको अर्थ हो कठिन परिस्थितिमा विचलित नहुनु। आफ्नो जीवनमा यस्ता गुणहरूलाई विकसित गर्नको निम्ति निम्न व्यावहारिक अनि आध्यात्मिक उपायहरू अप्नाउन सकिन्छ। मनको पवित्रताको निम्ति सरल उपायहरूमा पहिलो सकारात्मक दृष्टिकोण, दोस्रो सात्विक आहार अनि आचरण, अनि तेस्रो दान अनि सेवा। सकारात्मक दृष्टिकोण एउटा यस्तो मानसिक अनि भावनात्मक स्थिति हो जसले हामीलाई जीवनको चुनौती अनि कुनै पनि परिस्थितिमा आशावादी, रचनात्मक अनि जिम्मेदारीपूर्ण तरिकाले हेर्न अनि बुझ्न सक्षम बनाउँदछ। यसले समस्याहरूमा उल्झाउनुको सट्टा यसको समाधानतर्फ ध्यान केन्द्रित गर्न सिकाउँछ। कुनै प्रकारको बाधाहरूलाई निराशाभन्दा अवसर बनाउन सिकाउँछ। आफ्नो जीवनमा चलिरहेको विफलताहरूलाई व्यक्तिगत विकासको हिस्सा बनाउन सिकाउँछ। जीवनमा परिस्थितिहरूको अनिश्चितता अनि दबाउमा शान्ति अनि स्पष्टता अपनाउन सिकाउँदछ।

सकारात्मक सोचले कुनै पनि समस्या समाधान गर्न क्षमता बढाउँदछ। यसले व्यक्तिगत अनि पेशागत दुवै जीवनशैलीमा सफलता आर्जन गर्न सम्भावनाहरू बढाउँदछ। आफ्नो जीवनमा सकारात्मक दृष्टिकोण राख्दा मनुष्यको स्वास्थ्य प्रणालीमा पनि सकारात्मक असर पर्दछ। प्रतिरक्षा प्रणाली मजबुत गर्नको साथमा हृदयलाई स्वस्थ राख्दछ। जटिलभन्दा जटिल समस्याहरूमा सकारात्मक सोच अनि तरिकाले समाधान गर्न सिकाउँदछ। दोस्रो हो सात्विक आहार अनि आचरण, र योग अनि आयुर्वेदको अनुसार यो एउटा जीवनशैली हो जसले शरीर अनि मानसिक शुद्धतालाई बढाउँदछ। सात्विक आहारले मनलाई शान्त, स्थिर अनि ऊर्जावान बनाउँदछ भने सात्विक आचरणले राम्रो विचार, शान्ति अनि सकारात्मकता प्रदान गर्दछ। सात्विक आहार या भोजनले शरीरलाई स्वस्थताको साथमा मनलाई शान्ति अनि स्थिरता प्रदान गर्दछ। सात्विक आचरण भन्नाले आफ्नो व्यवहारमा पवित्रता अनि सत्यता अपनाउनु हो, जसलाई सत्वगुण भनिन्छ। सदैव साँचो बोल्नु, आफ्नो मन वचन अनि कर्मले कसैलाई हानि नगर्नु नै सत्वगुण हो। अर्काको प्रति करुणाको भाव राख्नु अनि सासाना भूलहरूमा क्षमा प्रदान गर्नुलाई नै सात्विक आचरण भनिन्छ। आफ्नो इच्छाहरूलाई सीमित राखेर जस्तो प्राप्त भयो त्यस्तोमा नै सन्तोष गर्नुलाई सात्विक आचरण भनिन्छ।

क्रोध लोभ अनि अहंकारलाई पन्साएर सरल जीवन जिउनुलाई नै सात्विक आचरण भनिन्छ। भन्नुपर्दा आहार अनि आचरण दुवै एक अर्काको पूरक हो। सात्विक आहारद्वारा नै सात्विक आचरण प्राप्त गर्न सकिन्छ। जस्तो आहार ग्रहण गरिन्छ त्यस्तै आचरण पनि प्राप्त गरिन्छ, अनि जस्तो विचार त्यस्तै व्यवहार हुन्छ। यसरी नै जीवनको पवित्रता अनि स्थिरतालाई प्रभाव पार्ने अर्को तेस्रो आधार हो दान अनि सेवा। यी दुवै निस्वार्थ भावले गरिने मानवीय वा आध्यात्मिक कार्यहरू हुन् जसले समाजमा सकारात्मक अनि समर्पण बदलाउ ल्याउँदछ। दानद्वारा मनुष्यले भौतिक समाधानहरूलाई अरू समक्ष पुर्याउँछ, अनि सेवाद्वारा मनुष्यले आफ्नो व्यक्तिगत समय श्रम अनि कौशलको उपयोग गरेर सहायता प्रदान गर्दछ। दान अनि सेवा यी दुवैवटा मानवीय कृत्यहरू हुन् जसको प्रभावले मनुष्यको जीवनशैली अनि आचरणमा बृहत् बदलाव ल्याउन सकिन्छ। आफ्नो यी आचरणहरूद्वारा समाजमा प्रेरणा साथै आउँदो युवावर्गको निम्ति सत्मार्ग हुनेछ। दानलाई परिभाषित गर्दा कुनै पनि व्यक्ति या समूहद्वारा संसाधनको खाँचो परेको छ उसलाई उक्त व्यक्ति या समूहद्वारा आफ्नो स्वेच्छाले धन भोजन वस्त्र या अन्य संसाधनहरू प्रदान गर्नुलाई नै दान भनिन्छ। दानको मुख्य उद्देश्य कुनै व्यक्ति या समूहलाई तत्काल सहायता प्रदान गर्न पनि हो।

0: श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुनिरहनु भएको छ मनको पवित्रता अनि स्थिरता विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ रमेश प्रसादज्यूले।
1: दान मुख्य रूपले भौतिक या आर्थिक सहायता प्रदान गर्ने माध्यम मात्र हो। विगतमा मनुष्यहरूले आफ्नो संसाधन उपलब्धता अनुसार दान गर्थे, जसमा अन्न, वस्त्र, स्वर्ण, गाईवस्तु, भूमि, गाउँ, जमिन इत्यादि गरिन्थ्यो। आध्यात्मिक पृष्ठभूमिमा स्वर्ण, भूमि, गाई जस्ता दानहरूलाई सर्वश्रेष्ठ दानको संज्ञा पनि दिएको छ। दान अवसर अनि उपलब्धि अनुसार एकपल्ट या धेरैपल्ट योगदान गर्न सकिन्छ। यसरी नै निस्वार्थ भावले आफ्नो समय, बुद्धि अनि शारीरिक श्रम अरूहरूको भलाइको निम्ति लगाउनुलाई सेवा भनिन्छ। यसमा मनुष्य प्रत्यक्ष उपस्थित भएर या अप्रत्यक्ष रूपमा सहायता प्रदान गर्ने गर्दछ। सेवाको मूल उद्देश्य कसैलाई आत्मनिर्भरता बनाउन, समाजलाई सशक्त बनाउन अनि मानिसहरूको जीवन स्तर सुधार्नु हो। मनको पवित्रताको साथमा जीवनमा आध्यात्मिक पवित्रता पनि आवश्यक पर्दछ। आध्यात्मिक पवित्रताको बिना मनुष्य जीवनको प्रधान लक्ष्यको प्रति कदापि हुँदैन। आध्यात्मिक पवित्रताद्वारा नै मनुष्यमा साँचो प्रेम, भक्ति, दया, उदारता अनि परोपकारको भावना उत्पन्न हुँदैछ अनि मनुष्यमा देवत्व प्रवृत्तिको विकास हुँदछ।

मनुष्यमा दुईवटा गुण तमोगुण अनि रजोगुण पाइन्छ। तर आध्यात्मिकताद्वारा मनुष्यले सतोगुण विकसित गर्न सक्दछ। उक्त सतोगुणको प्राप्ति मनको पवित्रताद्वारा प्राप्त गर्न सकिन्छ, जसबाट मनुष्य तेजस्वी, ओजस्वी अनि वर्चस्वी बन्दछ। अन्तमा भन्नु हो भने सफल मानव जीवन प्राप्त गर्नको निम्ति मनुष्यको आत्मबल, नैतिकता, धर्म आचरण अनि तपोबलको आवश्यकता पर्दछ, जो मनको पवित्रता अनि स्थिरताद्वारा मात्र प्राप्त गर्न सकिन्छ। उक्त स्थिति प्राप्त गर्नको निम्ति मनुष्यले आफ्नो आडम्बर, अहंकार अनि ढोङलाई त्याग्नु पर्दछ। त्यागद्वारा नै मनुष्यको हृदयमा पवित्रता, भक्ति अनि कर्मण्यताको भाव उत्पन्न हुन्छ। यस्ता मनुष्यहरूले आफ्नो आत्मबल अनि प्रतिभाद्वारा मानिसहरूको मनबाट तामसी अनि राजसी प्रवृत्तिहरू हटाउँदै सात्विकताको बीज रोपण गरेर उसको जीवनलाई पवित्र अनि सरल बनाउन सकिन्छ। उक्त सात्विक प्रवृत्तिद्वारा नै मानिसहरूले पवित्रता प्राप्त गर्न सक्छन्। यही नै मनको पवित्रताको सार हो। धन्यवाद।

श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो मनको पवित्रता अनि स्थिरता विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ बजार निवासी रमेश प्रसादज्यूले। अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, प्राविधिक पक्षबाट पनि समय सकिएको सङ्केत मिलिसकेकोले गर्दा आजको कार्यक्रमबाट प्रस्तुता मनन तामाङको साथमा म सञ्चालिका झुनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

श्रोता, यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। यहाँलाई पुनः स्वागत गरे म प्रतिमाले। त आउनुहोस्, केही क्षण आनन्द लिनेछौँ भजन सुनेर। आजको कलाकार रहेको छ सुत्खिना पुसक यस्ता, अनि जसमा शब्द रहेको छ अजित बस्नेतको, भने सङ्गीत सिके छेत्रीको।

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबभन्दा लामो समयसम्म देशको सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। उहाँले पण्डित नेहरूको 4398 दिनहरूको कार्यकालको रेकर्ड तोड्नु भएको छ। विश्वका नेताहरूले उहाँलाई बधाई दिएका छन्। मोदी सरकारको 12 वर्ष तथा प्रधानमन्त्रीको रूपमा सर्वाधिक कार्यकाल पूरा भएकोमा आज नयाँ दिल्लीमा एनडीएको बैठक हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि दुई दिने बुल्गेरिया र फिनल्याण्डको औपचारिक भ्रमणमा जानुहुँदैछ। गृहमन्त्री अमित शाहले हिजो नयाँ दिल्लीमा भूमि बन्दरगाह व्यवस्थापन प्रणाली स्वच्छको उद्घाटन गर्नुभयो। अमेरिकाले इरानमाथि हवाई हमला गरेको छ। अमेरिकी अपाचे हेलिकप्टरलाई निशाना बनाएको, जवाबी कार्यवाही गरिएको अमेरिकाले भनेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म देशको सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। श्री मोदीले 26 मई 2014 दिन प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो। आज श्री मोदीले पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोडिदिनु भएको छ। स्वर्गीय नेहरूहरू पहिलोपल्ट 13 मई 1952 दिन देशको निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो अनि 27 मई 1964 प्रधानमन्त्रीको पदमा रहनुभयो। यसरी पण्डित नेहरूको निर्वाचित प्रधानमन्त्रीको रूपमा कार्यकाल 4398 दिनहरूको थियो। 26 मई 2014 आज 10 जुन 2026 प्रधानमन्त्री मोदीको निरन्तर कार्यकाल 4399 दिनहरूको भएको छ। यसरी श्री मोदी भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म देशको सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथलपुथल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समयमा भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गर्दछ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्वका सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्।
1: विश्व नेताहरूले भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा श्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। विश्व नेताहरूले प्रधानमन्त्रीको परिवर्तनकारी शासन, विकासशील देशहरूका लागि उहाँको प्रयास अनि समावेशी र आर्थिक रूपमा जीवन्त भारतको लागि उहाँको दृष्टिकोण प्रशंसा गरेका छन्। श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिशानायकले एक पत्रमा भन्नुभएको छ, श्री मोदीको यो उपलब्धि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका जनता ताली उहाँको नेतृत्वमा लगातार देखाएको विश्वासको प्रमाण पनि हो। पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले एक भिडियो सन्देशमा प्रधानमन्त्री मोदीलाई एक आदर्श नेताको उदाहरणको रूपमा वर्णन गर्नुभएको छ। उहाँले दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने इच्छा व्यक्त गर्नुभएको छ। त्रिनिदाद र डोबागोकी प्रधानमन्त्री कमला प्रसाद विशेषरले प्रधानमन्त्री श्री मोदीको नेतृत्वमा भारत वैश्विक मामलाहरूमा एउटा बलियो आवाजको रूपमा देखा परेको बताउनु भएको छ। भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल मनाउन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए आज नयाँ दिल्लीमा भेला भइरहेको छ। भारतीय जनता पार्टीका शीर्ष नेताहरू र एनडीए गठबन्धनका सबै घटक दलका नेताहरू बैठकमा उपस्थित हुने अपेक्षा गरिएको छ। एनडीए शासित सबै 22 राज्य र केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू साथै सबै गठबन्धन दलका नेताहरू पनि उपस्थित हुनेछन्। बैठकमा विभिन्न राष्ट्रिय विकास कार्यक्रमहरू, पूर्वाधार कार्यक्रमहरू र 2047 विकसित भारत सरकारको दृष्टिकोणको बारेमा छलफल हुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि 2 दिने बुल्गेरिया र फिनल्याण्डको औपचारिक भ्रमणमा जानुहुँदैछ। विदेश मन्त्रालयले भनेको छ यस भ्रमणको क्रममा डाक्टर जयशंकरले बुल्गेरिया शीर्ष नेताहरू र विदेश मन्त्रीसँग भेटवार्ता गर्नुहुनेछ। दोस्रो चरणमा डाक्टर जयशंकर फिनल्याण्डमा 14 कुलन्तरन्ता संवादमा भाग लिनुहुनेछ। यस संवादको विषयवस्तु परिवर्तनशील संसार, विश्वव्यापी क्षेत्रीय र स्थानीय दृष्टिकोण रहेको छ। डाक्टर जयशंकरले फिनल्याण्डका विदेश मन्त्री र अन्य नेताहरूसँग पनि भेट गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतले सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयासको सिद्धान्तमा आधारित विगत 12 वर्षमा उल्लेखनीय प्रगति गरेको छ। यस अवधिमा सरकारले गरीब, किसान, महिला र युवाहरूको कल्याण र सशक्तिकरणका लागि धेरै प्रमुख योजनाहरू शुरू गरियो। आकाशवाणी समाचारले विगत 12 वर्षमा विभिन्न प्रमुख नेता क्षेत्रहरूमा सरकारको प्रयासहरूमा विशेष श्रृङ्खला प्रस्तुत गर्दैछ। आज हामी युवा सशक्तिकरणको दिशामा सरकारका प्रयासहरूबारे छलफल गर्नेछौँ। सुन्नुहोस् एक रिपोर्ट।
3: विगत 12 वर्षमा केन्द्र सरकारले राष्ट्रको युवा शक्तिमाथि बढी ध्यान केन्द्रित गरेको छ। भारतको अर्को पुस्ताका सुधारहरू अब सुधार अभिव्यक्तिमा परिणत भएका छन्, जसको केन्द्रमा युवा शक्ति रहेका छन्।

0: उद्घाटन गर्नुभयो। यो भारतको भूमि सीमामा कार्गो प्रशोधन र यात्री आवागमनलाई डिजिटलाइज र सुव्यवस्थित गर्ने दिशामा एक महत्वपूर्ण पाइला हो। श्री शाहले भन्नुभयो, यो पहलले आधुनिक प्रविधिमा आधारित सीमा व्यवस्थापन प्रणाली निर्माण गर्ने सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उहाँले भन्नुभयो, यो प्लेटफर्म विकसित भारत 2047 को दृष्टिकोणसँग मेल खान्छ र व्यापार सहजीकरण कनेक्टिभिटी राष्ट्रिय सुरक्षालाई बलियो बनाउँछ।
1: हमारी स्मार्ट बॉर्डर की संकल्पना में लैंड पोर्ट अथॉरिटी का बहुत बड़ा योगदान आने वाले दिनों में है। ये जो लैंड पोर्ट मैनेजमेंट सिस्टम और स्मार्ट बॉर्डर की संकल्पना, ये दो मिलकर एक प्रकार से अभेद और सुरक्षित बॉर्डर का निर्माण करेंगे, इसमें मेरे मन में कम से कम कोई शंका नहीं है।
0: श्री शाहले भन्नुभयो, भूमि बन्दरगाह व्यवस्थापन प्रणालीलाई आधुनिक डिजिटल एकीकरण र वास्तविक समय व्यवस्थापन प्लेटफर्मको रूपमा डिजाइन गरिएको छ। उहाँले भन्नुभयो, प्रणालीले लगभग 90% कागजी कार्यहरू समाप्त गर्नेछ, जबकि एकल इलेक्ट्रोनिक विन्डो र सञ्चालित नम्बर प्लेट पहिचान आधारित गीत सञ्चालनले प्रशोधन समयलाई उल्लेखनीय रूपमा घटाउनेछ। ओमानको तटमा अमेरिकी अपाचे हेलिकप्टर खसालेको प्रतिक्रियामा अमेरिकी सेनाले इरान विरूद्ध आक्रमण शुरू गरेको छ। अमेरिकी अधिकारीहरूले हेलिकप्टरलाई इरानी ड्रोनले खसालेको बताएका छन् र दुवै पाइलटलाई बचाइएको छ। अमेरिकी आक्रमणपछि हर्मुज जलडम्बरूको छेउमा रहेका इरानी शहरहरू सिरिक, मिनाब, बन्दर अब्बास र केशव टापुमा विस्फोट भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी हेलिकप्टर खसालेकोमा अमेरिकी प्रतिक्रिया धेरै बलियो र शक्तिशाली भएको बताउनु भएको छ। इरानले यस क्षेत्रमा रहेका अमेरिकी आधार शिविरहरूमा क्षेपास्त्र र ड्रोनहरू पनि प्रहार गरेको छ। इरानी विदेश मन्त्री अब्बास अगाक्चीले कुनै पनि अमेरिकी आक्रमणको बदला लिने बताउनु भएको छ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबभन्दा लामो समयसम्म देशको सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। उहाँले पण्डित नेहरूको 4398 दिनहरूको कार्यकालको रेकर्ड तोड्नु भएको छ। विश्वका नेताहरूले उहाँलाई बधाई दिएका छन्। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि दुई दुनी बुल्गेरिया र फिनल्याण्डको औपचारिक भ्रमणमा जानुहुँदैछ। समाचार पूरा भए अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र समय बेला बिहानको 7:35 भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति सङ्गीत प्रवाह। सङ्गीत केवल मनोरञ्जनको साधन मात्र नभई मानव जीवनलाई समृद्ध बनाउने, संस्कृतिको संरक्षण गर्ने र मानिसहरूलाई भावनात्मक रूपमा जोड्ने महत्त्वपूर्ण कला हो।

कार्यक्रम संगीत प्रभाको यो प्रथम प्रस्तुति रहेको थियो श्रोता अनुपमा प्रधानको शर्मा शब्द रहेको थियो मनोज बोगटीको नि संगीत प्रसाद रना पहिलीको श्रोता संगीत मानव जीवनको एक महत्वपूर्ण कला हो स्वर लय र तालको संयोजनबाट संगीत निर्माण हुन्छ त दोस्रो प्रस्तुति राखिरहेछौ बिरेन खातीको स्वर शब्द अनि संगीतमा

सङ्गीत प्रभाकै अब अन्तिम प्रस्तुति राखिरहेछ श्रोता अल्का थापाको स्वरमा, जसमा शब्द रहेको छ रविन सिंह अनि किरणको, पनि सङ्गीत रहेको छ रविन सिंहकै।

जीवनमा सफलता प्राप्त गर्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो मेहनत। कुनै पनि मानिस जन्मदेखि नै सफल हुँदैन। आफ्नो लक्ष्य प्राप्त गर्नका लागि निरन्तर प्रयास र कडा मेहनत गर्नुपर्छ। मेहनतले असम्भव लाग्ने कामलाई पनि सम्भव बनाउन सक्छ। यदि हामीले धैर्य, लगन र इमानदारीका साथ मेहनत गर्यौं भने एक दिन अवश्य सफलता प्राप्त हुन्छ। एउटा सानो प्रयास आज गरेमा भोलि त्यही प्रयास ठूलो सफलताको कारण बन्न सक्छ। आदरणीय श्रोता साथीहरूलाई हार्दिक नमस्कार। म प्रतिमाको सपना, संघर्ष, आत्मविश्वास र सफलताको अनगिन्ती कथाहरूलाई एकै मञ्चमा समेट्ने यस कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस्, उत्साह, प्रेरणा र सकारात्मक ऊर्जाले भरिएको यस यात्रालाई सुरुवात गरौं आजको कार्यक्रम कथा सफलताको। आजको कथा डाक्टर आर श्रीधरको, जसको जीवनले सिकाउँछ कि साँचो सफलता पद, पैसा वा प्रसिद्धिमा मात्र हुँदैन, समाजलाई सकारात्मक परिवर्तन दिन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हो। विज्ञान, शिक्षा र संसारलाई गाउँ गाउँसम्म पुर्याउने उनको संघर्ष, मेहनत र दूरदृष्टिले लाखौं मानिसको जीवनमा प्रभाव पारेको छ। त्यसैले उनी आज पनि प्रेरणा, समर्पण र नव प्रवर्तनका प्रतीकका रूपमा स्मरण गरिन्छन्। डाक्टर आर श्रीधर भारतका एक प्रतिष्ठित रेडियो प्रसारक, विज्ञान संचारक, शिक्षाविद र सामुदायिक रेडियो आन्दोलनका अग्रणी व्यक्तित्व हुन्। 5 दशक भन्दा लामो समयसम्म संचार, शिक्षा र विज्ञानलाई जनतासम्म पुर्याउने अभियानमा समर्पित रहेकाले उनलाई सन् 2026 अर्थात् यही वर्षमा भारत सरकारले पद्मश्री पुरस्कार सम्मान प्रदान गरेको हो। डाक्टर श्रीधरको जन्म 6 जुन 1947 भएको थियो। उनले विश्वविद्यालय मद्रासबाट रसायन शास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधी अर्थात् PhD पुरा गरे। विज्ञान प्रतिको रुचि र समाजसेवाको भावनाले उनलाई परम्परागत वैज्ञानिक पेसा भन्दा फराकिलो क्षेत्रमा काम गर्न प्रेरित गर्यो। उनको जीवनको सबैभन्दा ठूलो संघर्ष थियो विज्ञान, शिक्षा र संसारलाई सामान्य जनतासम्म पुर्याउने नयाँ बाटो खोज्नु। आज जस्तो इन्टरनेट, स्मार्टफोन वा सामाजिक

प्रत्यक्ष रूपमा विज्ञान सम्बन्धी प्रश्न सोध्न सक्थे र विशेषज्ञहरूले उत्तर दिन्थे। त्यो समय मोबाइल फोन समेत प्रचलनमा थिएन, यसैले यस्तो कार्यक्रम अत्यन्तै नवीन र साहसी प्रयास मानिन्थ्यो। उनले सैटेलाइट प्रविधिको प्रयोग गरेर भारतका टाढा टाढाका क्षेत्रहरू जस्तै लद्दाख, लक्षद्वीप तथा अन्टार्क्टिकासम्म रेडियो संवाद जोड्ने काम गरे। यसले शिक्षा र राष्ट्रिय एकतालाई बलियो बनायो। ग्रामीण क्षेत्रका मानिसहरूलाई शिक्षा र वैज्ञानिक जानकारी पुर्याउनु निकै कठिन काम थियो, तर डाक्टर श्रीधरले हार मानेनन्। उनले हजारौँ विद्यार्थीलाई रेडियो मार्फत जोड्ने कार्यक्रम सञ्चालन गरे। उनले 500 भन्दा बढी ग्रामीण रेडियो विज्ञान क्लब स्थापना गरेर विज्ञानलाई गाउँ गाउँसम्म पुर्याउने प्रयास गरे। उनको जीवनको सबैभन्दा ठुलो उपलब्धि भनेको भारतको पहिलो सामुदायिक रेडियो स्थापना गर्नु थियो। सन् 2004 उनले अन्ना विश्वविद्यालयमा भारतको पहिलो सामुदायिक रेडियो स्टेशन सुरु गर्न महत्त्वपूर्ण भूमिका खेले। यस कदमले स्थानीय समुदायलाई आफ्नै आवाज उठाउने अवसर प्रदान गर्यो। यही कारणले उनलाई आज भारतमा सामुदायिक रेडियोको पिता भनेर सम्मान गरिन्छ। यस रेडियो मार्फत स्थानीय समुदायले आफ्नै भाषा, संस्कृति, समस्या र आवश्यकताबारे आवाज उठाउन पाए। उनको विश्वास थियो कि संचारको वास्तविक उद्देश्य जनतालाई बोल्ने अवसर दिनु हो, केवल सूचना मात्र होइन। यही विचारले उनलाई सामुदायिक रेडियो आन्दोलनको अग्रदूत बनायो। डाक्टर श्रीधरले रेडियो र टेलिभिजन मार्फत शिक्षालाई नयाँ उचाइमा पुर्याए। उनले भारतको पहिलो शैक्षिक टेलिभिजन च्यानल र शैक्षिक एफएम रेडियो परियोजनाहरूको विकासमा योगदान दिए। साथै बाल बालिकाका लागि मानवका विकास नामक विज्ञान सम्बन्धी रेडियो श्रृङ्खला निर्माण गरे, जुन 18 भारतीय भाषामा प्रसारण भएको थियो। उनले इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटी, आना युनिभर्सिटी लगायतका संस्थाहरूमा संसार र शिक्षा सम्बन्धी नेतृत्वदायी भूमिका निर्वाह गरे। दशकौंको सम्पूर्ण नवीन सोच र जनमुखी संसार विकासका कारण भारत सरकारले उनलाई सन् 2026 अर्थात् यही वर्ष 26 जनवरी गणतन्त्र दिवसको दिनमा पद्मश्री सम्मानबाट विभूषित गरेको थियो। यो सम्मान केवल एक व्यक्तिको उपलब्धि मात्र नभई रेडियो शिक्षा र सामुदायिक संचारको शक्तिको पनि सम्मान थियो। आज हामीले एक यस्ता व्यक्तित्वको प्रेरणादायी कथा सुन्ने अवसर पायौं, जसले आफ्नो ज्ञान, समर्पण र अथक परिश्रमद्वारा संचार तथा विज्ञानको क्षेत्रमा अमेर छाप छोड्न सफल हुनुभयो। डाक्टर आर श्रीधरको जीवन कथा केवल एउटा व्यक्तिको सफलता होइन, यो सपना देख्ने, संघर्ष गर्ने र समाजका लागि केही गर्ने हरेक व्यक्तिको प्रेरणाको स्रोत हो। जीवनमा आउने चुनौतीहरूलाई अवसरमा बदल्न सकियो भने सफलता आफै यात्राको साथी बन्न पुग्छ भन्ने सन्देश उहाँको कथाले हामीलाई दिएको छ। यही प्रेरणा र सकारात्मक ऊर्जा सँगै आजको कथा सफलताको यो विशेष प्रस्तुति यतिमै समापन गर्दछौँ। फेरि अर्को अङ्कमा अर्को प्रेरणादायी व्यक्तित्व र सफलताको नयाँ कथा सहित उपस्थित हुने वाचा गर्दै म प्रतिमानी कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। तबसम्मको लागि स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र सफलताको यात्रामा निरन्तर अघि बढिरहनुहोस्। नमस्कार।

श्रोता, समय बेला बिहानको 8:45 अनि 10 सेकेन्ड भइरहेछ र आकाशवाणी खरसाङको अघिल्लो प्रस्तुति सन्दर्भ 7 समावेश रहनेछ हिन्दी चलचित्रका गीतहरू। त आजको सन्दर्भको विषय रहेको छ क्लिन हेबिट फर हेल्दी लाइफ स्टाइल, अर्थात् स्वस्थ जीवन शैलीका लागि सफा बानीहरू। यसबारे जानकारी त गराउनेछौँ, तर के प्रथममा सुनेछौँ यस गीतलाई जो रहेको छ रिफ्युजी चलचित्रबाट। सङ्गीत रहेको छ अनु मल्लिकको, निशब्द जावेद अख्तरको, गुन्जने आवाज रहेको छ सोनु निगम अनि अल्का याग्निकको।

0: स्वस्थ र खुशी जीवन बिताउनका लागि राम्रो बानीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुँदछ। आउनुहोस् यसबारे केही कुरा जानौं। प्रिय श्रोता मित्रहरू, स्वस्थ नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो। तर स्वस्थ राम्रो राख्नका लागि औषधि भन्दा पनि दैनिक जीवनका राम्रो बानीहरू बडो प्रभावकारी हुन्छन्। सबैभन्दा पहिले व्यक्तिगत सरसफाइको कुरा गरौं। दैनिक नुहाउने, सफा लुगा लगाउने, खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने तथा दिनमा दुईपटक दाँत माझ्ने बानीले धेरै रोगहरूबाट बाँच्न सकिन्छ। दोस्रो रहेको छ स्वस्थ खानपान। हाम्रो शरीरलाई आवश्यक पोषण दिन ताजा फलफूल, हरियो सागसब्जी, दाल, दुध तथा पौष्टिक खानेकुरो नियमित रूपमा खानुपर्छ। जङ्क फुड, अत्याधिक तेल, नुन र चिनी भएको खाना कम सेवन गर्नु राम्रो हुन्छ। अब कुरा गरौँ नियमित व्यायामको। दैनिकी कम्तीमा 30 मिनट हिँड्ने, दौडने, योग वा अन्य शारीरिक गतिविधि गर्ने बानीले शरीरलाई तन्दुरुस्ती राख्दछ। व्यायामले मुटुको स्वास्थ्य सुधार्नका साथै मानसिक तनाव पनि कम गर्दछ। त्यसै गरी पर्याप्त निन्द्रा पनि स्वस्थ जीवनको आधार हो। वयस्क छ व्यक्तिले दैनिक 7-9 घन्टा सुत्नु आवश्यक छ भन्ने शोधले प्रमाणित गरेको छ। समयमा सुत्ने र उठ्ने बानीले शरीर र मस्तिष्क दुवैलाई स्वस्थ राख्छ। मानसिक स्वास्थ्यको पनि उत्तिकै महत्त्व छ। सकारात्मक सोच राख्ने, परिवार र साथीभाइसँग समय बिताउने, ध्यान तथा योग गर्ने बानीले तनाव र चिन्ता कम गर्न मद्दत गर्दछ। यदि हामीले दैनिक जीवनमा सफाई, पौष्टिक भोजन, नियमित व्यायाम, पर्याप्त आराम र सकारात्मक सोचलाई अपनायौँ भने हाम्रो जीवन स्वस्थ, सुखी र ऊर्जावान बन्न सक्छ।
1: नौकरी लग गई।
2: अरे वाह, बधाई हो। तो अब तो ढेर सारी शॉपिंग।
1: हाँ दी, नया मोबाइल।
2: अरे रुको शहजादे, सैलरी से पहले खर्चे।
1: इंस्टेंट लोन भी तो मिलता है।
2: पहले बजट बनाना सीखो, फिर खर्च करो।
1: पर दीप,
2: देखो कमाई का एक हिस्सा हमेशा बचाना चाहिए, लेकिन पार्टी देने से नहीं बचोगे तुम।
1: हाँ दी, पार्टी मेरी, बजट तुम्हारा।
2: अच्छा।
3: RBI कहता है
4: सही वित्तीय बर्ताव करे आपका बचाव।

यो अघिल्लो प्रस्तुति रहेको छ बाजीगर चलचित्रबाट विनोद राठौर र नियालका याग्निको शर्मा, जसमा संगीत रहेको छ अन्नु मल्लिकको।

0: श्रद्धाले गीत सुन्नुभयो खिलाडी चलचित्रबाट आशा भोसले अनि कुमार सानुको युगल शर्मा. अब समय भएको छ 9 बजेको समाचारको.
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्. प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको बडनगरमा आज उहाँको सफल शासनको 12 वर्षको सम्झनामा कार्यक्रमहरूको श्रृंखला आयोजना गरिनेछ, जसले विकसित भारतको दृष्टिकोणलाई साकार पार्न जनसहभागितामा जोड दिनेछ. उपराष्ट्रपति सीपी राधाकृष्णनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निरन्तर निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिनुभएको छ. सामाजिक सञ्जालमा पोस्ट गर्दै उपराष्ट्रपतिले भन्नुभयो, यो ऐतिहासिक उपलब्धि केवल कार्यकालको लम्बाईको कुरा मात्र होइन, तर राष्ट्रिय विकास यात्रामा एक परिवर्तनकारी युगको प्रतीक हो. उहाँले भन्नुभयो, प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वमा भारतले आर्थिक विकास, पूर्वाधार विस्तार, सामाजिक सशक्तिकरण, प्राविधिक उन्नति जस्ता क्षेत्रहरूमा उल्लेखनीय प्रगति देखेको छ र विश्वव्यापी रूपमा भारतको प्रतिष्ठा बढाएको छ. पूर्व राष्ट्रपति रामनाथ कोविन्दले प्रधानमन्त्री नरेन्द्र मोदी स्वतन्त्रतापछि भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्नु देशको लागि ऐतिहासिक क्षण भएको बताउनु भएको छ. एक दैनिक पत्रिका प्रकाशित मा एक लेखमा पूर्व राष्ट्रपतिले भन्नुभयो, 2014 शासन राजनीति र सार्वजनिक बहसमा भारतीयतातर्फ निर्णायक परिवर्तन आएको छ. उहाँले भन्नुभयो, प्रधानमन्त्री मोदीले भारतको सभ्यतागत सम्पदामा गर्वलाई बढावा दिएका छन् र राष्ट्रिय संस्थाहरूमा जनताको विश्वासलाई बलियो बनाएका छन्. श्री कोविन्दले भन्नुभयो, प्रधानमन्त्री मोदीको जनसमर्थन कायम राख्ने क्षमताले उहाँको सफलतालाई प्रतिबिम्बित गर्दछ. उहाँले भारतीय भाषा, संस्कृति र पहिचानमा गर्वलाई बढावा दिएकोमा प्रधानमन्त्रीको प्रशंसा पनि गर्नुभयो. राष्ट्रिय मानव अधिकार आयोगले हिजो नयाँ दिल्लीमा डिजिटल गिरफ्तारी घोटालाबाट मानव अधिकारको संरक्षण सम्बन्धी बैठक आयोजना गर्यो. बैठकमा आयोगका अध्यक्ष न्यायाधीश वी रामा सुब्रमण्यमले साइबर ठगीको बढ्दो खतरा र नागरिकको अधिकार र सुरक्षामा यसको गम्भीर प्रभावप्रति चिन्ता व्यक्त गर्नुभयो. न्यायाधीश रामा सुब्रमण्यमले भन्नुभयो, भारतीयहरूले विगत 6 वर्षमा साइबर ठगीबाट रुपियाँ 52,900 करोड़ भन्दा बढी गुमाएका छन्, जसमध्ये लगभग 8% क्षति डिजिटल ठगीसँग सम्बन्धित छ. उहाँले यस्ता अपराधहरू रोक्न र कानून प्रवर्तन एजेन्सीहरूको प्रक्रियालाई बलियो बनाउन व्यवहारिक उपायहरूको आवश्यकतामा जोड दिनुभयो. नागरिक उड्डयन मन्त्री राममोहन नायडूले घोषणा गर्नुभयो, वाराणसीबाट अन्तर्राष्ट्रिय यात्रीहरूले अब दिल्ली आइपुग्नु अघि अध्यागमन र सामानको औपचारिकता पूरा गर्न सक्छन् र विश्वभरिका गन्तव्यहरूमा निर्वाध यात्रा गर्न सक्छन्. सामाजिक सञ्जाल पोस्टमा श्री नायडूले भारतको हब एण्ड स्पोक उड्डयन योजना वाराणसीबाट सुरु हुने बताउनुभयो. उहाँले उल्लेख गर्नुभयो, वाराणसी सजिलैसँग जडान गरिएको उडान मोडेलमा सामेल हुने पहिलो सहर हो. उहाँले यसलाई भारतलाई विश्वव्यापी उड्डयन केन्द्र बनाउने दिशामा एक महत्वपूर्ण पाइलाको रूपमा वर्णन गर्नुभयो, जसले प्रधानमन्त्री नरेन्द्र मोदीको महानगरहरूभन्दा बाहिर विश्वस्तरीय हवाई सम्पर्क विस्तार गर्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ. मौसम विज्ञान विभाग आईएमडीले आज दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, उत्तर प्रदेश र पश्चिमी राजस्थानमा गर्मीको लहर आउने पूर्वानुमान गरेको छ. कोकण, गोवा र ओडिसाका केही क्षेत्रहरूमा दिनभरि तातो र आर्द्रता मौसम हुने अनुमान गरिएको छ. अरूणाचल प्रदेश, असम, मेघालय, तटीय कर्नाटक, उप हिमालयी पश्चिम बंगाल र सिक्किममा पनि भारी वर्षा हुने अनुमान गरिएको छ. आगामी 2-3 दिनमा बिहार, भित्री कर्नाटक, केरला, माहे, कोकण, गोवा, तमिलनाडु, पुडुचेरी, कराईकल, तेलंगाना र उत्तर पूर्वी भारतका केही भागहरूमा पनि वर्षा हुने अनुमान गरिएको छ. पुरुष क्रिकेटमा हिजो श्रीलंका त्रिकोणीय श्रृंखलाको पहिलो खेलमा भारत एले श्रीलंका एलाई 8 रनले पराजित गर्यो। रंगिरी दुम्बुला अन्तर्राष्ट्रिय रंगशालामा पहिलो ब्याटिङ गर्दै भारत एले निर्धारित 50 ओभरमा 6 विकेट गुमाएर 277 रन बनायो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

कार्यक्रम प्रसारण भइरहेछ एफएम 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएम 102 मेगाहर्ज साथै न्यू जन एयर एपमा र श्रोताहरूलाई पुनः मनोरञ्जन गराइरहेछौँ हिन्दी चलचित्रका गीतबाट। आज यहाँलाई एकै चलचित्र सुरबाट सुनाइरहेछौँ र पहिलो आवाज रहेको छ लकी अली अनि सुनिधि चौहानको स्वरमा, जसमा रहेको छ संगीत एमएम क्रिमको अनि शब्द रहेको छ निदा फजलीको।

0: अपना रिसर्च करो, जैसे मुद्रा लोन भी है, वैसे पीएमईजीपी लोन भी है, कई लोन जो आपको विदाउट मॉर्गेज मिल रहे हैं। आपके में पोटेंशियल है तो आप जॉब ड्रॉप करो, क्योंकि स्काई हैज नो लिमिट्स फॉर यू।
1: प्रधानमंत्री विकसित भारत रोजगार योजना अंतर्गत 60 लाख भन्दा बढी युवाहरू लाभान्वित भएका छन्। प्रधानमंत्री कौशल विकास योजना अंतर्गत 1.6 करोड़ भन्दा बढी युवाहरूलाई तालिम दिएको छ। दक्ष प्रतिभाको बढ्दो संख्याले मेक इन इन्डिया पहललाई शक्ति दिइरहेको छ। रोजगारी मेलाहरू मार्फत 12 लाख नियुक्ति पत्रहरू वितरण गरिएका छन्, जसले रोजगारीको सपनालाई वास्तविकतामा परिणत गरेको छ। 2.2 लाख भन्दा बढी स्टार्टअपहरूले 23 लाख भन्दा बढी रोजगारीका अवसरहरू सृजना गरे र विद्यार्थीहरूद्वारा विकसित 16 लाख नव प्रवर्तन परियोजनाहरू, जसले स्टार्टअप इकोसिस्टमलाई एक शक्तिशाली जग प्रदान गर्यो। पीएम सेतु योजना अन्तर्गत 1000 आइटीआईहरूको आधुनिकीकरणको लागि 60,000 करोड रुपियाँ विनियोजित गरिएको छ, जसले युवाहरूलाई उद्योग तयार सिपहरूले सुसज्जित पार्दछ। सरकारको सहयोगमा देशको युवा शक्तिले भारतका लागि नयाँ बिहानी ल्याइरहेका छन्। अनुपम मिश्राको रिपोर्टका साथ अशोक चौरसिया, आकाशवाणी समाचार।
2: विश्व नेताहरूले भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकामा श्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। विश्व नेताहरूले प्रधानमन्त्रीको परिवर्तनकारी शासन, विकासशील देशहरूका लागि उहाँको प्रयास अनि समावेशी र आर्थिक रूपमा जीवन्त भारतको लागि उहाँको दृष्टिकोणको प्रशंसा गरेका छन्। श्रीलंका राष्ट्रपति अनुरा कुमार दिसानायकेले एक पत्रमा भन्नुभएको छ, श्री मोदीको यो उपलब्धि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका जनताले उहाँको नेतृत्वमा लगातार देखाएको विश्वासको प्रमाण पनि हो। पपुआ न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेले एक भिडियो सन्देशमा प्रधानमन्त्री मोदीलाई एक आदर्श नेताको उदाहरणको रूपमा वर्णन गर्नुभएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री चिया श्रमिक योजना पश्चिम बंगालमा राज्यका चिया बगानका कामदारहरूका लागि लागू गरिनेछ। यस कल्याणकारी पहलमा 3 उपयोजनाहरू समावेश छन्। वाणिज्य तथा उद्योग मन्त्रालयका सहसचिव अमित कुमारले हिज कलकत्तामा मीडियालाई बताउनुभयो, कामदारका बाल बालिकाहरूलाई गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र कामदारहरूका लागि पर्याप्त आवास प्रदान गर्ने उद्देश्यले चिया श्रमिक शिक्षा योजना, चिया श्रमिक स्वास्थ्य योजना र चिया श्रमिक आश्रय योजना शुरू गरिएको छ। पश्चिम बंगालमा प्रधानमन्त्री चिया श्रमिक योजनाको लागि लगभग 300 करोड रुपियाँ आवंटित गरिएको छ। सिलगढ़ीको खप्रेल मोड़ नजिक निर्माणाधीन फ्लाइओभर छेउ एउटा बाइक दुर्घटना भएको छ। प्राप्त जानकारी अनुसार फ्लाइओभरका लागि पिलर निर्माण गर्न खनिएको खाल्टामा एउटा बाइक छरेको स्थानीय मानिसहरूले एक बिहान देखेपछि पुलिसलाई सूचित गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
3: वर्षाले गर्दा खाल्डा पानीले भरिएको थियो। पुलिस तथा अग्निशमन विभागका कर्मीहरूले खोजी गर्दा बाइकका साथ एकजना चालकको शव उद्धार गरे। पुलिसले बताए अनुसार यो दुर्घटना मध्यराति अथवा एक बिहानै भएको हुन सक्छ। बाइक तेज गतिमा गुड्नाले अनियन्त्रित भएर खाल्डामा भरिएको पानीमा झरेकोले सवार व्यक्ति गम्भीर घाइते भएकोले उठ्न सकेन र मृत्यु भएको अनुमान गरिएको छ। बाइकमा एकजना थिए अथवा कोही अरू पनि सवार थिए त्यसको खोजी कार्य जारी छ। ताजा समाचार प्राप्त हुन्जेल शवलाई सिलिगुडी मेडिकल कलेज पोस्टमार्टमका लागि पठाइनेछ। मतिगढा पुलिसले दुर्घटनाको जाँच सुरु गरेको छ। निर्माणाधीन एसियन हाइवेमा फ्लाइओभर निर्माणका लागि धेरै स्थानहरूमा खाल्डा खनिएको तथा वर्षाले त्यसमा पानी भरिएकोले दुर्घटना हुने आशंकाले स्थानीय मानिसहरू चिन्तित देखिए। सुरक्षा व्यवस्था सठिक नभएकोमा पनि मानिसहरूले चिन्ता व्यक्त गरेका छन्। समाचार कक्षबाट सीमा छेत्री।
2: दिघा स्थित जगन्नाथ मन्दिरको नाम परिवर्तित गरिएको छ। उडिसाको मुख्यमन्त्री मोहन चरण माझीले यस मन्दिरको नाममाथि आपत्ति व्यक्त गर्दै पश्चिम बंगाल सरकारलाई पत्र पठाएर घाम शब्द हटाउने माग गरेका थिए, जसलाई मुख्यमन्त्री शुभेन्दु अधिकारीको सरकारले स्वीकार गर्दै सो मन्दिरको नाम परिवर्तित गरेर श्री श्री जगन्नाथ सांस्कृतिक केन्द्र गरेको छ। स्मरण रहोस्, पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले उडिसाको विश्व प्रसिद्ध श्री जगन्नाथपुरी मन्दिर धामकै

को रूपमा शपथ लिएका छन्। गुरुङले यसअघि लगभग एक महिना गृहमन्त्रीको रूपमा काम गरेका थिए, तर पुँजी बजारमा आफ्नो लगानीको विवादका कारण 22 अप्रेलमा राजीनामा दिएका थिए। मौसम विभागले पश्चिम बंगालको गंगा नदीय क्षेत्र तथा बिहारका कैयन भागहरूमा आज आँधीबेरी चल्ने तथा वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, अण्डमान तथा निकोबार द्वीप समूह, आन्ध्र प्रदेश, छत्तीसगढ़, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, ओडिसा, पश्चिम बंगालको हिमाली र तराई क्षेत्र, सिक्किम, तमिलनाडु, उत्तर प्रदेश र पुडुचेरीका केही भागहरूमा पनि आज चट्याङको साथ मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबैभन्दा बढी समयसम्म शासन गर्ने कीर्तिमान स्थापित गर्नुभएको छ। जवाहरलाल नेहरूको रेकर्ड तोड्नुभएको छ। विश्व नेताहरूले उहाँलाई बधाई दिएका छन्। पश्चिम बंगालमा चिया श्रमिकहरूका लागि पीएम चाय श्रमिक योजना लागू गरिनेछ। यसका लागि केन्द्रले 300 करोड़ रुपियाँ आवंटित गरेको छ। सिलगढ़ीको खप्रेल मोडमा फ्लाइओभरको पिलर बनाउनका लागि खनिएको खाडलमा एउटा बाइक खस्नाले एकजनाको मृत्यु भएको छ। अनि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

कार्यक्रम प्रसारण भइरहेछ एफएमएक्सी 3.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्सी 10.2 मेगाहर्ज साथै न्यू जनेर एपमा र पुनः यहाँलाई मनोरञ्जन गराउन लिएर आएका छौँ विविध हिन्दी चलचित्रका गीतहरू र तपाईँको साथमा छु म प्रतिमा. त प्रथममा राखिरहेछौँ सीता और गीता चलचित्रको गीत आशा भोसले अनि किशोर कुमारको शर्मा जसमा सङ्गीत रहेको छ आरडी बर्मनको नि शब्द आनन्द बक्सीको.

यगिलो प्रस्तुति रहेको छ म मात्र फेरि साथीहरूको स्वरमा शब्द मजरुक छ नि सङ्गीत आरडी बर्मनको हम किसी से कम नहीं चलचित्रबाट

श्रोताले गीत सुन्नुभयो किशोर कुमार अनि साथीहरूको स्वरमा हम किसी से कम नै चलचित्रबाट, जसमा शब्द मजरुको थियो नि सङ्गीत आरडी बर्मनको।

आकाशवाणी खरसाङको प्रसारणमा यहाँले सुन्दै हुनुहुन्छ विविध हिन्दी चलचित्रका गीतहरू। अघिल्लो गीत राखिरहेछौँ आशा भोसलेको शर्मा डन चलचित्रबाट, जसमा सङ्गीत रहेको छ कल्याणजी आनन्दजीको निशब्द इन्डिभरको।

श्रोता अन्तिम प्रस्तुति राखिरहेछु ढुङ्गी चलचित्रबाट किशोर कुमार अनि आशा भोसलेको स्वरमा, जसमा शब्द आनन्द बक्सी सर्ने सङ्गीत आर डी बर्मनको

0: अब समय भएको छ 10 बजेको समाचारको।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको बारेमा लोकसभा अध्यक्ष ओम बिरलाले यो उपलब्धि भारतीय लोकतन्त्र जनताको विश्वासको बलको प्रतीक भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री बिरलाले भन्नुभयो, यी 4,399 दिनहरूमा स्वस्थ संसदीय प्रक्रिया र परम्पराहरू मार्फत संवैधानिक मूल्य मान्यता संसदीय लोकतन्त्र लोकतान्त्रिक संस्थाहरूलाई अझ बलियो बनाइएको छ। प्रधानमन्त्री मोदीलाई शुभकामना दिँदै लोकसभा अध्यक्षले प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रगति सुशासन र विकसित भारतको लागि राष्ट्रको संकल्प निश्चित रूपमा पूरा हुने आशा व्यक्त गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निरन्तर निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै उपराष्ट्रपतिले भन्नुभयो, यो ऐतिहासिक उपलब्धि केवल कार्यकालको लम्बाईको कुरा मात्र होइन तर राष्ट्रिय विकास यात्रामा एक परिवर्तनकारी युगको प्रतीक हो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वमा भारतले आर्थिक विकास, पूर्वाधार विस्तार, सामाजिक सशक्ति करण, प्राविधिक उन्नति जस्ता क्षेत्रहरूमा उल्लेखनीय प्रगति देखेको छ। विश्वव्यापी रूपमा भारतको प्रतिष्ठा बढाएको छ। केन्द्र सरकारले मनरेगालाई विकसित भारत रोजगार ग्यारेन्टी र जीविका उपार्जन मिशन ग्रामीण VBG रामजीमा सहज रूपान्तरणलाई सुनिश्चित गर्न राज्य र केन्द्र शासित प्रदेशहरूको लागि 95,692 करोडको अन्तरिम बजेट विनियोजन प्रस्ताव गरेको छ। यो VBG रामजी कानून 1 जुलाईदेखि देशभरि लागू हुनेछ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा राज्य र केन्द्र शासित प्रदेशका ग्रामीण विकास मन्त्रीहरूसँगको भर्चुअल बैठकपछि यो घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, सरकारले यो कानूनलाई लागू गर्नु अघि आवश्यक तयारी गर्न राज्य र केन्द्र शासित प्रदेशहरूलाई आग्रह गरेको छ। उहाँले जानकारी भन्नुभयो, यसका लागि 26 राज्यहरूले बजेट प्रावधान गरेका छन् भने झारखण्ड, कर्नाटक, तेलेङ्गाना र मिजोरमले पनि प्रक्रिया शुरू गर्ने आश्वासन दिएका छन्। केन्द्र सरकारको पिउने पानी तथा स्वच्छता विभागले हिजो सिक्किम सरकारसँग सुधार सम्बन्धी एक समझदारी पत्र MOU हस्ताक्षर गरेका छन्। केन्द्रीय जल शक्ति मन्त्रालयले भनेको छ, यो समझदारी पत्रले सिक्किमका ग्राम पञ्चायतको नेतृत्वमा सेवामा आधारित र समुदाय केन्द्रित ग्रामीण क्षेत्रमा पिउने पानी व्यवस्थापन मोडेललाई अनिवार्य गरेको छ, जुन जल जीवन मिशनको दोस्रो चरणको उद्देश्यसँग मेल खान्छ। भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण NHAI-ले राष्ट्रिय राजमार्ग र एक्सप्रेस वेहरूको मर्मत प्रक्रियाहरूलाई सुदृढ पार्न प्रविधिमाथि आधारित धेरै उपायहरू शुरू गरेको छ। यस अन्तर्गत NHAI-ले शहरी क्षेत्रहरूमा ड्रेनेज प्रणालीहरूको यान्त्रिक मर्मत सम्भार र स्वचालित खाल्डाखुल्डी भर्ने र यान्त्रिक सडक सफाई मेसिनहरू सहित उन्नत यान्त्रिक सडक मर्मत उपकरणहरूको तैनातीको लागि व्यापक दिशा निर्देशहरू जारी गरेको छ। उत्तरी रेलवेको जम्मू डिभिजनले सोमवती अमावस्याको अवसरमा तीर्थयात्रीहरूको सुविधाको लागि श्रीमाता वैष्णवदेवी कटरा र हरिद्वार बीच विशेष रेल चलाउने निर्णय गरेको छ। अल इण्डिया रेडियो जम्मूका एक संवाददाताले रिपोर्ट गरे अनुसार यो विशेष रेल नम्बर 04606 र 04605 श्रीमाता वैष्णवदेवी कटरा हरिद्वार श्रीमाता वैष्णवदेवी कटराको रूपमा सञ्चालन हुनेछ। रेल नम्बर 04606 जुन 14 आइतबार साँझ 6:15 कटराबाट प्रस्थान गर्नेछ र अर्को दिन बिहान 6:30 हरिद्वार आइपुग्नेछ। रेल नम्बर 04605 जुन 15 साँझ 5:20 हरिद्वारबाट प्रस्थान गर्नेछ र अर्को दिन बिहान 7 कटरा आइपुग्नेछ। यो पूर्ण रूपमा आरक्षित विशेष रेलमा कुल 16 कोचहरू हुनेछन्। नागाल्याण्डका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री पी पैवाड कोन्याकले राज्यमा सुर्तीजन्य पदार्थ र निकोटिन युक्त खाद्य पदार्थमा एक वर्षको प्रतिबन्धको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्भावित प्रयासको लागि आह्वान गर्नुभएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार 11:05 मा प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोता, समय बेला बिहानको 10:05 अनि 21 सेकेन्ड भइरहेछ। एफएम 103.5 मेघार्समा यो प्रसारण आकाशवाणी खरसाङको। तपाईँ सबैलाई हार्दिक अभिवादन। म प्रतिमाको विविध रोचक जानकारीको साथै साङ्गीतिक प्रस्तुति समेटेर उपस्थित भइसकेका छौँ तपाईँहरू माझ कार्यक्रम हलो खरसाङ लिएर। हरेक दिन जै आज पनि हामी लिएर आएका छौँ रोचक विषयवस्तु, उपयोगी जानकारी, मन छुने प्रस्तुति र केही समयको लागि हामीसँग जोडिरहनुहोस् सङ्गीत र जानकारीको सुन्दर यात्रामा। प्रारम्भ गरे यस साङ्गीतिक प्रस्तुतिबाट।

कार्यक्रम हलो खरसाङको यो पहिलो साङ्गीतिक प्रस्तुति थियो श्रोता काबिल चलचित्रबाट, जसमा गुन्जिने आवाज रहेको थियो पलक मुचाल अनि जुबिन नौटियालको शब्द रहेको थियो, नासिर फराजको भने सङ्गीत राजेश रोशनको।

नयाँ दिनले हामीलाई सन्देश दिन्छ, हिजो जे भयो त्यो बितिसक्यो, आज फेरि नयाँ सुरुवात गर्ने समय हो। त्यसैले प्रत्येक बिहान कृतज्ञता, आत्मविश्वास र सकारात्मक सोचका साथ दिनको स्वागत गरौँ। सानो सकारात्मक कदमले पनि ठूलो सफलता र खुसीतर्फ दोड्याउन सक्छ।

दोस्रो प्रस्तुति यहाँले सुन्नुभयो राष्ट्रिय चलचित्रबाट केकेको शर्मा, जसमा शब्द सञ्जय मासुमको थियो भने सङ्गीत जित गाङ्गुलीको।

हरेक दिनले आफ्नै हरेक दिनको आफ्नै विशेषता हुन्छ। हरेक दिनले हामीलाई केही न केही सिकाउँछ। हरेक दिनले नयाँ अनुभव, नयाँ अवसर र नयाँ सिकाइ लिएर आउँछ। त आज 10 तारिक जुन महिना आजको दिनको विशेषतामा श्रोता हामी पाउँछौँ। आज नेसनल हर्ब्स स्पाइस डे अर्थात् राष्ट्रिय जडीबुटी तथा मसला दिवस। प्रिय श्रोता साथीहरू, हाम्रो भान्सामा प्रयोग हुने जिरा, धनियाँ, हर्दी, ल्वाङ, दालचिनी, पुदिना र तुलसी जस्ता जडीबुटी तथा मसलाहरूले खानाको स्वाद मात्र बढाउँदैन, स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ। यसमा पाइने विभिन्न प्राकृतिक तत्त्वहरूले शरीरलाई आवश्यक पोषण दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँदछ। राष्ट्रिय जडीबुटी तथा मसला दिवसको मुख्य उद्देश्य यसको महत्त्वबारे जनचेतना फैलाउनु र जीवन स्वस्थ शैलीमा जडीबुटी तथा मसला दिवसको भूमिकालाई उजागर गर्नु हो। विश्वका विभिन्न संस्कृतिहरूमा जडीबुटी र मसलाको प्रयोगले विशेष स्थान ओगटेको छ। नेपाली परिकारहरूमा पनि मसलाको प्रयोगले स्वाद र सुगन्धलाई अझ स्वादिष्ट बनाउने गर्दछ। जडीबुटी तथा मसला हाम्रो परम्परा संस्कृतिसँग पनि गहिरो रूपमा जोडिएको छ। प्राचीन समयदेखि नै मानिसहरूले विभिन्न रोगहरूको उपचार तथा स्वास्थ्य उपचारका लागि प्राकृतिक जडीबुटीहरूको प्रयोग गर्दै आएका छन्। आज पनि अदुवा, हर्दी, तुलसी र पुदिनालाई घरेलु उपचारका रूपमा प्रयोग गरिन्छ। जडीबुटी र मसलाहरूले हाम्रो जीवनमा स्वाद, सुगन्ध र स्वास्थ्य तीनै पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। त्यसैले राष्ट्रिय जडीबुटी तथा मसला दिवसले यो दिनको महत्त्वलाई सम्झने र बढावा दिने अवसर प्रदान गर्दछ। राष्ट्रिय जडीबुटी तथा मसला दिवसले हाम्रो दैनिक जीवनमा जडीबुटी र मसलाको महत्त्व बुझाउँछ। यसले खाना स्वादिष्ट मात्र बनाउँदैन तर स्वास्थ्यको लागि पनि धेरै लाभदायक हुन्छ। त्यसैले 10 जुनमा यस दिवसलाई स्वाद र स्वास्थ्यको उत्सवको रूपमा मनाइन्छ।

स्थापना गरिएको हो। विश्वका विभिन्न सभ्यता र संस्कृतिहरूले मानव विकासका महत्वपूर्ण योगदान दिएका छन्। तर सांस्कृतिक भिन्नता, पूर्वाग्रह वा गलत बुझाइका कारण कहिलेकाहीँ द्वन्द्व र असहिष्णुता पनि उत्पन्न हुने गर्दछ। यस्ता चुनौतीहरूलाई कम गर्दै संवाद र सहकार्यको माध्यमबाट शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रले यो दिवस मनाउन आह्वान गरेको हो। यस दिवसको उद्देश्य विभिन्न सभ्यता र संस्कृतिबीच आपसी सम्मान बढाउनु, शान्ति सहिष्णुता, सामाजिक सद्भाव प्रवर्धन गर्नु, सांस्कृतिक विविधताको संरक्षण र सम्मान गर्नु। आज विश्वमा मानिसहरू विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराका बीचमा बसोबास गर्छन्। एकअर्काको विचार, मूल्य र जीवनशैलीलाई बुझ्न सकिएमा सामाजिक एकता र विश्व शान्तिलाई बल पुग्दछ। संवादले विभिन्न भन्दा समानतालाई खोज्न मद्दत गर्छ र पारस्परिक विश्वास निर्माण गर्दछ।

कार्यक्रम हलो खरसाङको यो अन्तिम प्रस्तुति थियो श्रोता प्रेम रतन धन पायो चलचित्रबाट, जसमा गुन्जनी आवाज थियो अन्वेषा, विनी सिंह अनि हर्षदीप कौरको। हस्त श्रोता, कार्यक्रमको प्रस्तुति आजलाई यति नै। अहिलेलाई मधुसिका प्रतिमा यहाँबाट आज्ञा चाहन्छु। नमस्ते।

श्रोता, यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जमा र हजुरहरू समक्ष अघिल्लो अधिवेशनको विविध प्रस्तुतिहरू लिएर उपस्थित भइसकेकी छु म शिखा। तब प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम हाम्रो सरोकार। यस कार्यक्रममा श्रोताहरूलाई प्रत्येक दिन विविध विषयहरूमाथि केही जानकारी दिने गर्दछौ विभिन्न हिन्दी फिल्मी गीतहरूको साथमा।

रुगाखोकी तथा दुखाई निको पार्न मदत गर्दछ। भान्साका प्रमुख मसला र तिनीहरूको औषधीय शक्ति यस प्रकार छ। हर्दी अर्थात् टर्मरिक, यसमा कुर्कुमिन नामक तत्व हुन्छ जसले सुन्ने समस्या कम गर्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। चोटपटक छिटो निको पार्छ र रगत सफा गर्छ। अर्को रहेको छ अदुवा अर्थात् जिन्जर। पेट फुल्ने, अपच हुने र ग्यासको समस्या हटाउनुको साथै यसले रुगा खोकी र वाकवाकी लाग्ने समस्या अचूक औषधिको काम गर्छ। लुवाङ अर्थात् क्लोभ, यसमा युजेनोल नामक एन्टिसेप्टिक तत्व हुन्छ। दाँत दुखेको कम गर्न, सास गनाउने समस्या हटाउन र पाचन प्रणाली सुधार गर्न मद्दत गर्छ। ज्वानो अर्थात् क्यारम सिड्स, यसमा पाचन रस बढाउने र पेटका किटाणु मार्ने क्षमता हुन्छ। पेट दुख्दा, अपच हुँदा र सुत्केरी महिलाको स्वास्थ्य सुधारका लागि ज्वानो अति उत्तम मानिन्छ।

श्रोताहरूलाई अहिले भान्साका प्रमुख मसाला र तिनीहरूको औषधीय शक्तिबारे जानकारी दिइरहेका छौँ। त यसै क्रममा अघिल्लो मसाला रहेको छ मरिच अर्थात् ब्ल्याक पेपर। यसले पाचन शक्ति बलियो बनाउँछ र हर्दीमा हुने औषधीय गुणहरू शरीरमा अवशोषित हुन मदत गर्दछ। दालचिनी अथवा सिनेमन, यसमा एन्टी अक्सिडेन्ट र ब्लड सुगर नियन्त्रण गर्ने गुण हुन्छ। यसले शरीरमा इन्सुलिनको मात्रा सन्तुलनमा राख्न र चिसोबाट बाँच्न मदत गर्छ, साथै कोलेस्ट्रोल कम गर्न पनि मदत गर्छ। जीरा अर्थात् क्युमिन, यसले पाचन क्रियालाई सक्रिय पार्छ र शरीरको तौल व्यवस्थापन गर्न मदत गर्छ। अलैची अर्थात् कार्डमम, यसले खाना छिटो पचाउन मदत गर्छ र यसको नियमित सेवनले रक्तचाप अर्थात् ब्लड प्रेसर नियन्त्रणमा राख्छ। टिमुर, उच्च हिमालय क्षेत्रमा पाइने यो मसाला पेनकिलर जस्तै काम गर्छ। दाँत दुखाई, पेटको दुखाई र ग्यास्ट्रिकको समस्या यो औषधिको रूपमा प्रयोग हुन्छ। लसुन अर्थात् गार्लिक, यसले रुगा खोकी र भाइरल संक्रमण कम गर्न मदत गर्छ, साथै रक्तचाप र खराब कोलेस्ट्रोललाई नियन्त्रण गरेर मुटु सम्बन्धी रोग लाग्ने जोखिम कम गर्छ। अनि यो अन्तिम मसाला रहेको छ धनिया अर्थात् कोरियान्डर, यसमा एन्टिसेप्टिक र भिटामिन सी पाइन्छ जसले पेट र छालाको समस्या हटाउन मदत गर्छ। यसैले भान्सामा प्रयोग हुने यी मसालाहरूको नियमित सेवनले ससाना बिमारीहरूको उपचारको निम्ति हामी अस्पताल जाइरहने आवश्यकता कम हुन्छ। यदि हामीले यी मसालाहरूको औषधीय गुणहरू बुझेर सठिक रूपमा प्रयोग गर्यौँ भने हामी स्वस्थ रहन सक्छौँ, साथै अस्पताल धाइरहन पर्दैन। ससाना बिमारीहरूको निम्ति यी मसालाहरू घरेलु औषधिको रूपमा प्रयोग गर्न सकिन्छ।

कार्यक्रमको प्रसारण भइरहेको छ आकाशवाणीको खरसाङ केन्द्रबाट र यहाँहरू समक्ष अब प्रस्तुत गरिरहेछौ कार्यक्रम स्वर माधुरी, जसमा श्रोताहरूलाई सुनाउने गर्दछौ विविध स्वरमा केही आधुनिक गीत। त आजको यो प्रथम प्रस्तुतिमा गुञ्जने आवाज रहेको छ सुचिता गजमेरको।

आकाशवाणी खरसाङबाट अहिले प्रसारण भइरहेको छ कार्यक्रम स्वर माधुरी। तब यो अघिल्लो प्रस्तुति राखिरहेछौ विष्णु कुमार छेत्रीको आवाजमा।

0: तो तिन्जेल श्रोताहरूलाई सुनायौं विविध कलाकारको आवाजमा केही आधुनिक गीत कार्यक्रम स्वर माधुरीमा। यो प्रसारण हो आकाशवाणी खरसाङको र प्रस्तुत छ एक विशेष कार्यक्रम।
1: श्रोतागण नमस्कार। आजको चर्चा चौतारी कार्यक्रममा हामीले पद्मश्री पुरस्कारले सम्मानित डाक्टर जेएस योञ्जनलाई हाम्रो स्टुडियोमा पाएका छौँ। म अशोक चौरसिया धेरै धेरै स्वागत जनाउँदैछु।
2: बहुत धन्यवाद।
1: भारत सरकारले एउटा लक्ष्य पनि राखेको छ कि विकास पर्यावरण अनुकूल हुनु पर्यो, द्याट मिन्स सस्टेनेबल डेभलपमेन्ट, जसले पर्यावरणलाई कुनै पर्यावरणको संरक्षण र साथसाथ विकास र 2047 भारतलाई एउटा विकसित राष्ट्र बनाउने लक्ष्यमा अहिले विगत एक दशकदेखि अनि अहिले 12 हुनु आँट्यो, 12 कम्प्लिट भयो, 13 सुरु भयो र यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा ठुलो भिजनले देश अगाडि बढिरहेको छ, होइन?
2: पक्का कुरा
1: सर। कुनै एउटा समय थियो जब पर्यावरणको बारेमा, जसरी अघि हामीले भन्यो कि यथर्ववेदमा भनेको छ कि हामी पृथ्वीका पुत्र हौँ र पृथ्वी हाम्री आमा हुन्, र यस्तो तत्व प्रकृतिप्रति ज्ञान हुँदा हुँदै पनि विश्वमा एउटा जलवायु परिवर्तनको सङ्कट सबैले देख्नु थाल्यो र त्यसको निम्ति कार्बन डाइअक्साइडको उत्सर्जनलाई कम गरेर पृथ्वीको जुन परिवर्तन तापमान बढ्दै गएको स्थितिलाई कसरी नियन्त्रित गर्नुपर्छ त्यसमा चिन्तित थियो र त्यसको निम्ति पहल पनि सुरु भएको थियो राष्ट्रसङ्घको नेतृत्वमा। तर त्यस बेला भारतले केही भनौँ कि नभनौँ केही कार्बन इमर्सनलाई रिड्युस गर्ने, कार्बन उत्सर्जनलाई घटाउने एउटा लक्ष्य राखौँ कि नराखौँ कि सक्छौँ कि सक्दैनौँ भन्ने एउटा हेजिटेसन थियो। 2014 जब 26 दिन प्रधानमन्त्री नरेन्द्र मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनुभयो, त्यहाँदेखि भारतले पर्यावरणको क्षेत्रमा एउटा उल्लेखनीय कार्य गर्यो र त्योभन्दा अगाडि भारत एउटा ग्लोबल क्लाइमेट एफर्ट्सहरूमा फलोवरको देशको रूपमा जानिन्थ्यो कि अरूले के गर्दैछ त्यसलाई म फलो गर्छु। तर 2014 पछि भारत एउटा फलोवर होइन, जलवायु परिवर्तनको क्षेत्रमा, यसको रोकथामको क्षेत्रमा, प्रदूषणको रोकथामको क्षेत्रमा, क्लाइमेट चेन्जको रोकथामको क्षेत्रमा एउटा लिडरको रूपमा, र यसरी COP 21 2015 प्यारिसमा भएको थियो, कन्फरेन्स अफ पार्टिज, र यसमा भारतले एउटा लक्ष्य राखेको थियो कि बढ्दो तापमानलाई घटाउनको निम्ति जुन फसिल बेस्ड फुएल छ, ऊर्जा छ, त्यसले जस्तै पेट्रोल डिजल, यसले प्रदूषण बढ्दैछ र यो प्रदूषणलाई 40% कार्बन उत्सर्जनलाई हामी घटाउँछौँ, अर्थात् 2030 गैर जीवाश्म नन फसिल फुएलको रूपमा हामीले रिन्युएबल एनर्जी 40% व्यवहारमा ल्याउँछौँ र यसलाई 40% घटाउँछौँ। तर त्यो लक्ष्य प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले नवम्बर 2021 लक्ष्य हासिल गरियो, जब टार्गेट थियो 30 लक्ष्य हासिल गर्ने, तर 2021 त्यो लक्ष्यलाई हासिल गरियो। यसबारे तपाईँ के भन्नुहुन्छ?
2: अब यो सम्माननीय प्रधानमन्त्रीज्यूले 2021 आइपुग्दै जुन लक्ष्य चाहिँ धेरै पछि हुनेवाला थियो त त्यो लक्ष्य चाहिँ 2021 उहाँले हासिल गर्नु सक्नु भएको कारण चाहिँ के छ भनेदेखि चाहिँ क्लाइमेट चेन्जसित यो भारतीय जलवायुमा आइरहेको छ, यो चाहिँ हानिकारक खालको परिवर्तन भइरहेको छ, त यसलाई चाहिँ हानिकारक नबनाएर चाहिँ यसलाई चाहिँ एकदम अनुकूलनीय अनुकूल खालको अब जलवायुलाई चाहिँ अब त्यो खालको स्थानमा राख्नु हो भनेदेखि चाहिँ एउटा ठुलो हामीले क्लाइमेट चेन्जमाथि चाहिँ हामीले कतिवटा स्किमहरू प्रोजेक्ट योजनाहरू बनाउनुपर्छ भनेर सम्माननीय उहाँ प्रधानमन्त्रीज्यूले आफ्नो मनमा सम्झिनु भयो।
1: हजुर।
2: त यसको लागि चाहिँ अब के हुन्छ भनेदेखि चाहिँ उहाँ कसरी चाहिँ माने जुन चाहिँ टार्गेट टाइम टार्गेट जुन चाहिँ उहाँले राख्नु भएको थियो त्योभन्दा धेरै अघि उहाँले यो गर्नु सक्नु भएको मूल कारण के छ भने कुनै पनि एउटा ठुलो प्रोजेक्टलाई चाहिँ सम्पन्न गराउनु हो भने चाहिँ पहिला चाहिँ हामीले त्यो प्रोजेक्टलाई सम्पन्न गराउनु निम्ति जुन ज्ञान चाहिन्छ, जुन चाहिँ टेक्नोलोजी चाहिन्छ, र त्यो ज्ञान र टेक्नोलोजी भरिभराउ भएको म्यान पावर चाहिँ हामीले बनाउनु पर्यो। उहाँले चाहिँ एकदम सिस्टमेटिक वेमा यस्तो प्रकारले उहाँले यसको प्लानिङ गर्नुभएको थियो कि पहिला चाहिँ उहाँले म्यान पावर प्रोडक्सन, म्यान पावर यति थुप्रो भारतमा वैज्ञानिकहरू निकाले यो क्लाइमेट चेन्जलाई सम्हाल्नुको निम्ति समाधान गर्ने खालको वैज्ञानिकहरू, त्यस्तै साधारण जनताहरूलाई पनि, एनजिओहरूलाई पनि, जति पनि डिपार्टमेन्टहरू छ, एग्रिकल्चर डिपार्टमेन्टदेखि लिएर जति पनि अरू डिपार्टमेन्ट सबलाई नै उनीहरूले के अरे उनीहरूलाई पनि त्यो के अरे कस्तो भने चाहिँ जुन ज्ञान चाहिँ आवश्यक थियो त्यो ज्ञान चाहिँ दिलाउने काम त्यहाँ

0: हुँदाखेरि चाहिँ देशप्रति सिरियस हुँदाखेरि अनि प्रधानमन्त्रीले जुन चाहिँ मार्गदर्शन गर्नुभएको थियो त्यो मार्गदर्शनको कार्यान्वयनमै प्रति चाहिँ सबैजना सिरियस हुँदाखेरि चाहिँ यो काम चाहिँ उहाँले चाँडोभन्दा चाँडो समयमा चाहिँ गर्नु सक्नुभएको भन्ने चाहिँ मलाई लाग्छ।
1: हजुर, अनि सर यस्तो छ, अहिले जुन तपाईँले चर्चा गर्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीजीले पर्यावरण संरक्षण र जलवायु परिवर्तनको रोकथामको निम्ति धेरै योजनाहरू लागू गर्नुभयो, त्यसमा COP26 ग्लास्गोमा प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा योजना लागू गर्नुभएको थियो र विश्वलाई एउटा मार्गदर्शन गर्नुभएको थियो, त्यो योजनाको नाम थियो लाइफ। लाइफ भनेको लाइफस्टाइल फर इन्भाइरोमेन्ट, यानि मानव जीवन यस्तो होस् जो पर्यावरण अनुकूल होस्। यसको लक्ष्य थियो कि सस्टेनेबल हेबिट्स र प्रमोसन अफ माइन्डफुल कन्जम्सन अफ वेस्टफुल युजेस, यानि एउटा विवेकपूर्ण प्राकृतिक जुन संसाधन छ त्यसको उपयोग र त्यसको दुरुपयोग एक्सप्लोइटेसनलाई रोक्नु, अनि यसमा उहाँले पञ्चामृत योजना लन्च गर्नुभयो जो 5 की टार्गेट्स फर क्लाइमेट एक्सन। अब त्यो पाँचवटा प्रमुख टार्गेटहरू के थियो भन्दाखेरि रिड्युस टोटल प्रोजेक्टेड कार्बन इमोसन बाई 1 बिलियन टन्स बाई 2030। 2030 सम्ममा हामीले 1 अरब टन कार्बन उत्सर्जनलाई हामी कम गर्नेछौँ। एउटा ठुलो लक्ष्य हो, त्यो पनि एउटा अघि जुन भन्नुभयो अहिले विकासशील भारतको निम्ति। दोस्रो उहाँले लक्ष्य यो अमृत पञ्चामृतमा छ, कट कार्बन इन्टेन्सिटी अफ द इकोनोमी बाई लेस देन 45% बाई 2030। यानि जुन जीवाश्म आधारित अर्थतन्त्र छ, अर्थव्यवस्था छ, जसरी उद्योगदेखि लिएर त्यसमा त्यसको प्रयोग हुँदैछ, त्यसलाई पनि 45% घटाउनु, अनि फुलफिल 50% अफ एनर्जी रिक्वायरमेन्ट्स फ्रम रिन्युएबल सोर्सेस बाई 2030। र केवल यसको घटाउनु होइन, यसको अल्टरनेटिभ पनि त दिनु पऱ्यो होइन सर, र त्यो अल्टरनेटिभमा उहाँले 50% रिन्युएबल ऊर्जालाई सृजना गर्ने, यानि त्यसको रिप्लेसमेन्ट गर्ने एउटा लक्ष्य राख्नुभयो। अनि त्यसरी नै क्रिएट 500 गिगावाट अफ नन फोसिल फ्युएल एनर्जी क्यापेसिटी बाई 2030। 2030 सम्म भारतले 500 गिगावाट गैर जीवाश्म इन्धन, यानि जसलाई हामी स्वच्छ ऊर्जा भन्न सक्छौँ, त्यसको क्यापेसिटी निर्माण गर्छ। अनि 2070 सम्म हेर्नुहोस् कति छिटो लक्ष्य, 2070 सम्म एचिभ नेट जिरो इमिसन्स, यानि 2070 सम्म भारतमा कार्बन उत्सर्जन या फोसिल आधारित जीवाश्म आधारित जुन फ्युएलबाट उत्सर्जन हुँदैछ कार्बन, त्यसलाई नेट जिरो पार्ने, यसलाई तपाईँ के भन्नुहुन्छ?
0: त अहिले यहाँले जुन चाहिँ यो हाम्रो सम्माननीय प्रधानमन्त्री मोदीज्यूले जुन चाहिँ आदेश चाहिँ उहाँको तर्फबाट यो जलवायुलाई कसरी नियन्त्रण गर्ने, अनि यो जुन चाहिँ गर्मीपन जुन चाहिँ अहिले बढिरहेछ दिनौदिन, यसलाई कसरी चाहिँ योबाट मुक्त हुने, अनि हामीलाई प्राकृतिक तौरको जलवायु कसरी देशभरि उपलब्ध गर्ने जसमा कि तमाम मानिस मात्र होइन तर तमाम प्राणी जातिहरूको स्वास्थ्य पनि एकदमै उचित रूपमा सदैव रहिरहने, सस्टेनेबल रूपमा रहिरहने द भन्ने हिसाबले जुन चाहिँ आदेश सम्माननीय प्रधानमन्त्रीले दिनुभयो, अनि अहिले हाम्रो स्वतः प्रकारले पनि सुन्नुभयो होला, ती आदेशहरूको खास लक्ष्य चाहिँ के छ भनेदेखि चाहिँ अब हामीले बुझ्नुपर्ने चाहिँ पहिला कुरो चाहिँ के छ भनेदेखि चाहिँ यो जुन चाहिँ कार्बन डाइअक्साइड ग्यास भनिन्छ, अनि यो ग्यास चाहिँ कस्तो चिज भने चाहिँ तपाईँको यो चाहिँ एकदमै एक हिसाबले उपकारी ग्यास पनि हो अनि यो हानिकारक पनि हो, फेरि यो दुईवटा नै हो। यो उपकारी मतलब चाहिँ कस्तो ग्यास भन्ने चाहिँ जति पनि हामीले यो धान मकै कोदोहरू हामी पाउँछौँ हाम्रो अन्नहरू भन्छौँ

0: उदहरू यो चाहिँ कार्बन डाइअक्साइडबाटै उद्भिदले बनाएको हुन्छ। उद्भिदले धानको बोटमा धान फल्दाखेरि कार्बन डाइअक्साइड ग्यासको चाहिँ आवश्यकता त्यहाँ पर्छ। त्योसित यो सूर्यको किरण भयो, पानी भयो, त्यहाँदेखि यो जुन चाहिँ के हुन्छ भनेदेखि यो कार्बन डाइअक्साइड ग्यास भयो, अन्त यस्तै दुई चारवटा अरू जम्मै तत्त्वहरूको सम्मेलनले चाहिँ त्यो धानको घेरा त्यहाँ फल्ने हुन्छ, कोदोको घेरा फल्ने हुन्छ, अम्बको बोटमा अम्बकको फल फल्ने हुन्छ। त कार्बन डाइअक्साइड ग्यास जुन चाहिँ यो वायुमा बसेको हुन्छ त्यो वायुबाट चाहिँ प्रत्येक उद्भिदले आफूलाई चाहेको उद्भिदको जुन चाहिँ क्यापेसिटी छ, उद्भिदको पनि आफ्नो क्यापेसिटी हुन्छ। अब ठुलो रुखको ठुलै क्यापेसिटी हुन्छ, सानो रुखको सानै क्यापेसिटी हुन्छ, तल झारहरूको आफ्नै झार सानो सानो झारको आफ्नै क्यापेसिटी हुन्छ। त आफ्नो क्यापेसिटी अनुसार चाहिँ त्यो वायुमा भएको कार्बन डाइअक्साइड यिनीहरूले चुसेर चाहिँ त्यसलाई एब्जर्ब गरेर चाहिँ अनि खाद्य अन्नमा चाहिँ उनीहरूले परिणत गर्छ। तर वायुमा चाहिँ यति विघ्न कार्बन डाइअक्साइड ग्यास चाहिँ थुप्रिएको हुन्छ कि सबै कार्बन डाइअक्साइड ग्यास चाहिँ उद्भिदले गर्न सक्दैन। अनि त्यो रहेको ग्यास चाहिँ वायुमा रह्यो भनेदेखि चाहिँ के हुन्छ भने त्यसले फेरि हानिकारक रूपमा चाहिँ हामीलाई फेरि त्यसले असर पारिरहेको हुन्छ कार्बन डाइअक्साइड ग्यासले चाहिँ। अब त्यो ग्यास चाहिँ कहाँबाट चाहिँ अब वास्तवमा चाहिँ यो कार्बन डाइअक्साइड ग्यास चाहिँ कहाँबाट आउँछ भनेदेखि चाहिँ चौरेसाज्यूले भनिहाल्नुभयो यो चाहिँ यो एनर्जी भन्छ शक्ति ऊर्जा दुई किसिमको हुन्छ। एउटा चाहिँ यो फसिलबाट आएको हुन्छ, अर्को चाहिँ नन फसिलबाट आएको हुन्छ। फसिल भनेको चाहिँ उहिलेदेखि जुन चाहिँ यो पृथ्वीमा भुइँमुनि गाडिएर बसेको छ, जस्तो यो तेल भयो, पेट्रोल ओइल भयो, डिजेल ओइल भयो, क्रुड ओइलको रूपमा यिनीहरू समुद्रको मुनि पाइन्छ। त्यहाँबाट त्यसलाई निकालेर चाहिँ अन्त त्यसलाई अब नाना प्रकारको साइन्टिफिक तरिकाले चाहिँ पेट्रोल पनि त्यहीँबाट हुन्छ, केरोसिन पनि त्यहीँबाट हुन्छ, डिजल पनि त्यहीँबाट हुन्छ, पर्फ्युमहरू पनि त्यहीँबाट बनाइन्छ, नाना प्रकारको जुत्ताको पालिस पनि त्यहीँबाट बनाएको हुन्छ, नाना प्रकारको चिजहरू त्यहाँबाट बनाइन्छ। त्यो चाहिँ भयो फसिल फ्युएल भयो। अब यता तपाईँको गाडीमा त्यही पेट्रोल डिजलले गाडी चल्ने हुन्छ, अनि गाडी चल्दाखेरि पेट्रोल गाडीको तर्फबाट जुन चाहिँ धुवा फ्याँक्छ त्यो चाहिँ पुरै कार्बन मोनोक्साइड कार्बन डाइअक्साइड त्यहाँ उत्पादन हुन्छ, त्यो चाहिँ फेरि वायुमा गएर वायुमा बस्ने हुन्छ र त्यस्तै प्रकारले र वायुमा जुन चाहिँ कार्बन डाइअक्साइडको मात्रा छ त्यस्तै प्रकारले अरू अरू ग्यासहरू पनि छ, नाइट्रस अक्साइड भनिन्छ, कार्बन मोनोक्साइड भनिन्छ, मिथेन पनि भनिन्छ, यस्तो चार पाँचवटा किसिमको ग्यासहरू हुन्छ। त त्यो चाहिँ वायुमा चाहिँ एकदम अधिक मात्रामा बस्यो भने चाहिँ त्यो चाहिँ हाम्रो स्वास्थ्यको निम्ति अनि जम्मै प्राणीहरूको स्वास्थ्यको निम्ति चाहिँ एकदम हानिकारक ठहरिन्छ। अब यसलाई चाहिँ कसरी नियन्त्रण गर्ने भन्नेमाथि चाहिँ सम्माननीय प्रधानमन्त्री दिदीले चाहिँ केमा जोड दिनुभएको छ भने चाहिँ यो नन फसिल एनर्जी भन्छ, त्यो उहिलेदेखि त्यो भित्र पृथ्वीभित्र रहेको बाह्र चाहिँ भन्दा चाहिँ हामीले रिन्युएबल एनर्जी भनिन्छ त्यतापट्टि हामीले ध्यान दिउँ भन्ने हुन्छ भन्ने कुरा उहाँले माथि जोड दिनुभएको छ। अब रिन्युएबल एनर्जी कति किसिमको हुन्छ भन्दाखेरि चाहिँ थुप्रै किसिमको हुन्छ, जस्तो कि अब सोलर एनर्जी यो घामबाट जुन चाहिँ अहिले सोलर एनर्जी पाउने जुन चाहिँ एउटा प्रोसेस धेरै वर्ष अघिदेखि नै उता विकसित देशहरूमा त भइरहेकै छ, अफ्रिकन कन्ट्रीमा भइरहेको छ, तर इन्डियामा पनि भारतमा पनि यो रिन्युएबल एनर्जी माने घामबाट चाहिँ घामको किरणबाट चाहिँ शक्ति उत्पादन यो काम चाहिँ धेरै वर्ष अघिदेखि नै अहिले त एकदमै चरम सीमामा भारत पनि पुगिसकेको छ सोलर एनर्जी प्रडक्सनमा चाहिँ।
1: हजुर,
0: र अहिले जापानले पनि फेरि भारतमा उनीहरूको हिसाबको यस्तो सोलर एनर्जी एक्सट्राक्सन यसको उपयोग यसको वितरण भारतवासीहरू भित्रमा कम्ती दाममा यस्तो टेक्नोलोजी निकालेको छ जापानले कि कम्ती पैसामा चाहिँ त्यही मात्राको माने एनर्जी चाहिँ हामीले पाउने, घरमा बत्ती बल्ने त्यही ग्यासले त्यही सोलर एनर्जीकै ग्यासले चाहिँ तपाईँको बिजुलीले चाहिँ भात तिउन पढाउन सक्ने, हाम्रो आफ्नो फ्याक्ट्री पनि चल्ने भन्ने हिसाबको त्यहाँ कामहरू चाहिँ भइरहेको छ। तर यो जम्मै उहाँ हाम्रो प्रधानमन्त्रीज्यूको निर्देशनमा यो काम भइरहेको छ। र सोलर एनर्जी बाहेक चाहिँ अरू खालको शक्तिहरू ऊर्जाहरू पनि त्यहाँ छन्, जस्तो विन्ड कतिवटा ठाउँमा त यति भयङ्कर हावा चल्ने हुन्छ त्यो हावाबाट पनि ऊर्जाहरू निकाल्ने काम त्यहाँ भइरहेको छ। त्यस्तै प्रकारले हाम्रो जति पनि नद नदीहरू छ यहाँबाट त हाइड्रो इलेक्ट्रिक एनर्जी आइरहेको छ। गरिरहेको छ, तपाईँहरूलाई विदितै छ। अहिले जुन चाहिँ एनएसपिसीले काम गरिरहेको छ, एनएसपिसीले यही टिस्टा नदी नङ्गित नदीबाट चाहिँ यति भयङ्कर शक्ति उत्पादन, यसलाई चाहिँ रिन्युएबल एनर्जी भनेको चाहिँ जति बेला चाहे त्यति बेलै निकाल्ने,
1: हजुर
0: जति भने पनि निकाल्ने, जति भने पनि निकाल्ने, जति बेला चाहे त्यति बेलै निकाल्ने, यो खालको स्रोत हो, यो चाहिँ एकदम इम्पोर्टेन्ट स्रोत हो। जस्तो हामीले अब गाई पाल्छौँ, गाईको गोबरबाट गोबरबाट एउटा ग्यास पाइन्छ, गोबर ग्यास भनिन्छ, त्यहाँबाट पनि फेरि हामीले भात पकाउनु, तपाईँको घरमा बिजुली बाल्नु, सबै काम त्यहाँ सक्सेस भइरहेको छ। र यस्तै छ, त्यो बाहेक चाहिँ अहिले गत झन्डै 20-25 वर्ष भयो अहिले यो हाइड्रोजन पानीबाट हाइड्रो इलेक्ट्रिक चाहिँ अर्कै खालको एनर्जी भयो जुन चाहिँ एनएसपिसीले गरिरहेको छ। त्यो बाहेक चाहिँ एउटा पानीको एउटा मात्रालाई लिएर चाहिँ त्यसलाई चाहिँ यो इलेक्ट्रोलिसिस भन्ने एउटा प्रोसेस छ,
1: हजुर,
0: त्यो त इलेक्ट्रोलिसिस प्रोसेसबाट चाहिँ पानीलाई चाहिँ पानी चाहिँ पानीमा दुई किसिमको इलिमेन्ट पाइन्छ, तत्त्वहरू पाइन्छ, एउटा चाहिँ अक्सिजन, एउटा हाइड्रोजन। त्यो अक्सिजन र हाइड्रोजन मिलेर बनिएको पानीको थोपा, पानीको थोपा चाहिँ अक्सिजन र हाइड्रोजन मात्रले बनिएको, दुईवटा चिजले मात्रै बनिएको पानी चाहिँ को थोपा चाहिँ हो, यो चाहिँ हामीले बुझ्नुपर्छ। त त्यसमा चाहिँ अक्सिजन र हाइड्रोजनलाई छुट्याएर चाहिँ एउटा कुनै एउटा वैज्ञानिक एउटा के अरे वैज्ञानिक एउटा विधिबाट चाहिँ फलो गरेर चाहिँ अक्सिजन र हाइड्रोजनलाई चाहिँ छुट्याएर चाहिँ पानीको थोपाबाट चाहिँ हाइड्रोजन मात्रलाई लिएर चाहिँ फेरि त्यहाँबाट अर्को एउटा रिन्युएबल एनर्जी त्यहाँ पाइने, प्राप्त हुने त्यो खालको मेकानिजम चाहिँ डेभलप भइसकेको छ। अहिले कतिवटा देशहरूमा चाहिँ, युरोपियन देशहरूमा चाहिँ त्यो हाइड्रोजनबाट जुन चाहिँ एनर्जी डुकेको छ त्यही एनर्जीबाट बिजुली बत्ती पनि हुने, त्यही एनर्जीबाट गाडी पनि चल्ने, त्यही एनर्जीबाट फ्याक्ट्री पनि चल्ने भन्ने हिसाबको यो सुरुवात चाहिँ भइसकेको छ। तर पूर्ण रूपमा साधारण जनताको निम्ति, सम्पूर्ण देशवासीको निम्ति चाहिँ अहिले यो निक्लिहालेको छैन। तर त्यसमा धेरैवटा असुविस्ताहरू पनि रहेछ त्यहाँ कतिवटा, र त्यो असुविस्ताहरूलाई कसरी पार गर्ने भन्नेमाथि चाहिँ अहिले खोजी भइरहेको छ, त्यो माथि कतिवटा एक्सपेरिमेन्ट भइरहेको छ। तर समयको अन्तरमा चाहिँ मेरो विचारमा चाहिँ आजदेखि अब आउँदो 10 वर्षभित्रमा चाहिँ हाइड्रोजनबाट मात्रै पनि पर्याप्त रूपमा भारतले चाहिँ यस्तो खालको एनर्जी ऊर्जा पाउनेवाला छ, जुन ऊर्जाले चाहिँ हामीले ऊर्जाको सहायताले हाम्रो सम्पूर्ण माग आवश्यकता चाहिँ पूर्ण हुनेछ।
1: हजुर सर, जस्तै अब तपाईँले यसलाई रिन्युएबल एनर्जी अर्थात् स्वच्छ ऊर्जा,
0: स्वच्छ ऊर्जा,
1: अब यसमा तपाईँले सोलर सौर्य ऊर्जा भयो, गोबर ग्यास भयो, पवन ऊर्जा भयो, हाइड्रोजन ऊर्जा भयो, अनि एउटा परमाणु ऊर्जा पनि छ, एटमिक एनर्जी प्रति पनि भारतले आफ्नो विशेष ध्यान दिइरहेको छ। र अहिले 12 वर्षमा मोदी सरकारको यो क्षेत्रमा स्वच्छ ऊर्जाको क्षेत्रमा म एउटा आँकडा तपाईँहरूसँग तपाईँ समक्ष राख्छु। वर्ष 2024-25 भारतले रेकर्ड 29.52 गिगावाट रिन्युएबल एनर्जी क्षमता विकसित गर्यो। र यसरी अहिलेको समयमा भारतको जुन क्षमता छ 223.6 गिगावाट, यो 3 जुन 2025 रेकर्ड हो, जबकि 2023-24 यो 198.75 गिगावाट थियो। र अब यही कुरा गर्यो भने 2014 अगाडि यसको मात्रा नगण्य थियो, काउन्टिङ गर्न नसक्ने अवस्थामा थियो। त्यसरी नै सौर्य ऊर्जाको कुरा गरौँ भने 2014 31 मार्चको रेकर्डमा भारतमा सौर्य ऊर्जा 2.82 गिगावाट उत्पादन मात्रै क्षमता थियो। र अहिले 3 जुन 2025 आँकडा अनुसार भारतमा अहिले 107.9 गिगावाट यो सौर्य ऊर्जा उत्पादन हुन्छ। र यसको लागि भारत सरकारले, मोदी सरकारले सौर्य घर योजना पनि सुरु गर्नुभएको छ, जसमा मास मोबिलाइजेसन जनभागीदारीद्वारा मान्छेहरूले आफ्नो घरमा सौर ऊर्जा उत्पादन र मुफ्त बिजुली योजना, जसमा सरकारले सब्सिडी पनि दिइरहेको छ। र यसको परिणाम के हुँदैछ भन्दाखेरि सौर ऊर्जाको जुन अघि तपाईँले कुरा गर्नुभएको थियो
0: क्लिन एनर्जी,
1: क्लिन एनर्जीको जुन कस्ट थियो त्यो 65% भारतमा घटेको छ। जस्तै 2014-15 सौर ऊर्जाको 1 किलोवाट पर आवरको तपाईँको 6.17 रुपियाँ थियो भने अहिले त्यो 2024-25 2.15 रुपियाँ भएको छ। यानि यसको खर्च पनि धेरै कम्ती भयो, जबकि महँगाई

0: बढ्दै जाँदैछ, सबैले भन्छ इन्फ्लेसन बढ्दैछ, र त्यस्तो स्थितिमा यो दूरदृष्टिले यसको जुन खर्च छ त्यो कम हुँदै जाँदैछ। यसरी नै अब इन्डिया र फ्रान्समा सिओपी 21 2015 भारतले 105 विश्वका देशहरूलाई मोबिलाइज गरेर सौर्य ऊर्जा गठबन्धन तयार गर्यो, जसले $1 ट्रिलियन को सोलर ऊर्जामा लगानी गर्ने लक्ष्य राख्यो 2030 र त्यो काम अगाडि बढिरहेको छ, र यसको श्रेय भारतलाई जान्छ, स्वाभाविक प्रधानमन्त्री नरेन्द्र मोदीलाई जान्छ कि के भन्नुहुन्छ?
1: हजुर, त यो चाहिँ अहिले जुन चाहिँ सौर ऊर्जा विषय लिएर अहिले हाम्रा सौर्यज्यूले अहिले यहाँ भन्नुभयो, त यो एकदमै महत्त्वपूर्ण कुरा छ हाम्रो देशको निम्ति अनि संसारका जति पनि अविकसित देशहरू छन् ती अविकसित देशहरूमा बसोबासो गर्ने जम्मै मानिसहरूको निम्ति त भारतले चाहिँ अब हाम्रो प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ यस्तै प्रकारले सोच्ने गर्छन् कि पहिला हामीले आवश्यक ज्ञानहरू जम्मै लिउँ सौर ऊर्जालाई कसरी उपयोग गर्ने यसबाट कसरी फाइदा लिने भन्नेमा, अनि आफ्नो देशलाई चाहिँ एउटा समृद्धिशाली एउटा देश बनाऊँ यो सौर ऊर्जाको क्षेत्रमा चाहिँ सौर ऊर्जालाई को उत्पादन र यसको उपयोगद्वारा नै मात्रै पनि हाम्रो आवश्यकताहरू चाहिँ पुरा भयो भने हाम्रो कमीहरूलाई पुरा गर्न सक्यो भने हामीले जति पनि नयाँ नयाँ इन्डस्ट्रीहरू खोल्नेवाला छौँ त्यो इन्डस्ट्री त एनर्जी बिगर त हुँदैन र त्यो इन्डस्ट्रीलाई चाहिने जम्मै एनर्जी चाहिँ शक्ति चाहिँ ऊर्जा चाहिँ सौर ऊर्जाबाट हामीले भरिसक्छ। हुन त अरू अरू स्रोतहरू पनि छन् तर सौर ऊर्जालाई चाहिँ एकदमै प्राथमिकता दिएर चाहिँ किन यो चाहिँ एकदमै सस्तो यो चाहिँ रिन्युएबल एनर्जी जति बेला भने जति भने त्यो उत्पादन गर्न सक्ने खालको क्षमता चाहिँ त्यहाँ रहेको हुनाले यो चाहिँ यस्तो खालको ऊर्जा हो जुन ऊर्जा चाहिँ जति बेला पनि हामी गर्न सक्छौँ जति मात्रा पनि हामी निकाल्न सक्छौँ। यो त एकदमै इम्पोर्टेन्ट कुरा हो यो कुरा यस कारण यसलाई चाहिँ चिनेर चाहिँ राम्ररी चिन्हित गरेर चाहिँ भारतलाई चाहिएको कति चाहिएको सौर ऊर्जा चाहिँ चाहिएको छ त्यो उत्पादन गरेर चाहिँ त्यहाँदेखि बेसी ऊर्जा चाहिँ हामी निकाल्न सक्छौँ। त्यो चाहिँ हामीले अरू सम्बन्धित के अरे छिमेकी देशहरूलाई हामी दिन सक्छौँ उहाँहरूलाई चाहिएको खण्डमा। अनि जुन चाहिँ ज्ञान सौर ऊर्जा निकाल्ने जुन चाहिँ ज्ञान टेक्नोलोजी हामीसित छ यो टेक्नोलोजी चाहिँ संसारको अरू देशहरूलाई हामी दिन सक्छौँ अनि हामीले दिनु नै पर्छ। आफूले मात्रै गरेर हुँदैन, हामीले पनि नाम कमाउनु पर्छ, हामीले पनि आफ्नो एउटा डिग्निटी राख्नुपर्छ इन द कमिटी अफ नेसन्स भनिन्छ अङ्ग्रेजीमा, कि आफू मात्रै उठेर हुँदैन, नउठे सक्नेहरूलाई हामीले उठाउनु सक्नु चाहिँ फेरि हाम्रो मर्यादा अघि बढ्नु हो, हाम्रो आफ्नो पर्सनली अघि बढ्नु हो भन्ने कुरा यो पनि एउटा यहाँ कुरा छ। र त्यसले गर्दाखेरि चाहिँ प्रधानमन्त्रीज्यूले हाम्रो आफ्नो देशलाई देशको निम्ति मात्रै सम्झिनु भएको छैन तर अरू अविकसित देशको निम्ति पनि उहाँले सम्झेर फेरि यो जुन चाहिँ ज्ञान छ यो जुन चाहिँ काम उहाँले गरिरहनु भयो यसको फाइदा चाहिँ ती देशहरूलाई पनि पुर्याउने जुन चाहिँ काम गर्नुभएको छ यो एकदम गर्वनीय कुरा भएको छ।
0: सरले अघि हाइड्रोजन ऊर्जाको कुरा गर्नुभयो र प्रधानमन्त्री नरेन्द्र मोदीले नेसनल ग्रिन हाइड्रोजन मिसन सुरु गर्नुभएको छ जसमा 8 लाख करोडको लगानी गरिएको छ र 2030 5 MMT भारतको एनुअल क्यापेसिटी यो जुन हाइड्रोजन ऊर्जाको क्यापेसिटी निर्माण गर्ने लक्ष्य राखिएको छ र यसले झन्डै झन्डै 6 लाख रोजगारको पनि सृजना गर्नेछ र यसले वर्ष नै ग्रिन हाउस ग्यास इमिसनलाई 50 MMTको क्षमताले कम गर्नेछ घटाउनेछ र यो पनि एउटा भारत सरकारको निम्ति ठुलो उपलब्धि हो, होइन सर?
1: अच्छा,
0: यसरी नै पवन ऊर्जाको क्षेत्रमा अघि तपाईँले कुरा गर्नुभयो, पवन ऊर्जाको क्षेत्रमा 2014 भारतको क्यापेसिटी थियो 21.04 GW, होइन? र 3 जुन 2025 आँकडाले के भन्छ, यो बढेर अहिले 51.05 GW भएको छ। यानि यो 10-12 वर्षको स्प्यानमा यत्रो ठुलो उपलब्धि, यसको मतलब भारतमा त संसाधन छ नि, इच्छा शक्ति नभएको होला र गभर्मेन्टले एउटा सरकारले एउटा टार्गेट राखेको छ कि 2030 पवन ऊर्जा द्वारा 140 GW पवन ऊर्जा क्षमता भारतमा निर्माण गर्ने। यसरी नै अघि तपाईँले एटोमिक एनर्जीको कुरा गर्नुभयो, न्युक्लियर एनर्जी र न्युक्लियर एनर्जी क्षमता 2014 भारतमा कति थियो 4.78 गिगावाट जो 2005 बढेर डबल भयो 8.78% र यसलाई बढाउने कोसिस सरकारले गरिरहेको छ र सरकारको लक्ष्य छ 2047 सम्ममा 100 गिगावाट न्युक्लियर पावर क्यापेसिटी भएको भारतलाई निर्माण गर्नु यानि विकसित भारतको दिशामा यो सब कदम अगाडि बढिरहेको छ होइन
1: त अहिले यहाँले जुन चाहिँ यो पवन शक्ति र जुन चाहिँ यो हाइड्रोजन शक्ति या त ऊर्जा माथि भारत सरकारको जुन चाहिँ योजना रहेको छ त्यो यो विषय लिएर केही मात्रामा यहाँले अवगत गराउनु भयो त मेरो जानकारीमा चाहिँ जतिसम्म यो हाइड्रोजन ऊर्जासित हामी सम्बन्धित छौँ त यो विषय चाहिँ यो लिएर चाहिँ अहिले इभन अमेरिका यो युरोपियन कन्ट्रीले पनि एकदम खुलम खुला रूपमा पेट्रोल डिजल केरोसिन को माने यहाँ उपयोग भइरहेको छ उहिलेदेखि अहिलेसम्म त खुलम खुला रूपमा चाहिँ मार्केटमा चाहिँ यो हाइड्रोजनबाट पाउने ऊर्जा चाहिँ ल्याउन सकिएको छैन त कोसिस एकदम जारी छ अनि मेरो जानकारीमा चाहिँ एउटा कठिनाइ चाहिँ त्यहाँ के फिल गरेको रहेछ भनेदेखि चाहिँ त्यो माथि एकदमै अहिले रिसर्च चलिँदै रहेको छ त कुन खालको टेक्नोलोजी चाहिँ डेभलप गर्नुपर्ने हुन्छ जसद्वारा चाहिँ त्यो कठिनाइहरू चाहिँ हटेर जानु सक्छ त एउटा कठिनाइ चाहिँ के रहेछ भने यो हाइड्रोजनबाट ऊर्जा प्राप्ति गर्ने काममा चाहिँ एउटा कठिनाइ चाहिँ त्यो हाइड्रोजन ग्यास चाहिँ यति साह्रो हल्का ग्यास चाहिँ छ हल्का टाइपको अनि जस्तै खालको एउटा कन्टेनरमा राख्यो भने पनि कसरी हो कसरी त्यो लिक भएर बाहिर जाने अनि लिक भएर बाहिर गयो भने चाहिँ फेरि यो जुन चाहिँ कार्बन डाइअक्साइड ग्यास छ यो वायुमा पाइने त्योभन्दा पनि हानिकारक रूपमा चाहिँ यो त्यहाँ रहने गर्दोरहेछ त्योभन्दा पनि हानि यसको असर चाहिँ अझ हानिकारक छ भनेर चाहिँ त्यहाँ पत्ता लगाइएको छ एक नम्बर यसकारणले यसलाई चाहिँ अब तरल पदार्थको रूपमा या त लिक्विडको रूपमा र अनि भएछ भने यसलाई ठोस पदार्थकै रूपमा सलिडकै रूपमा बनाएर यसलाई परिणत गरेर चाहिँ अब त्यही हिसाबको ठुल्ठुलो कन्टेनरहरू बनाएर चाहिँ राख्नुपर्छ भन्नेमा चाहिँ अहिले पुरै खोजी भइरहेको मैले चाल पाएँ र अलिकति समय चाहिँ लाग्छ जस्तो लाग्यो वैज्ञानिकहरूको भनाइअनुसार के छ भने चाहिँ नथिङ इज इम्पोसिबल अलिक हामीलाई समय लाग्छ अब जुन प्रब्लममा छ त्यो प्रब्लमलाई विभिन्न एङ्गलबाट हामीले हेर्नुपर्छ यसलाई चाहिँ पर्फेक्ट रूपमा हामीले गर्न सक्नुपर्छ र अन्त यो चाहिँ असम्भव चाहिँ छैन तर सम्भव चाहिँ छ तर समय चाहिँ हामीलाई लाग्छ अनि खर्च पनि लाग्छ हामीलाई भन्ने हिसाबले अनि अन्तमा चाहिँ अब यति खर्च गरेर हामीले यो हाइड्रोजनबाट ऊर्जा हामीले निकाल्यौँ भनेदेखि चाहिँ त्यो ऊर्जा चाहिँ जुन चाहिँ कन्ज्युमरहरू छ अब जुन चाहिँ अब ग्राहकहरू छ त्यो ऊर्जा किन्ने त उनीहरूलाई त फेरि महँगो दाममा त दिनु सक दिनुपर्ने हुँदैन त्यहाँ उनीहरूले त सस्तो दाममा उनीहरूको जुन चाहिँ एउटा इकोनोमिक कन्डिसन छ त्यो हिसाबले जस्तो अहिले पेट्रोल डिजल उनीहरूले किनिरहेछन् त्योभन्दा पनि सस्तो दाममा हामीले दिनु पायो भने त अझ राम्रो हुनेछ भन्ने तौरले चाहिँ त्यो दिशामा चाहिँ उनीहरूको ध्यान अहिले भइरहेको छ गइरहेको छ र मलाई लाग्छ इन्डियामा पनि अहिले के हुन्छ भनेदेखि चाहिँ भारत सरकारले प्रधानमन्त्री मोदीज्यूको तर्फबाट चाहिँ के हुन्छ भने यो माथि पुरै अहिले रिसर्च चलिरहेको छ
0: तपाईँले आफ्नो बहुमूल्य समय दिएर आज आकाशवाणी खरसाङको स्टुडियोमा आइदिनु भयो पर्यावरण संरक्षण जलवायु परिवर्तन नियन्त्रणको क्षेत्रमा
2: समय यसबेला मध्याह बाह्र बज्न लागिरहेछ र अब भने पालो भइरहेछ आकाशवाणी दिल्ली केन्द्रको हिन्दीमा समाचारको जसलाई हामी सम्म प्रसारण गरी सुनाउनेछौँ
3: नमस्कार आकाशवाणी समाचार के साथ मैं लवलीन निगम प्रधानमंत्री नरेंद्र मोदी आज भारत के सबसे लंबे समय तक सेवा करने वाले निर्वाचित प्रधानमंत्री बन गए हैं श्री मोदी ने 26 मई 2014 को प्रधानमंत्री पद की शपथ ली थी प्रधानमंत्री मोदी का निरंतर कार्यकाल अब 4399 दिन का हो गया है एक रिपोर्ट
4: प्रधानमंत्री नरेंद्र मोदी की यह उपलब्धि विशेष रूप से उल्लेखनीय है क्योंकि भारत जैसे 140 करोड़ से अधिक आबादी वाले देश का शासन प्रशासन अत्यंत व्यापक और जटिल है। भाषाई, सांस्कृतिक, धार्मिक तथा भौगोलिक विविधताओं से युक्त इस राष्ट्र का सफल नेतृत्व और संचालन अपने आप में एक बड़ी जिम्मेदारी और चुनौती है। यह विश्व के सबसे बड़े लोकतंत्र में लगातार 3 बार राष्ट्र जनादेशों द्वारा जनता का निरंतर भरोसा दर्शाता है। साथ ही उन्हें अब तक 30 से अधिक देशों द्वारा सर्वोच्च

समाचारको प्रसारण पछि पुनः स्वागत छ यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा FM 103.5 MHz र श्रोतबिन्द अबको यो समय हो फरमाइशी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा को त फरमाइशी कार्यक्रमलाई पर्खेर बसिरहनु भएका हाम्रा टाढा अनि नजिकका प्रिय श्रोताहरूलाई आजको यस अङ्कमा हार्दिक स्वागत गराउँदछु म शिखाको तर्फबाट र आउनुहोस् आजको कार्यक्रमको यो प्रथम प्रस्तुति यहाँ समक्ष राख्न लागिरहेछौँ वान्स अपन अ टाइम इन मुम्बई दोबारा फिल्मबाट जसमा शब्द रहेको छ रजत अरोराको अनि सङ्गीत प्रीतमको त गुन्जनी आवाज जावेद अली अनि साहिर अली बग्गाको त यस गीतको निम्ति अनुरोध लेखी पठाउनु हुने हाम्रा प्रिय श्रोताहरू हुनुहुन्छ ग्राम अमलेश्वरबाट दोमन ठाकुर सुमन ठाकुर मिथिलेश तार्नी सूरज ज्योति रियाञ्च अनि गुडिया छत्तीसगढ़ भाटापाड़ा दन्तरेङ्गीबाट द्वारिका प्रसाद वर्मा किशोर कुमार दीपक कुमार वर्मा मेन रोड राजविराज नेपालबाट मोहम्मद अतुल्ला जिनत जहाँ सोनी प्रवीण अनि इम्तियाज आलम छित्रे बस्ती खरसाङबाट नितु देवान साहिल देवान अनि किशोर देवान किशनगंज बिहारबाट रविन्द्र मोहन दास आशा देवी राघव दास कीर्ति भानु अप्पर मामरिङ सिटोङबाट लाकिमा शेर्पा शारिका राधा याङजी सलिमा राई तृष्णा मुखिया अनि कला राई डोङ्गरगाउँ राजनन्दगाउँ छत्तीसगढबाट राष्ट्रपाल गजविए राधिका गजविए बेबी अनिष्का अनि तन्मय गजविए साथै अररिया रजोखर बजारबाट शरीफ आर्जू मोहसिन आर्जू नवाब आर्जू सरफराज खान अफजल नुसरत जानम फरजाना खानम शाहना शबनम सौम्या नाजमिन रुकैया आफ्रिन अनि रिहाना प्रवीण त आजको यो प्रथम प्रस्तुति यहाँहरू समक्ष

पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भुप्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त, नन्दकिशोर गुप्त अनि प्रदीप। रामपुर चौक बिहारबाट जासिम राही, शोभाना प्रवीण, शाहिन, तमन्ना, रकीब, कमरान, फरहान, संजय कुमार कर्ण। गान्धी चौक रोपड़ पंजाबबाट हरदेव मिका, बलविन्दर बिराक, जयतेक बिराक, मिका बिराक। बगबुडुवा पथरियाबाट नरेन्द्र नेताम, कुसुम नेताम। अप्पर सिडुबारी खरसाङबाट समदना, सुषमा सिंह, सयम, करुणा, विनोद अनि पुष्पा छेत्री। डुमाराम खरसाङबाट सकुन खवास, संगम, सरगम, विद्या, सम्पदा र सक्षम। मन्टिभिड रोड खरसाङबाट ज्यामियन ड्यानियल, डोर्थी ड्यानियल, रेजिना ड्यानियल, ड्युक डोमिनिक ड्यानियल, टेरेसा ड्यानियल अनि बनाडेट ड्यानियल। कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, उषा राई, अमित कुमार अनि ह्याप्पी राई। दुबिहा नेवादा गाजीपुरबाट प्रतीक राई, रोशनी, प्राञ्जल राई। शेरपुर कला गाजीपुरबाट अवधेश राई, प्रीति अनि नवनीत राई। यसै गरी कनरिया बजारबाट दिलीप कुमार सेन्चुरी, विमला रानी, सिम्पी रानी, प्रिया कुमारी, प्रशान्त कुमार, साहिद राजा अनि विजय। त यी सबै श्रोताहरूको अनुरोधमा अब प्रस्तुत छ आजको हाम्रो कार्यक्रमको यो दोस्रो प्रस्तुति, फिल्म रोयबाट, जसमा गुन्जनी आवाज रहेको छ मीट ब्रोज अन्जान अनि कनिका कपूरको, शब्द रहेको छ कुमारको, भने संगीत रहेको छ मीट ब्रोज अन्जानको।

FM 101.5 मेगाहर्ट्जमा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फरमाइशी कार्यक्रम तपाईँको अनुरोधमा म शिखाको साथमा। र यसरी नै कार्यक्रमलाई अघि बढाउँदै यो अघिल्लो प्रस्तुति रहनेछ फिल्म लुटेराबाट। शब्द अमित त्रिवेदीको भने सङ्गीत, माफ गर्नुहोला, शब्द अमिताभ भट्टाचार्यको भने सङ्गीत रहेको छ अमित त्रिवेदीको, र गुन्जनी आवाज शिल्पा राव, अमिताभ भट्टाचार्य अनि अमित त्रिवेदीको। र यस गीतको निम्ति अनुरोध लेखी पठाउनु हुने हाम्रा श्रोताहरू हुनुहुन्छ राजनगर मधुबनीबाट कुशेश्वर कान्ति गुप्त, मौसम संगीता रुद्र रिद्धि सिद्धि गुप्त, एशबाग पिली कोलोनी लखनऊबाट मुकेश रानी, कुसुम गुप्त, पलक गुप्त, पंखुरी गुप्त, राजनगर गान्धी चौक कान्ति निकेतनबाट मनजीत गुप्त, सोनाली सूर्यांशी, कोमल मेनका, माधवी साध्वी, एमके गुप्त, राजु गुप्त अनि विनीता गुप्त। राजेश भारतीय रेडियो संघ कुलीपाड़ा कटिहार बिहारबाट विवाह रानी, आदित्यराज, प्रेरणा, रंजीव, प्रिंस, संजय, परिधि भारती, प्रिया भारती, राजेश, प्रगति, साक्षी, आशीष, विवेक अनि बबिता भारती। गोलाबजार बक्साबाट सदानन्द आर्य, अभयनन्द आर्य, परमानन्द, पंकज, प्रमोद, रोहित अनि मोहित। न्यू चम्टा चिया बगान गिर्जालाइनबाट तोर कुआत्रुस एका, स्वर्णलता, श्रद्धा, अनिरुद्ध, ड्यामियन, जुलियन, चार्ल्स एका। झागुरी बस्तीबाट विमल खडिया, मीना अनि सुचिता खडिया। नागरी फार्म मिरिकबाट शान्ता तामाङ अनि रिन्छेनपोङ वेस्ट सिक्किमबाट अर्जुन प्रधान। यसै गरी रोज ब्याङ्क रानीहिटी राजबारी दार्जिलिङबाट कोमल थापा, चन्द्र प्रधान, प्रतिमा लोहार, प्रवीणा, प्रतिष्ठा रोका, आहना रसाइली, एकता रसाइली, अनुराधा राई अनि हेमाञ्जली तामाङ। साथै सल्लाही सोकना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियंका शर्मा र पुरा शर्मा परिवार। त्यही सबै श्रोताहरूको अनुरोधमा यो अघिल्लो प्रस्तुति।

त अब भने आज हामी हाम्रो फरमाइसी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यहाँहरू समक्ष यो प्रस्तुत छ यो अन्तिम प्रस्तुति फिल्म तमासाबाट अल्का याग्निक अनि अरिजित सिंहको युगल आवाजमा शब्द छ इर्शाद कामिलको भने सङ्गीत रहेको छ एआर रहमानको र अनुरोधकर्ताहरू हुनुहुन्छ गडिया मोजे उत्सुबाट प्रदीप कुमार मण्डल आशिष कुन्दन करिना पूजा कुमारी आरती अनि सुनिता देवी पुराना तालाब डुम्राउबाट वलिउल्ला अन्सारी आसमनाज सोनम सलिमपुर बक्सरबाट शरीफुद्दिन अन्सारी फातमा अन्सारी शफी अन्सारी मधुबनी बिहारबाट साबिर परवाना शाहिद जाहिद साजिद अली जाकिर अली हामिद जाबिर कादिर साबिर अली दिलावर हुसैन दिलकस अनि अब्दुल गफार मस्ताना मेहरनगर उमरखेर महाराष्ट्रबाट अभिजित गवाहङ्कर सरिता गवाहन्तर प्रिन्स एकांश गवाहङ्कर बहादुरा नागपुरबाट वैशाली शैलेश गवाहङ्कर श्वेता सुमित गवाहङ्कर अनि ध्वनि गवाहङ्कर गर्ल्स स्कुल रोड मणिहारीबाट अवधेश गुप्त भोलु निलु विशाल राज अनि वंशराज दुर्गाई सेलुबाट चन्द्र कुलकर्णी हेमलता अनि सीआर कुलकर्णी साथै गोलाघाट बक्सरबाट विजय केसरी गौरी शङ्कर केसरी शम्भु केसरी अनि नयाँ बजार बक्सरबाट राजेश केसरी पंकज अनि रोहन केसरी तस्वीर गर्नुहोस् आजको हाम्रो कार्यक्रमको यो अन्तिम प्रस्तुति

त्यतिन्जेल प्रसारण भइरहेथ्यो फरमाइशी कार्यक्रम तपाईँको अनुरोधमा र मनोरञ्जनको क्रमलाई अघि बढाउँदै आकाशवाणी खरसाङ अब प्रस्तुत गर्दछ पार्श्वित संगीतको कार्यक्रम मेलोडी टाइम। त्यसैले सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

नमस्कार, यो आकाशवाणी हो। अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म रहने निर्वाचित प्रधानमन्त्री बन्नुभएको छ। श्री मोदीले पण्डित जवाहरलाल नेहरूको कार्यकाल 4398 दिनको रेकर्ड तोड्दै यो उपलब्धि हासिल गर्नुभएको हो। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। 26 मई 2014 आज 10 जुन 2026 प्रधानमन्त्री मोदीको निरन्तर कार्यकाल अब 4399 दिन पुगेको छ, जसले उहाँलाई भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनाएको छ। केन्द्रीय मन्त्रीहरू अमित शाह, सुब्रमण्यम जयशंकर, पीयूष गोयल, निर्मला सीतारमण, शिवराज सिंह चौहान लगायत केन्द्रीय मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा लामो कार्यकाल पूरा गरेकोमा बधाई दिएका छन्। यस्तै रक्षा मन्त्री राजनाथ सिंह, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरी, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव, ऊर्जा मन्त्री मनोहर लाल, विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंह, संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत र कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवालले पनि बधाई दिएका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहनु भएकोमा बधाई दिनुभएको छ। मुख्यमन्त्रीले सोशल मीडियामा पोस्ट गर्दै भन्नुभयो कि भारतीय लोकतन्त्रमा यो अभूतपूर्व उपलब्धि देशको जनताको विश्वास, स्नेह र आशीर्वादको सामूहिक अभिव्यक्ति हो। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहनु भएकोमा बधाई दिनुभएको छ। सोशल मीडिया पोस्ट गर्दै श्री गोरेले भन्नुभयो, यो उपलब्धि प्रधानमन्त्री मोदीको दशकौंको समर्पित जनसेवा र नेतृत्वको सशक्त प्रमाण हो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन, सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णव, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र दिल्ली सरकारका अन्य मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा लामो कार्यकाल पूरा गरेको सम्झनामा नयाँ दिल्लीस्थित एक मन्दिरमा पूजा अर्चना गरेका छन्। रक्षा खरिद र उत्कृष्टताका लागि नवाचार र लघु तथा मध्यम उद्यम एमएसएमई सहित स्टार्टअपहरूको लागि परीक्षण प्रक्रियाहरूको बारेमा एक कार्यशाला भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। यसको उद्देश्य रक्षा पूर्वाधारमा एमएसएमई र स्टार्टअपहरूको सहभागिता बढाउनु हो। कार्यशालाले उद्योगका प्रतिनिधिहरूलाई रक्षा खरिद प्रक्रिया, परीक्षण र प्रमाणीकरण प्रक्रियाहरूमा अन्तर्दृष्टि प्राप्त गर्न एक प्लेटफर्म प्रदान गर्ने रक्षा मन्त्रालयले बताएको छ। लोकप्रिय फिल्म निर्माता, अभिनेता तथा निर्देशक भारती राजाको आज चेन्नईमा निधन भएको छ। उनी 84 वर्षका थिए। उनी लामो समयदेखि बिरामी थिए। उनले 6 राष्ट्रिय चलचित्र पुरस्कार, 4 फिल्मफेयर पुरस्कार र 6 तमिलनाडु फिल्म पुरस्कार प्राप्त गरेका थिए भने उनका अधिकांश चलचित्रहरू संगीत निर्देशक इलैया राजाद्वारा रचना गरिएका थिए। उनी तेलुगु, हिन्दी र कन्नड चलचित्रहरूमा पनि लोकप्रिय थिए। यसैबीच तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयनले चेन्नईस्थित उनको निवासमा उनलाई श्रद्धाञ्जलि अर्पण गर्नुभयो। विदेश मन्त्रालयका पूर्वी मामिला सचिव रुदेन्द्र टन्डनले हिज मनिलामा आसियान क्षेत्रीय मञ्चको वरिष्ठ पदाधिकारीहरूको बैठकमा सहभागी हुनुभयो। एक सोशल मीडिया पोस्टमा विदेश मन्त्रालयले श्री टन्डनले समकालीन भू राजनैतिक चुनौतीहरूको सामना गर्न एआरएफको योगदानको वार्ता र कूटनीतिको महत्वपूर्ण भूमिका र महत्वप्रति समर्थन व्यक्त गरेको बताउनुभयो। यसको साथमा बैठकमा हिन्द प्रशान्त क्षेत्रमा क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षासहित विश्वव्यापी स्रोतका लागि नियममा आधारित व्यवस्था कायम गर्ने विषयमा छलफल भएको बताइएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी वर्षको अन्त्यमा हुने आर्टेमिस तेस्रो मिशनका लागि 3 अमेरिकी अन्तरिक्ष यात्री र 1 इटालियन अन्तरिक्ष यात्रीको नाम घोषणा गरेको छ। यो मिशनले पहिलो पटक स्पेस एक्स र ब्लू ओरिजिनको चन्द्रयानको कक्षमा परीक्षण गर्नेछ। अमेरिकी अन्तरिक्ष यात्री आन्द्रे डगलस, फ्रैंक रुबियो, रेन्डी ब्रेस्निक तथा युरोपेली अन्तरिक्ष एजेन्सीका इटालियन अन्तरिक्ष यात्री लुका पर्मिटानो पनि यसमा सहभागी हुनेछन्। 4 मिशनले पहिलो पटक एलन मस्कको स्पेस एक्स र जेफ बेसोसको ब्लू ओरिजिन चन्द्रमाको अन्तरिक्षमा परीक्षण गर्नेछ। अफगानिस्तानको कुनार खोस र पंक्तिका प्रान्तमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा परि कम्तीमा 13 मृत्यु भएको छ। तीमध्ये अधिकांश बाल बालिका थिए। यसका साथै अहिलेलाई भने आकाशवाणीबाट समाचार पूरा भयो।

Thank you.

Gara ma,

Tunis and Mavis.

Jambi bayang, kasat, siapa malam?

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अबको अघिल्लो प्रस्तुतिमा यहाँहरूलाई सुनाउन लागिरहेछौँ विविध कलाकारको आवाजमा केही आधुनिक गीत। त यो प्रथम प्रस्तुति यहाँहरू समक्ष राखिरहेछौँ विश्व नेपालीको स्वर आनन्द राईको सङ्गीत रचना अनि जस योञ्जन प्यासीको शब्द रचनामा यो प्रथम प्रस्तुति।

0: गरिरहेको बताउनुभयो। राष्ट्रपतिले प्रधानमन्त्रीको नेतृत्वमा शुरू गरिएको पीएम जनमन योजना र धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियानले उहाँको हृदयमा विशेष स्थान राखेको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, यो ऐतिहासिक उपलब्धि केवल कार्यकालको अवधि होइन तर राष्ट्रिय विकास यात्रामा एक परिवर्तनकारी युगको प्रतीक हो। पूर्व राष्ट्रपति रामनाथ कोविन्दले पनि एक दैनिक समाचार पत्रमा प्रकाशित एक लेखमा भन्नुभएको छ, 2014 पछि शासन, राजनीति र सार्वजनिक चर्चामा भारतीय तर्फ निर्णायक परिवर्तन आएको छ। पूर्व उपराष्ट्रपति एम वेंकैया नायडूले एक अखबारमा एक लेखमा गुजरातको वडनगरदेखि प्रधानमन्त्री कार्यालयसम्म उहाँको यात्रा र जवाहरलाल नेहरूको रेकर्ड तोड्दै 4,399 दिन पूरा गरेको उल्लेख गर्नुभएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई आत्मविश्वास, सुशासन र विकासमा आधारित नयाँ पहिचान दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेकोमा लोकसभा अध्यक्ष ओम बिरलाले पनि बधाई दिँदै यो उपलब्धि भारतीय लोकतन्त्र र जनताको विश्वासको बलको प्रतीक बनेको बताउनु भएको छ। केन्द्रीय मन्त्रीहरू अमित शाह, डाक्टर एस जयशंकर, पीयूष गोयल, निर्मला सीतारामन र शिवराज सिंह चौहान लगायत कयन मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म लगातार सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिनुभएको छ। यसरी नै रक्षा मन्त्री राजनाथ सिंह, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरी, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव, ऊर्जा मन्त्री मनोहरलाल, विज्ञान तथा प्रौद्योगिकी मन्त्री डाक्टर जितेन्द्र सिंह, संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत र कानून एवं न्याय मन्त्री अर्जुन राम मेघवालले पनि बधाई दिनुभएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहनु भएकोमा बधाई दिनुभएको छ। मुख्यमन्त्रीले सोसियल मिडिया पोस्टमा भन्नुभयो, भारतीय लोकतन्त्रमा यो अभूतपूर्व उपलब्धि देशको जनताको विश्वास, स्नेह र आशीर्वादको सामूहिक अभिव्यक्ति हो। उद्योगपतिहरूले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्ष पुगेको अवसरमा बधाई दिएका छन्। फिक्कीका अध्यक्ष अनन्त गोयङ्काले भारतीय अर्थव्यवस्था विगत 12 वर्षमा लगातार बलियो रहेको बताउनुभयो। उहाँले भन्नुभयो, श्री मोदीको नेतृत्वमा भारत एक अग्रणी आर्थिक शक्तिको रूपमा मात्र देखा परेको छैन, विश्वभरि आफ्नो विश्वसनीयता पनि बढाएको छ। सीआईआईका महानिदेशक चन्द्रजित ब्यानर्जीले यस अवधिमा भारतले कयौं मोर्चामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ। एसोचेमका महासचिव सौरभ सान्यालले पनि प्रधानमन्त्रीलाई बधाई दिँदै भन्नुभयो, उहाँको दूरदर्शी नेतृत्वले समावेशी विकासलाई गति दिएको छ। विश्व नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा सेवा गरेकोमा बधाई दिएका छन्। श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिशानायकेले एक पत्रमा भन्नुभएको छ, यो उपलब्धि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका जनताले उहाँको नेतृत्वमा बारम्बार देखाएको विश्वासको प्रमाण पनि हो। पपुआ न्यू गिनीका प्रधानमन्त्री जेम्स मारेपेले एक भिडियो सन्देशमा प्रधानमन्त्री मोदीलाई आदर्श नेतृत्वको उदाहरण बताउनुभयो। त्रिनिदाद र टोब्यागोका प्रधानमन्त्री कमला प्रसाद विश्रेसरले प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत विश्वव्यापी मामिलामा प्रखर आवाजको रूपमा उभिएको बताउनु भएको छ। भारतमा अमेरिकी राजदूत सर्गियो गौरले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरेकोमा बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री गौरले भन्नुभयो, यो उपलब्धि प्रधानमन्त्री मोदीको दशकौंको समर्पित जनसेवा र नेतृत्वको सशक्त प्रमाण हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल एक्स @ एआईआर न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर .gov.in पर।

0: यो आकाशवाणी हो। केन्द्रीय मन्त्रीमण्डलले आज प्रस्ताव पारित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा लामो कार्यकालका लागि बधाई दिएको छ। मन्त्री परिषदको बैठकपछि नयाँ दिल्लीमा संचारकर्मीहरूलाई जानकारी दिँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, प्रस्तावमा श्री मोदीद्वारा निर्वाचित प्रधानमन्त्रीको रूपमा राष्ट्रको सेवालाई निरन्तरता दिने यस ऐतिहासिक उपलब्धिको चर्चा गरिएको छ। श्री वैष्णवले भन्नुभयो, मन्त्रीमण्डलले आज 2,169 करोड़ रुपियाँको लागतमा अहमदाबाद मेट्रोको चरण 2A को विस्तारलाई अनुमोदन गरेको छ। यसमा 5 स्टेशन सहित 6 किलोमिटर लामो मेट्रो करिडोर पनि सामेल छ। यसका साथै मन्त्री मण्डलले आन्ध्र प्रदेशको अमरावतीमा केन्द्र सरकार कार्यालय परिसर र केन्द्र सरकारको आवासीय परिसरलाई पनि अनुमोदन गरेको छ।
1: अमरावती नया शहर बन रहा है, तो नए शहर में कई सारे जो सेंट्रल गवर्नमेंट के ऑफिसेज हैं, इनको एक सिंगल कॉम्प्लेक्स में शिफ्ट किया जाएगा। बिखरे बिखरे से ऑफिसेज से काम करने में तकलीफ होती है, इंटीग्रेशन होने से कोऑर्डिनेशन प्रॉपर हो पाता है, तो सेंट्रल गवर्नमेंट ऑफिस कॉम्प्लेक्स अमरावती में बनेगा। इसके लिए करीब 5.5 एकड़ की जमीन राज्य सरकार ने दी है और 23 लाख स्क्वायर फीट का कंस्ट्रक्टेड एरिया बनेगा। लोकेशन ये मैप में है सारा। दो प्रोजेक्ट्स हैं, एक तो रेजिडेंशियल कॉम्प्लेक्स है और एक ऑफिस कॉम्प्लेक्स है।
0: भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल को उत्सव मनाउन राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए को आज नयाँ दिल्लीमा बैठक हुन गइरहेको छ। अमेरिका र इरान बीच तनाव फेरि बढेको छ। दुवै देशका सेनाबीच रातभरि सैन्य आक्रमण भएपछि तनाव बढेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा होर्मुज जलडमरू मध्य नजिकै अपाचे हेलिकप्टर खसालेपछि इरान विरूद्ध आत्मरक्षाको आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्डले पुष्टि गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: अमेरिका के केंद्रीय कमान ने पुष्टि की है कि राष्ट्रपति डोनाल्ड ट्रंप के निर्देश पर कल होर्मुज जलडमरू मध्य के पास अपाचे हेलीकॉप्टर को गिराए जाने के जवाब में ईरान के खिलाफ आत्मरक्षा में हमले किए गए। राष्ट्रपति ट्रंप ने कहा कि चालक दल के दोनों सदस्य सुरक्षित हैं। ईरान की ओर से भी तुरंत प्रतिक्रिया सामने आई। इस्लामिक रिवोल्यूशनरी गार्ड कोर ने बहरीन में अमरीका के 5वें बेड़े और कुवैत में अली अल सलेम हवाई अड्डे पर ड्रोन हमले का दावा किया। साथ ही जॉर्डन में अल अजराक हवाई अड्डे पर लंबी दूरी की मिसाइल से हमला किया गया। जॉर्डन के सशस्त्र बलों ने पुष्टि की है कि उन्होंने अजराक क्षेत्र की ओर दागी गई सभी 5 ईरानी मिसाइलों को नष्ट कर दिया है। गार्ड कोर ने दावा किया कि उन्होंने क्षेत्र में अमरीकी ठिकानों पर 21 लक्ष्यों को निशाना बनाया है। हालांकि इस आंकड़े की स्वतंत्र रूप से पुष्टि नहीं की जा सकी है। एक अमरीकी अधिकारी ने कहा कि प्रारंभिक आकलन से संकेत मिलता है कि लगभग सभी ईरानी मिसाइलों और ड्रोन को सफलतापूर्वक रोक दिया गया था और तत्काल किसी के हताहत होने या बड़े नुकसान की कोई खबर नहीं है। पिछले सप्ताह अमेरिका की मध्यस्थता में हुआ युद्ध विराम अब गंभीर स्थिति में है। लेबनन में हिजबुल्ला द्वारा उत्तरी इसराइल में मिसाइल हमले के बाद इजरायली बलों ने बैरूत के दक्षिणी उपनगरों पर हमले किए। जवाब में ईरान ने भी इजरायली हवाई अड्डे पर हमले का दावा किया है। इस बीच संयुक्त राष्ट्र महासचिव के निजी दूत वर्तमान में दोनों देशों के बीच व्यापक समझौते को लेकर अमरीकी अधिकारियों के साथ बातचीत के लिए वॉशिंगटन में हैं। दुबई से विनोद कुमार की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: अफगानिस्तानको कुनार खोस्त पंक्तिका प्रान्तमा पाकिस्तानी सेनाले गरेको हवाई हमलामा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ। त्यसमध्ये अधिकांश नानीहरू छन्। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणको निन्दा गरेका छन्। उनले भने, पाकिस्तानी सेनाले एक पटक फेरि अफगानिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गरेको छ। उनले यसलाई मानवीय अपराध र आक्रामकताको कार्यको रूपमा वर्णन गरे। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी वर्षको अन्त्यमा हुने आर्टेमिस तेस्रो मिशनका लागि 3 अमेरिकी अन्तरिक्ष यात्री र 1 इटालियन अन्तरिक्ष यात्रीको नामको घोषणा गरेको छ। यो मिशनले पहिलो पटक स्पेस एक्स र ब्लू ओरिजिनको चन्द्रयानको कक्षमा परीक्षण गर्नेछ। अमेरिकी अन्तरिक्ष यात्री आन्ड्रे डगलस फ्रैंक रुबियो, रेन्डी ब्रेस्निक तथा युरोपेली अन्तरिक्ष एजेन्सीका इटालियन अन्तरिक्ष यात्री लुका परमिटानो पनि सहभागी हुनेछन्। रक्षा खरिद र उत्कृष्टताका लागि नवचार र लघु तथा मध्यम उद्यम एमएसएमईलाई सहित स्टार्टअपहरूको लागि परीक्षण प्रक्रियाहरूको बारेमा एक कार्यशाला भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। यसको उद्देश्य रक्षा पूर्वाधारमा एमएसएमई र स्टार्टअपहरूको सहभागिता बढाउनु हो। सरकारले मनरेगाबाट विकसित भारत रोजगार ग्यारेन्टी र आजीविका मिशन ग्रामीण वीबीजी रामजीमा सहज रूपान्तरण सुनिश्चित गर्न राज्य र केन्द्र शासित प्रदेशहरूका लागि 95,692 करोड रुपियाँको अन्तरिम बजेट आवंटन गर्न प्रस्ताव राखेको छ। तृणमूल कंग्रेसकी सांसद सुस्मिता देवले राज्यसभाबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामामा राज्यसभाका अध्यक्ष सीपी राधाकृष्णनलाई पठाउनु भएको हो। राजीनामा पछि उहाँले नयाँ दिल्लीमा असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मासित भेट गर्नुभयो। यसअघि सोमबार तृणमूल कंग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य सुखेन्दु शेखर रोयले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिएका थिए। राष्ट्रिय राजधानी दिल्ली र वरपरका क्षेत्रहरूमा आगामी 3 दिनमा मेघ गर्जन र धुलो आँधी आउने अनुमान गरिएको छ। मौसम विभाग अनुसार अरूणाचल प्रदेश, असम, मेघालय, सिक्किम, तटीय कर्नाटक र पश्चिम बंगालको हिमालयको तराई क्षेत्रमा रहेका केही ठाउँहरूमा पनि भारी वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। यसबारे मन्त्रीमण्डलले एक प्रस्ताव पारित गरेको छ। केन्द्रीय मन्त्रीमण्डलले 2,169 करोड रुपियाँको लागतले अहमदाबाद मेट्रोको चरण 2A को विस्तारलाई मञ्जुरी दिएको छ। मोदी सरकारको 12 वर्ष पूरा भएको र प्रधानमन्त्रीको सबैभन्दा लामो कार्यकालको उत्सव मनाउन आज नयाँ दिल्लीमा एनडीए गठबन्धनको बैठक हुनेछ। अमेरिका र इरान बीच एकपल्ट फेरि तनाव बढेको छ र मौसम विभागले आगामी 3 दिनमा दिल्ली एनसीआरमा भीषण गर्मीबाट राहत पाउने पूर्वानुमान गरेको छ। यसका साथै समाचार पूरा भयो।
3: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय आगामी दशकहरूमा भारतको विकास यात्रालाई आकार दिने नवप्रवर्तन अनुसन्धान र प्रविधि। आलेख विदेश सेवा डेस्क एनएससी आकाशवाणी। आज भारत विश्वव्यापी रूपमा अग्रणी प्रविधि विकासमा द्रुत गतिमा भाग लिइरहेको छ, जसले धेरै क्षेत्रहरूमा नवप्रवर्तनको भविष्यको दिशालाई आकार दिन मदत गरिरहेको छ। केन्द्रीय राज्यमन्त्री स्वतन्त्र प्रभार डाक्टर जितेन्द्र सिंहले हालैको पोडकास्टमा भन्नुभएको छ। उहाँले दशकौंदेखि भारतले अन्यत्र विकसित प्रविधिहरूलाई ठूलो मात्रामा अपनाएको, प्राय ठूला देशहरूपछि वर्षौंपछि नयाँ प्राविधिक क्षेत्रहरूमा प्रवेश गरेको बताउनुभयो। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रधानमन्त्री मोदीले विज्ञान र प्रविधिलाई राष्ट्रिय नीति निर्माणको केन्द्रमा ल्याउनु भएको छ, निजी क्षेत्रको बढ़ी सहभागितालाई प्रोत्साहित गरेको छ, नवप्रवर्तन नेतृत्व उद्यमशीलतालाई प्रबन्धन गरेको छ र वैज्ञानिक प्रगतिहरू नागरिकको लागि लाभमा अनुवाद भएको सुनिश्चित गरेको छ। उहाँले भन्नुभयो, यो दृष्टिकोणले भारतलाई आर्थिक वृद्धि, रणनीतिक क्षमताहरू र सार्वजनिक सेवा वितरणलाई एकैसाथ समर्थन गर्ने प्रविधि इकोसिस्टम निर्माण गर्न मदत गरेको छ। भारतको बढ्दो अग्रणी प्रविधिको बारेमा उल्लेख गर्दै डाक्टर सिंहले भन्नुभयो, देशले अन्तरिक्ष, आणविक ऊर्जा, क्वान्टम प्रविधि, जैव प्रविधि, कृत्रिम बुद्धिमत्ता र स्वच्छ ऊर्जामा उल्लेखनीय प्रगति गरेको छ। उहाँले भन्नुभयो, यी क्षेत्रहरूले मिलेर 2047 सम्ममा विकसित भारतको लागि आवश्यक वैज्ञानिक र प्राविधिक जग बसालिरहेको छ। अन्तरिक्ष क्षेत्रमा मन्त्रीले भन्नुभयो, निजी सहभागिताको लागि क्षेत्र खोलेपछि भारतले विश्वको सबैभन्दा गतिशील अन्तरिक्ष परिस्थितिक प्रणालीहरू मध्ये एक सृजना गरेको छ। उहाँले भन्नुभयो, अन्तरिक्ष स्टार्टअपहरूको संख्या एकल अंकबाट 400 भन्दा बढ़ी पुगेको छ, जबकि भारतको अन्तरिक्ष अर्थतन्त्र जुन हाल लगभग 9 अरब अमेरिकी डलर मूल्यवान छ, आगामी वर्षहरूमा उल्लेखनीय रूपमा बढ़ने अनुमान गरिएको छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारतको अन्तरिक्ष उपलब्धिहरूले विज्ञानसँग सार्वजनिक संलग्नतालाई रूपान्तरण गरेको छ र नवप्रवर्तक र उद्यमीहरूको नयाँ पुस्तालाई प्रेरित गरेको छ। उहाँले थप भन्नुभयो, अन्तरिक्ष प्रविधिले आज संचार, पूर्वाधार, योजना, शासन, विपत व्यवस्थापन, कृषि र राष्ट्रिय सुरक्षालाई समर्थन गर्दछ, जसले तिनीहरूलाई दैनिक जीवनमा अझ सान्दर्भिक बनाउँछ। मन्त्रीले प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टरको विकासलाई भारतको दीर्घकालीन ऊर्जा रणनीतिमा एक प्रमुख कोसीढुङ्गाको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, यो सफलताले डाक्टर होमी जहाँगीर भाभाले परिकल्पना गरेको 3 चरणको आणविक कार्यक्रमलाई अगाडि बढाउँदछ र ऊर्जा सुरक्षा र आत्मनिर्भरतातर्फ भारतको मार्गलाई बलियो बनाउँछ। डाक्टर सिंहले भन्नुभयो आणविक क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउने हालैका सुधारहरूले स्टार्टअपहरू उद्यमीहरू र प्रविधि सञ्चालित उद्यमहरूका लागि नयाँ अवसरहरू खोलेका छन्। उहाँले थप भन्नुभयो यी सुधारहरूले नवप्रवर्तनलाई गति दिने र उन्नत ऊर्जा प्रविधिहरूमा भारतको क्षमताहरू बढाउने अपेक्षा गरिएको छ। राष्ट्रिय क्वान्टम मिशन अन्तर्गत गरिएको प्रगतिलाई प्रकाश पार्दै डाक्टर सिंहले भन्नुभयो भारतले यसको कार्यान्वयनको पहिलो केही वर्षभित्र 2000 किलोमिटर क्वान्टम संचार क्षमताको लक्ष्यको लगभग आधा हासिल गरेको छ। उहाँले भन्नुभयो प्रगतिको यो गतिले विश्वको सबैभन्दा रणनीतिक प्रविधि क्षेत्रहरू मध्ये एकमा भारतको बढ्दो क्षमताहरू प्रदर्शन गर्दछ। मन्त्रीले भन्नुभयो क्वान्टम संचार प्रविधिहरूले सुरक्षित संचार, रक्षा तयारी र अर्को पुस्ताको डिजिटल पूर्वाधारलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ, जसले भारतलाई क्वान्टम विज्ञानको अत्याधुनिक किनारमा काम गर्ने देशहरूको चयन समूह राख्ने जैविक प्रविधिमा डाक्टर जितेन्द्र सिंहले भन्नुभयो भारत बीआईओई 3 नीति मार्फत जैविक प्रविधि सञ्चालित औद्योगिक रूपान्तरणको लागि तयारी गरिरहेको छ।

कार्यक्रमको प्रसारण आकाशवाणीबाट भइरहेछ र अबको अघिल्लो 15 मिनट श्रोताहरूलाई मनोरञ्जन गराउनको निम्ति लिएर उपस्थित भइसकेका छौँ केही हिन्दी फिल्मी गीतहरू। त्यो प्रथम प्रस्तुति रहनेछ फिल्म जोधा अकबरबाट सोनु निगम अनि मधुश्रीको युगल आवाजमा र शब्दकार हुनुहुन्छ जावेद अख्तर भने सङ्गीत रहेको छ एआर रहमानको।

र भने प्रस्तुत छ कार्यक्रमको यो अन्तिम प्रस्तुति फिल्म शानदारबाट. गुन्जनी आवाज रहनेछ निखिल पल जर्ज अनि नीति मोहनको, शब्द रहेको छ अमिताभ भट्टाचार्यको अनि सङ्गीत अमित त्रिवेदीको.

0: यो प्रसारण हो आकाशवाणीको र अब पालो भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीको रूपमा शपथ लिन भएको थियो। उहाँले पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोड्नु भएको छ। नेहरूले पहिलो पटक 13 मई 1952 निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिन भएको थियो र 27 मई 1964 पदमा आसीन रहनु भएको थियो। निर्वाचित प्रधानमन्त्रीको रूपमा पण्डित नेहरूको कार्यकाल 4398 दिन थियो। 26 मई 2014 आज 10 जुन 2026 प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर कार्यकाल अब 4399 दिन पुगेको छ। केन्द्रीय मन्त्रीमण्डलले आज एक प्रस्ताव पारित गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार 2 कार्यकालसम्म सेवा गर्ने सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिएको छ। नयाँ दिल्लीमा मन्त्रीमण्डलको बैठकको क्रममा सदस्यहरूले प्रधानमन्त्री मोदीप्रति सम्मान व्यक्त गरेका छन्। असमका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म सेवा दिने निर्वाचित प्रधानमन्त्री हुनुभएकोमा हार्दिक बधाई अनि शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीले सामाजिक सञ्जाल सन्देशमा भन्नुभयो कि नरेन्द्र मोदी एक यस्तो नाउँ हो जसका साथ विगत 12 वर्षमा भारतको लगभग सबै प्रमुख विकास र परिवर्तनका कथाहरू ऐतिहासिक कथासँग जोडिएका छन्। उहाँले भन्नुभयो, यो उपलब्धि केवल एक राजनीतिक कोषे ढुङ्गा मात्र होइन तर सशक्त, आत्मविश्वासी र विश्वव्यापी मञ्चमा भारतको यात्राको प्रतीक हो। डाक्टर शर्माले भन्नुभयो कि विगत 12 वर्षमा देशले गरिब कल्याण, पूर्वाधार निर्माण, डिजिटल क्रान्ति, आत्मनिर्भरता र अन्तर्राष्ट्रिय स्तरमा भारतको बढ्दो प्रतिष्ठाको क्षेत्रमा अभूतपूर्व प्रगति हासिल गरेको छ। उहाँले यी उपलब्धिहरूको श्रेय प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वलाई दिनुभयो। मुख्यमन्त्रीले यस ऐतिहासिक अवसरलाई गौरवपूर्ण र स्मरणीय बताउनुहुँदै प्रधानमन्त्रीलाई शुभकामना दिनुभयो तथा वर्ष 2047 विकसित भारतको संकल्पलाई साकार गर्नका लागि उहाँको भिजनको प्रति प्रतिबद्धता दोहोऱ्याउनुभयो। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियोले भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहनुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री रियोले भन्नुभयो, यो ऐतिहासिक उपलब्धि वर्षौंको समर्पित जनसेवा र नेतृत्वको प्रतीक हो। मुख्यमन्त्री रियोले श्री मोदीको राष्ट्रको प्रगति र आकांक्षाहरूलाई अघि बढाउनमा निरन्तर सफलताको लागि शुभकामना पनि दिनुभयो। असम सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालेपछि मन्त्री अशोक सिंघलले आज दिसपुरको जनता भवनको ई ब्लकमा रहेको स्वास्थ्य विभागको कार्यालयमा विधिवत प्रार्थना गरेर पदभार ग्रहण गरेका छन्। कार्यभार सम्हालेपछि पत्रकारहरूसँग कुरा गर्दै सिंघलले असम महान सन्त श्रीमन्त शङ्करदेवको पवित्र भूमि र मा कामाख्याको भूमि भएको बताउनुभयो। उहाँले भन्नुभयो, यो भूमिमा जिहादको लागि कुनै ठाउँ छैन र यहाँ कुनै प्रकारको जिहाद हुन सक्दैन। जिहादको विकल्प

0: पक्का रूपमा सनातन मूल्य मान्यतालाई अगाडि बढाइने उहाँले बताउनुभयो। उहाँले जिहाद जस्ता प्रवृत्तिको अन्त्यका लागि राज्य सरकारले आवश्यक कदम चाल्ने पनि बताउनुभयो। बहुचर्चित जुबिन गर्ग हत्याकाण्डको सुनवाई आज विशेष फास्ट ट्र्याक अदालतमा अघि बढ्नेछ। यस मुद्दाका चार साक्षीहरूले आज अदालत समक्ष आफ्नो बयान दर्ता गराउनेछन्। प्राप्त जानकारी अनुसार बिर्ची बोरा, प्रभाकर फुकुन, अनुज कुमार वैश्य र राजा असम अदालतमा उपस्थित भएर मामिलासित सम्बन्धित आफ्नो गवाही दर्ता गराउनेछन्। उल्लेखनीय कुरा के छ भने यस मुद्दामा आरोप पत्रको सुनवाई प्रक्रिया गत महिना पूरा भएको थियो। मुद्दाको दोस्रो चरणमा अहिले साक्षीको बयान दिने काम भइरहेको छ। यसैबीच यस मुद्दाका अभियुक्तहरूको जमानत याचिका विशेष फास्ट ट्र्याक अदालत र गुवाहाटी उच्च अदालतले पहिले नै खारिज गरिसकेका छन्। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले 14 कुकी बन्दकहरूको सकुशल रिहाईको स्वागत गर्नुभएको छ। मुख्यमन्त्रीले यस घटनालाई राज्यमा जारी सङ्कटको सकारात्मक र मानवीय कदमको रूपमा वर्णन गर्नुभयो। नागा समुदायको पहलको प्रशंसा गर्नुहुँदै मुख्यमन्त्री खेमचन्द सिंहले यो कदमले मानवता, जिम्मेवारीको भावना र मानव जीवनप्रतिको गहिरो चासोलाई प्रतिबिम्बित गरेको बताउनुभयो। नागाल्यान्डका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री पी पाइवाङ कोन्याकले राज्यमा सुर्ती र निकोटिन युक्त खाद्य पदार्थहरूमा एक वर्षको प्रतिबन्धको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि समन्वित प्रयासको आह्वान गर्नुभएको छ। स्वास्थ्य परिवार कल्याण विभागको उच्च स्तरीय समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै श्री कोन्याकले भन्नुभयो कि यो प्रतिबन्ध सार्वजनिक स्वास्थ्य सुधार गर्न र युवा पुस्तालाई तम्बाकुको हानिकारक प्रभावबाट बचाउन सहयोगी हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि आकाशवाणी अब प्रस्तुत गर्न लागिरहेछ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार, नेपाली प्रसारण सेवाको यो कार्यक्रम विश्वमा हामीको आज अङ्कमा यहाँलाई स्वागत छ। अनि तपाईँहरूको साथमा रहेको छु म निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी। र विश्वमा हामीको आज अङ्कमा म श्रोताहरूलाई झाँसीका रानी लक्ष्मीबाईबारे केही जानकारी दिइरहेको छु।

0: मराठा शासित झाँसी राज्यकी रानी र 1857 को राज्य क्रान्तिको दोस्रो सहित थिइन् रानी लक्ष्मीबाई। मात्र 29 वर्षको उमेरमा उनले ब्रिटिस साम्राज्यको सेनासँग लडे र युद्धको मैदानमा शहीद भए। भनिन्छ कि लक्ष्मीबाईको टाउकोमा तलवारले प्रहार गरिएको थियो अनि यसैका कारण लक्ष्मीबाई शहीद भएको थियो। लक्ष्मीबाईको जन्म वाराणसीमा 19 नोभेम्बर 1828 भएको थियो। उनको बाल्यकालको नाम मणिकर्णिका थियो र उनलाई सबैले मनु भनेर बोलाउँथ्यो। उनको आमाको नाउँ भागीरथी बाई र बाबुको नाम मोरोपन्त ताम्बी थियो। मोरोपन्त एक मराठी थिए र मराठा बाजीरावको सेवामा थिए। माता भागीरथी सुसंस्कृत बौद्धिक र धार्मिक स्वभावकी थिइन्। मनुको हेरचाह गर्ने घरमा कोही नभएकोले बुबाले मनुलाई पेशवा बाजीराव द्वितीयको दरबारमा लैजान थाले, जहाँ सबैले मायालु र सुन्दर मनुलाई छबिली भन्न थाले। बाल्यकालमा शास्त्रको शिक्षासँगै मनुले हतियारको शिक्षा पनि लिएकी थिइन्।
1: अभी 4 साल नहीं हुए काशी से आए, तीर भी चलाए, तलवार भी चलाए।
2: औरत का काम घर गृहस्थी है, तेरी तरह घुड़सवारी और तलवारबाजी नहीं करती।
3: कौन है तुम?
4: मिट्टी की एक आम सी लड़की, लड़कर देखो तो इस मिट्टी की ताकत का पता चल जाएगा।
5: कौन है यार अद्भुत कन्या, जिसका एक हाथ झंडों से भरा है और दूसरे हाथ में भाला है?
2: झाँसी की रानी।
0: विवाह पछि उनको नाम लक्ष्मीबाई राखियो। सेप्टेम्बर 1851 रानी लक्ष्मीबाईले छोरालाई जन्म दिइन्, तर 4 महिनाको उमेरमा उनको मृत्यु भयो। 1853 जब राजा गङ्गाधर रावको स्वास्थ्य बिग्रियो, उनलाई धर्मपुत्र दत्तक लिन सल्लाह दियो। राजा गङ्गाधर रावको मृत्यु 21 नोभेम्बर 1853 छोरालाई धर्मपुत्र लिएपछि भयो। धर्मपुत्रको नाम दामोदर राव राखियो। ब्रिटिस राजले आफ्नो राज्य हडप नीति, जसलाई डक्ट्रिन अफ ल्याप्स भनिन्छ, अर्थात् जुन पनि राज्यका पेसा वा राजाको कुनै पनि आफ्नो उत्तराधिकारी हुँदैन, त्यस्ता राज्यलाई ब्रिटिस सरकारले आफ्नो राज्यमा मिलाउँथ्यो अथवा कब्जा गर्थ्यो।

0: यसैको आधारमा ब्रिटिस सरकारले बाल दामोदर राव विरुद्ध अदालतमा मुद्दा दायर गर्यो। यो मुद्दा चर्को बहस भए पनि खारिज भयो। बेलायती अधिकारीहरूले राज्यको खजाना जफ्त गरे र रानीको वार्षिक खर्चबाट पतिको ऋण कटौती गर्न आदेश जारी गरे, जसको फलस्वरूप रानीले झाँसीको किल्ला छोडेर झाँसीको रानी महलमा सर्नु पर्यो। तर रानी लक्ष्मीबाईले हिम्मत हारिनन् र कुनै पनि हालतमा झाँसी राज्यको रक्षा गर्ने निर्णय गरिन्।
1: लक्ष्मीबाई महाराज गंगाधर राव की पत्नी नवलकर वंश की वधु प्रतिज्ञा करती हूँ, जब तक मेरे शरीर में रक्त है, जब तक मेरे हृदय में धड़कन है, जब तक मेरे श्वास में प्राण है, मैं पूर्ण निष्ठा से झांसी की सेवा करूंगी। नहीं झुकने दूंगी झांसी का स्वाभिमान, नहीं झुकने दूंगी मातृभूमि का मस्तक।
0: झाँसी 1857 युद्धको एक प्रमुख केन्द्र बन्यो, जहाँ हिंसा भयो। रानी लक्ष्मीबाईले झाँसीको सुरक्षा बलियो बनाउन थाले र स्वयंसेवी सेना गठन गर्न थालिन्। यस सेनामा महिलाहरूलाई भर्ती गरी युद्धको तालिम दियो। यो सङ्घर्षमा रानी लक्ष्मीबाईलाई आम जनताले पनि साथ दियो। उनले झल्करी बाईलाई आफ्नो सेनामा एक महत्त्वपूर्ण स्थान दिए, जो रानी लक्ष्मीबाई समान देखिन्थिन् भन्नुपर्दा जुडुवा। सन् 1857 को सेप्टेम्बर र अक्टोबर महिनामा छिमेकी राज्य ओर्छा र दतियाका राजाहरूले झाँसीमा आक्रमण गरे। रानीले यसलाई सफलतापूर्वक विफल पारे। सन् 1858 को जनवरी महिनामा अङ्ग्रेज सेना झाँसीतर्फ अघि बढ्न थाले र मार्च महिनामा सहरलाई घेरे। दुई हप्ताको लडाईँपछि ब्रिटिस सेनाले सहर कब्जा गर्यो, तर दामोदर रावसँगै रानी अङ्ग्रेजहरूबाट भाग्न सफल भइन्। रानी झाँसीबाट भागेर कल्पी पुगे र त्यहाँ उनले तात्या टोपेलाई भेटिन्।
1: मैं लक्ष्मी बाई प्रतिज्ञा करती हूँ, जब तक मेरे शरीर में रक्त है, मैं पूर्ण निष्ठा से झांसी की सेवा करूंगी। जब बेटी उठ खड़ी होती है, तभी विजय बड़ी होती है।
2: आज के लिए नहीं, आप कल के लिए लड़ रही हैं।
0: तात्या टोपे र रानीको संयुक्त सेनाले ग्वालियरका विद्रोही सिपाहीहरूको सहयोगमा ग्वालियरको किल्ला कब्जा गरे। बाजीराव प्रथमका वंशज अलीबहादुर द्वितीयले पनि रानी लक्ष्मीबाईलाई समर्थन गरे र रानी लक्ष्मीबाईले उनलाई राखी पठाएकी थिइन्। त्यसैले उनी पनि उनीसँग यो युद्धमा सामेल भए। 18 तारिक जुन सन् 1858 ग्वालियर नजिकको कोटा सराईमा ब्रिटिस सेनासँग लड्दा रानी लक्ष्मीबाईको मृत्यु भयो। युद्धको रिपोर्टमा ब्रिटिस जनरल ह्युजले टिप्पणी गरे कि रानी लक्ष्मीबाई उनको सुन्दरता, चलाक र दृढताका लागि मात्र उल्लेखनीय थिइनन्, तर विद्रोही नेताहरूमध्ये सबैभन्दा खतरनाक पनि थिइन्।

0: दुश्मन को बस धूल चटानी, खूब लड़ी मर्दानी वो तो झांसी वाली रानी, खूब लड़ी मर्दानी वो तो झांसी वाली रानी, झांसी वाली रानी।
1: लौ त श्रोता मानवहरू, यसरी आज मैले झाँसीका रानी लक्ष्मी बाईमाथि छोटकरीमा भए तापनि केही जानकारी राख्ने प्रयास गरेँ। र यसै प्रयासको साथमा अब भने विश्वमा हामीको यो अङ्कबाट विदा माग्ने सङ्केत भएकोले आगामी दिनहरूमा पनि यस्तै स्वतन्त्रता सेनानीहरूको बारेमा जानकारी लिएर आउने बाचा मार्दै आजलाई पनि विदा माग्दछु। हवस् त, नमस्कार।
2: सिंहासन हिल उठे।

नमस्कार। समय भएको छ कार्यक्रम विविध चर्चाको र विविध चर्चाको आजका अङ्कमा म श्रोताहरूलाई शरीरमा पानीको कमी हुँदा हामीमा के असर देखा पर्छ त्यसबारे जानकारी गराइरहेको छु।

सर्वप्रथम त शरीरमा पानी कमी हुँदाखेरि सास गनाउने गर्छ। हाम्रो व्यस्त जीवनमा पानी पिउन हामीले प्रायः जस्तो नै भुलिरहेका हुन्छौँ। काम गरिरहेको समय जब हामी बोल्छौँ तब हाम्रा सहकर्मीहरू परपर सर्छन् अनि मात्रै आफूलाई महसुस हुन्छ अथवा अनुभव हुन्छ कि पानी पिउन भुलेको र आफ्नो सास आफूलाई नै गनाइरहेको हुन्छ अथवा सास गनाउने पनि शरीरमा पानीको कमीको एउटा लक्षण हो र सास गनाउँदा हामीले बुझ्नुपर्छ कि हामीले पानीको मात्रा अलिक बेसी पिउन आवश्यक रहेको छ। त्यसरी नै शारीरिक क्षमतामा कमी आउनु। शरीरमा पानीको मात्रा कम हुनसाथ शारीरिक क्षमतामा कमी आउँछ। शरीरमा पानीको मात्रा केवल 2% कम हुँदा मात्रै शरीरको क्षमता 10%ले घट्छ भन्ने विज्ञहरूको भनाइ छ र अनुसन्धानबाट पनि यो पत्तो लागेको छ। त्यसैले पानी पर्याप्त मात्रा

स्थलहरू पनि थकित हुने गर्छ र हामी अथवा मानव जातिले त्यसलाई थाकेको अनुभव गर्छ। यसले गर्दाखेरि जब पनि कहिलेकाहीँ तपाईँहरूले थाकेको अनुभव गर्नुहुन्छ, एक ग्लास पानी अथवा एक लिटर पानी पिउनुहोस्। खराब मुड, कहिलेकाहीँ हामी कतिपय मानिसहरूलाई देख्छौँ कि उहाँ त्यसै पनि रिसाइरहेको, यो पनि एउटा शरीरमा पानीको कमीको असरमध्ये एक हो। शरीरमा पानीको मात्रा कम हुनको असर शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि पर्ने गर्छ। जर्नल अफ न्युट्रिसनमा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छी हुने, काममा केन्द्रित हुन नसक्ने र दुखी रहने गरेको पनि पाइन्छ। यसले गर्दाखेरि पानी ज्यादा खायो भने यी सबै मुडहरू अथवा जुन चाहिँ हाम्रो मानसिक अवस्था रहेको छ त्यसलाई पनि सठिक रूपमा ल्याउन सकिन्छ। शरीर चिसो बनाउँछ। रगतमा हुने पानीले शरीरमा तातोपना कायम राखिराख्न र तापक्रम मिलाएर राख्नमा मद्दत गर्छ। पानीको मात्रा कम हुँदा, तातो पानी बाहिर जाने हुँदा शरीर चिसो हुन्छ, आँखा धमिलो र तिरमिराउने। पानीको मात्रा कम हुँदा मांसपेशीमा मात्र नभई मस्तिष्कमा पनि रक्त सञ्चार कम हुन्छ, जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिरमिराउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ। टाउको दुखाइ, चिकित्सकहरूका अनुसार पानीको मात्रा शरीरमा कम हुँदा सेरोटोनिनको मात्रा परिवर्तन हुन्छ, जसले टाउको दुख्ने गर्छ। त्यसैले जब जब टाउको दुख्छ एक दुई गिलास पानी पिउनुहोस्, सम्भवतः टाउको दुखाइ हराएर जान्छ। मानिसको पेटमा ग्यास हुनु, आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको आवश्यकता छ अथवा पानीको जरुरी छ। तपाईँले यदि कम पानी पिउनुभएको छ भने आन्द्रामा भएका वस्तुबाट पानी शरीरमा तानिन्छ र पचेको खानामा कडा हुन्छ, जसले गर्दा कब्जियत अथवा ग्यास हुने सम्भावना रहन्छ।

लौ त श्रोता मानवहरू, यसरी आज मैले विविध चर्चाको यस अङ्कमा शरीरमा पानीको कमी हुँदा देखिने असरहरूबारे जानकारी दिए। यसै जानकारीका साथ विविध चर्चाको आजको कार्यक्रमबाट म बिदा चाहन्छु। हवस् त, नमस्कार।

0: विविध विषयमाथि वार्ताको कार्यक्रमको प्रस्तुतिपछि आउनुहोस् श्रोतबिन्द, अब सुनौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा नीति आयोगको 11 गभर्निङ काउन्सिल बैठकको अध्यक्षता गर्नुहुनेछ। सरकारले भारत रोजगार ग्यारेन्टी तथा आजीविका मिशन ग्रामीण VVG रामजीको निम्ति राज्य र केन्द्र शासित प्रदेशहरूका लागि 95,692 करोड रुपियाँको अन्तरिम बजेट आवंटन गर्न प्रस्ताव राखेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी वर्षको अन्त्यमा हुने आर्टेमिस तेस्रो मिशनका लागि 4 सदस्यीय टोलीको घोषणा गरेको छ अनि मौसम विभागले राष्ट्रिय राजधानी दिल्ली र वरिपरिका क्षेत्रहरूमा आगामी 3 दिनसम्म मेघगर्जन र आँधी आउने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। उहाँले पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोड्नु भएको छ। उहाँले पहिलो पटक 13 मई 1952 निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो र 27 मई 1964 पदमा आसीन रहनु भएको थियो। निर्वाचित प्रधानमन्त्रीको रूपमा पण्डित नेहरूको कार्यकाल 4,398 दिन थियो भने 26 मई 2014 आज 10 जुन 2026 प्रधानमन्त्री मोदीको निरन्तर कार्यकाल अब 4,399 दिन पुगेको छ। राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णले श्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहेकोमा बधाई दिनुभएको छ। सोशल मीडिया पोस्टमा राष्ट्रपतिले भन्नुभयो, यो ऐतिहासिक अवसर देशका जनताको उहाँको नेतृत्वमा अटुट विश्वास र भरोसाको प्रमाण हो। उपराष्ट्रपतिले भन्नुभयो, यो ऐतिहासिक उपलब्धि केवल कार्यकालको अवधि होइन तर राष्ट्रिय विकास यात्रामा एक परिवर्तनकारी युगको प्रतीक हो। पूर्व राष्ट्रपति रामनाथ कोविन्दले पनि एक दैनिक समाचार पत्रमा प्रकाशित एक लेखमा भन्नुभएको छ, 2014 शासन राजनीति र सार्वजनिक चर्चामा भारतीयतातर्फ निर्णायक परिवर्तन आएको छ। पूर्व उपराष्ट्रपति एम वेंकैया नायडूले एक लेखमा गुजरातको वडनगरदेखि प्रधानमन्त्री कार्यालयसम्म उहाँको यात्रा र जवाहरलाल नेहरूको रेकर्ड तोड्दै 4,399 दिन पूरा गरेको उल्लेख गर्नुभएको छ। उद्योगपतिहरूले पनि प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्ष पुगेको अवसरमा बधाई दिएका छन्। फिक्कीका अध्यक्ष अनन्त गोयन्काले भारतीय अर्थव्यवस्था विगत 12 वर्षमा लगातार बलियो रहेको बताउनुभयो। सीआईसीका महानिदेशक चन्द्रजित ब्यानर्जीले यस अवधि भारतले कैयौं मोर्चामा उल्लेखनीय प्रगति गरेको बताउनुभयो भने एसोचेमका महासचिव सौरभ सन्यालले प्रधानमन्त्रीलाई बधाई दिँदै भन्नुभयो, उहाँको दूरदर्शी नेतृत्वले समावेशी विकासलाई गति दिइरहेको छ। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन, सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णव, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्त र दिल्ली सरकारका अन्य मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा लामो कार्यकाल पूरा गरेको सम्झनामा नयाँ दिल्लीस्थित एक मन्दिरमा पूजा अर्चना गरेका छन्। केन्द्रीय मन्त्रीहरू अमित शाह, सुब्रमण्यम जयशंकर, पीयूष गोयल, निर्मला सीतारमण, शिवराज सिंह चौहान लगायत केन्द्रीय मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा लामो कार्यकाल पूरा गरेकोमा बधाई दिएका छन्। केन्द्रीय मन्त्रीमण्डलले आज प्रस्ताव पारित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सबैभन्दा लामो कार्यकालका लागि बधाई दिएका छन्। मन्त्री परिषदको बैठकपछि नयाँ दिल्लीमा संचारकर्मीहरूलाई जानकारी दिँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, प्रस्तावमा श्री मोदीद्वारा निर्वाचित प्रधानमन्त्रीका रूपमा राष्ट्रको सेवालाई निरन्तरता दिने यस ऐतिहासिक उपलब्धिको चर्चा गरिएको छ। श्री वैष्णवले भन्नुभयो, मन्त्रीमण्डलले आज 2,169 करोड रुपियाँको लागतमा अहमदाबाद मेट्रोको चरण 2A विस्तारलाई अनुमोदन गरेको छ। यसमा 5 स्टेशनसहित 6 किलोमिटर लामो मेट्रो करिडोर पनि समावेश छ। यसका साथमा मन्त्री परिषदले आन्ध्र प्रदेशको अमरावतीमा केन्द्र सरकार कार्यालय परिसर र केन्द्र सरकारको आवासीय परिसरलाई पनि अनुमोदन गरेको श्री वैष्णवले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रधानमन्त्रीको टीम इण्डियाको दृष्टिकोणको अनुरूप यस वर्षको विषयवस्तु 2047 विकसित भारतका लागि समावेशी मानव विकास हो। यो विषय प्रत्येक भारतीयको कल्याण र विकासमा केन्द्रित छ। बैठकमा यो भिजनलाई साकार पार्ने र देशका प्रत्येक नागरिकका लागि मूर्त मापन गर्न सकिने परिमाणमा अनुवाद गर्ने विषयमा चर्चा हुनेछ। गभर्निङ काउन्सिलको बैठकमा मुख्यमन्त्री र उपराज्यपालले समावेशी मानव विकासको रूपरेखाबारे चर्चा गर्नेछन्। ढाँचा चार मुख्य स्तम्भहरूमा आधारित छ: आधारभूत मानव पुँजी र भविष्य तयार कौशल, उत्पादनशील रोजगारी, उद्यमशीलता र विकेन्द्रीकृत विकास, स्वस्थ पोषण र कल्याण र सबैका लागि समानता र सम्मान। सम्मेलनमा उद्यमशीलता र सेप विकास र देशमा दिगो रोजगारीका अवसरहरू सृजना गर्ने उपायका बारेमा पनि चर्चा हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। फेसबुकको मूल कम्पनी मेटाले भारतमा आफ्नो पहिलो एआई सक्षम डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। सम्झौता अनुसार मेटा र रिलायन्स इन्डस्ट्रिजले गुजरातको जामनगरमा 168 मेगावटको डाटा सेन्टर निर्माण गर्नेछन्। यो डाटा सेन्टरले भारतप्रति मेटाको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ र विश्वको सबैभन्दा गतिशील डिजिटल बजारमा उत्पादन र एआई क्षमताहरूलाई सशक्त बनाउन विश्वस्तरीय पूर्वाधार प्रदान गर्दछ। भारतको विशाल प्रयोगकर्ता आधार र द्रुत वृद्धि भइरहेको डिजिटल अर्थव्यवस्थाले यसलाई लगानीका लागि उपयुक्त स्थान बनाएको छ। जामनगरमा भएको यो सुविधाले कम्पनीलाई विश्वव्यापी रूपमा आफ्नो एआई पूर्वाधार विस्तार गर्न मदत गर्नेछ, जबकि भारतको अर्थव्यवस्थामा दीर्घकालीन लगानीलाई पनि बलियो बनाउनेछ। सरकारले मनरेगाबाट विकसित भारत रोजगार ग्यारेन्टी अनि आजीविका मिशन ग्रामीण VVG रामजीमा सहज रूपान्तरण सुनिश्चित गर्न राज्य र केन्द्रशासित प्रदेशहरूका लागि 95,692 करोड रुपियाँको अन्तरिम बजेट आवंटन गर्न प्रस्ताव राखेको छ। यो अधिनियम आगामी जुलाई 1 देशभरि लागू हुनेछ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा राज्यहरू र केन्द्रशासित प्रदेशहरूका ग्रामीण विकास मन्त्रीहरूसँग भर्चुअल बैठक पछि यो घोषणा गर्नुभएको हो। उहाँले भन्नुभयो, सरकारले राज्य र केन्द्र शासित प्रदेशहरूलाई ऐन लागू गर्नुभन्दा पहिले आवश्यक तयारी गर्नेछ।
2: इस साल बजटमा 30,000 करोड रुपियाँ का प्रावधान किया था नरेगा चलाने के लिए। नियमों को अंतिम रूप देने में कुछ समय लग सकता है, इसलिए कोई दिक्कत मजदूरों को न आए और विकास का जो महायज्ञ ग्रामीण भारत के गाँव का वो भी चलता रहे, इसलिए राज्यों और केंद्र शासित प्रदेशों को इंटरिम एलोकेशन कुल मिलाके है 95,692 करोड़ का।
1: अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी वर्षको अन्त्यमा हुने आर्टेमिस तेस्रो मिशनका लागि 3 अमेरिकी अन्तरिक्ष यात्री र 1 इटालियन अन्तरिक्ष यात्रीको नाम घोषणा गरेको छ। यो मिशनले पहिलो पटक स्पेस एक्स र ब्लू ओरिजिनको चन्द्रयानको कक्षामा परीक्षण गर्नेछ। अमेरिकी अन्तरिक्ष यात्री आन्द्रे डगलस, फ्रैंक रुबियो, रेन्डी ब्रेस्निक तथा युरोपेली अन्तरिक्ष एजेन्सीका इटालियन अन्तरिक्ष यात्री लुका परमिटानो पनि सहभागी हुनेछन्। 4 सदस्यीय मिशनले पहिलो पटक एलन मस्क को स्पेस एक्स र जेफ बेजोसको ब्लू ओरिजिन चन्द्रमाको अन्तरिक्षमा परीक्षण गर्नेछ। राष्ट्रिय राजधानी दिल्ली र वरिपरिका क्षेत्रहरूमा आगामी 3 दिनमा मेघगर्जन र आँधी आउने अनुमान गरिएको छ। विभागका अनुसार अरूणाचल प्रदेश, आसाम, मेघालय, सिक्किम, तटीय कर्नाटक र पश्चिम बंगालको हिमालय क्षेत्रमा रहेका केही ठाउँहरूमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यस्तै बिहार, कर्नाटकको आन्तरिक भागहरू, केरलम, माहे, कोंकण, गोवा, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, तमिलनाडु, पुडुचेरी, कराईकल र तेलंगानामा पनि केही स्थानहरूमा तेज वर्षाको अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा नीति आयोगको 11 गभर्निङ काउन्सिल बैठकको अध्यक्षता गर्नुहुनेछ। सरकारले भारत रोजगार ग्यारेन्टी तथा आजीविका मिशन ग्रामीण वीवीजी रामजीको निम्ति राज्य र केन्द्र शासित प्रदेशहरूका लागि 95,692 करोड़ रूपियाँको अन्तरिम बजेट आवंटन गर्न प्रस्ताव राखेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी वर्षको अन्त्यमा हुने आर्टेमिस तेस्रो मिशनका लागि 4 सदस्यीय टोलीको घोषणा गरेको छ अनि मौसम विभागले राष्ट्रिय राजधानी दिल्ली र वरिपरिका क्षेत्रहरूमा आगामी 3 दिनसम्म मेघगर्जन र आँधी आउने अनुमान व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: र आउनुहोस् श्रोताबिन्द, अब सुनौ यो देशभक्ति गीत।

0: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा। समय यस बेला ठिक 4 बजिरहेछ। त श्रोताहरूले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। तब भने प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम आकाशवाणी खरसाङ पोडकास्ट।
1: नमस्कार प्रिय श्रोता मित्र, आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो विशेष पोडकास्ट कार्यक्रममा तपाईँहरू सम्पूर्णलाई स्वागत छ।
2: नमस्कार समादेन श्रोताहरू, म उमेश कार्कीडोली यो स्टुडियोमा उपस्थित छु आकाशवाणी खरसाङको पोडकास्ट लिएर। पोडकास्टमा हामीसँग हुनुहुन्छ एकजना सङ्गीतकार, नामले भन्दा आफ्नो कर्मले चिनिएका एकजना व्यक्तित्व हुनुहुन्छ सङ्गीत जगतमा। यहाँले गरेका कामहरू, यहाँले भारतीय नेपाली सङ्गीतमा दिएको योगदानहरूका अनि यहाँले जीवनमा भोगेका भोगाइहरूमाथि पनि हामी केही बातचित गर्नेछौँ। उहाँ हुनुहुन्छ चन्दन लम्जेल।
3: नमस्कार सबैलाई।
2: मेरा सबै रात अब मातहरू भए, जिन्दगी नै नबुझ्ने अब बातहरू भए। यस्ता थुप्रै गीतहरू यहाँले चर्चित कालजै गीतहरू नेपाली सङ्गीतलाई दिन सक्नुभएको छ। सरलाई हामी स्वागत जनाउँछौँ।
3: धन्यवाद ज्यू।
2: कस्तो हुनुहुन्छ अहिले? अलि
3: ठिकै छु ज्यू, आज विशेष खुसी छु यो कार्यक्रममा आउनु पाउँदा।
2: है, यहाँका पिता खड्कबहादुर लम्जेल अनि माता चन्द्रकला लम्जेल, यहाँले सुरुमा एकजना फुटबल प्लेयर बन्नु चाहनुभएको थियो, कसरी यो सङ्गीतको क्षेत्रमा आउनुभयो? कहाँ फुटबल प्लेयरबाट कहाँ?
3: फुटबल खेल्दा गाउँको देउसीहरूमा चाहिँ मैले मोहन सिंह लुवागन सङ्गीतकार छ, माउदरगन बजार उहाँसँग देउसी खेल्थेँ, एक प्यारको नागामा बजाउँथे, अनि त्यस्तो हुन्थ्यो।
2: सुरुमा यहाँ एकजना गायक हुन चाहनुहुन्थ्यो,
3: गाउनु मन पर्थ्यो, तर स्वर चाहिँ गायकको सुकेको थियो पहिलादेखि।
2: साथीहरूले तपाईँलाई सङ्गीतप्रति मतलब बाजा बजाउने सल्लाह दिए भन्ने कुरा छ?
3: ज्यू राइट, म्युजिसियनै हुनुपर्छ राम्रो सबै, है थुप्रै इन्स्ट्रुमेन्ट बजाउँथे, अनि होइन गायन भनेर तिमी स्वर सुकेको हुन्छ, गीत गाउनु नै बजाउनु नै पट्टि लाग्नु भन्नुभयो। ठिक ठिक हो।
2: यहाँले जीवन धान्नको निम्ति एउटा सङ्गीतकै क्षेत्रमा काम गर्नुभयो
3: ज्यू,
2: सूचना एवं संस्कृति विभाग,
3: ठिक भन्नुभयो ज्यू, लोक मनोरञ्जन शाखा।
2: हजुर ज्यू, कति सालसम्म काम गर्नुभयो
3: त्यहाँ? झन्डै म 30 वर्ष जस्तो काम गरेँ।
2: कस्तो थियो त्यो यात्रा?
3: जुन कार्यालय थियो त्यहाँ चाहिँ धेरै लोक संस्कृतिको धेरै ज्ञानहरू हुन्थ्यो, अनि आफूभन्दा ठुला ठुला सङ्गीतकार थिए, मणिकमल छेत्री, एमबी गुरुङ, दिलीप विश्व, नृत्यमा लोकनाचहरू हेर्दाखेरि दावी अल्मुगमल लेप्चाहरू, सङ्गीत लेप्चाहरू विभिन्न भाषा गाउनुहुन्थ्यो, सङ्गीत लेप्चाले, बिल्मा ठटालहरू, सुजाता दिदीहरू हुनुहुन्थ्यो, अनि एकदम राम्रो कुमार सुब्बा हुनुहुन्थ्यो, है उहाँसँग काम गर्नु पाउँदाखेरि राम्रो लाग्छ।
2: मलाई एउटा कुरो सोधिहाल्छु, पहिला सोधिहाल्छु, यदि चन्दन लम्जेल चाहिँ सङ्गीतकार नभएको भए के हुन्थ्यो होला?
3: सङ्गीतकार नभएको भए फुटबल चाहिँ खेल्दिनँ थिएँ, फुटबल खेल्नु मन पर्थ्यो, अहिले पनि फुटबल हेर्छु, है वर्ल्ड कप हेर्छु, अब 26 छ, मेस्सीहरू भयो, रोनाल्डिनोहरू भयो, सबको म्याच हेर्छु म, मनपर्छ।
2: यहाँले सङ्गीत सृजना कहिलेदेखि सुरु गर्नुभयो?
3: सृजना चाहिँ 1977 अघि सुरु गर्ने बाध्य त के हो थियो भने, जब 76 स्कुल फाइनल सकेर हामी कलेजमा 11-12 स्कुलमा थिएन, सेन्ट जोसेफ कलेजमा जोइन गऱ्यौँ, अनि त्यहाँनिर सरहरू हुन्थ्यो प्रोफेसर नेपाली विभागको, सिबी राई सर, बिबी गुरुङ सर, अनि छेत्री सरहरू हुनुहुन्थ्यो प्रोफेसरहरू, उहाँहरू नेपाली विभागको, जसले चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यो नेपाल सेन्ट जोसेफ कलेजमा। त्यति बेला चाहिँ हामीले चलिरहेको गीतहरू गाउँदाखेरि होइन, आफ्नो नयाँ न बजारमा चलिरहेको गीतहरू होइन, यहाँ कलेजमा स्ट्रिक्ट थियो, आफ्नो नयाँहरू कम्पोजन गर्नुपर्छ भन्दा मैले पनि घरमा आएर कता कता मन पर्थ्यो, अन्त मैले आफ्नो कम्पोजन सुरु गरेँ।
2: त्यो कम्पोजिसन तपाईँलाई थाहा छ अहिले?
3: थाहा छ, फर्स्ट कम्पोजिसन फाले

0: त्यस समय जब तपाईँले यो सङ्गीत सृजना गर्नुभयो नि
1: ज्यू,
0: त्यो समयको सृजनालाई हेर्दाखेरि अहिले आएर कति त्यो गीतहरूमा के कति कमी कमजोरीहरू पाउनुहुन्छ? परिपक्वता कति थियो जस्तो लाग्छ त्यति बेला?
1: त्यति बेला गीतको भाव चाहिँ कम्ती बुझ्थे, ट्युनिङ मात्रै आउँथ्यो. जसरी अहिले मैले भावपूर्ण भाव फिल गरेर गाएँ, मलाई गाउँ गीत स्वर सुकेकै भयो भने गीत चाहिँ मलाई फिल गरेर गाउनु मन लाग्छ. त्यति बेला ट्युनिङ चाहिँ निकाल्थ्यो, ट्युनिङ, तर भाव कम्ती थियो. अनि शब्दले भन्नु खोजेको भित्रको कुराहरू चाल पाउँदैन. तर अहिले अब यत्रो वर्ष भयो, 50 वर्ष जस्तो भयो सङ्गीत भिडेको, सेतो दारी पनि पाकिसकेको छ कि दारी पनि पाकेको छ, र भाव चाहिँ कम्ती थियो रहेछ. तर ट्युनिङ त्यो गराएर ठिकै छ, तर भाव चाहिँ अहिले गीतले भन्नु चाहेको कुराहरू अहिले बुझ्दैछु मैले.
0: यसो भन्नु सही होला कि गीतमा को जुन चाहिँ भाव छ,
1: ज्यू,
0: गीतमा जे भन्न खोजिरहेको छ त्यो एकजना सङ्गीत सृजना गर्ने र गायकले त्यो भाव बुझेको हुनुपर्छ, अनि मात्रै त्यो गीतको उत्कृष्ट सृजना हुनसक्छ.
1: ज्यू,
0: यहाँको विचार हो.
1: तपाईँले कस्तो राम्रो कुरा, जुन कुरामा मैले विरोध त होइन, अहिले ट्र्याकमा रेकर्डिङ सुरु हुन्छ, गीतकारले सङ्गीतकारलाई गीत दिन्छ, सङ्गीतकारले मोबाइलमा गायकलाई गायक गायिकालाई पठाइदिन्छ, गायक गायकलाई एरेन्जरलाई दिन्छ, एरेन्जरले गीत रेकर्डिङ गरेर निकाल्छ. तर शब्द गायक गायक गायिका शब्दकार सङ्गीतकार सँगै बसेर गीतले लेख्दै गरेको गीतकार भाव शैली प्याटर्न कुन थिममा लेख्दैछ यो शैली सङ्गीतकारले बुझ्छ हगि, बुझेर ट्युनिङ गर्छ कि नै बताएर हो नि त. सम्हालेर राख शान्ति दिदीको छेउमा अमरगुलले बनाएको हो नि त आफै लेखेर कि. तर अहिले जुन गायक गायकले शब्दकार सङ्गीतकार भेट्दैनन् पनि, अन्त कसरी चाहिँ शब्दकार सङ्गीतकारको भाव बुझ्लान्? त्यही कारण गीत चाहिँ मिठो गाएको चाहिँ राम्रो लाग्छ मलाई, र त्यसले गर्दाखेरि जुन छ यो शब्दकार सङ्गीतकार गायक गायिका एकैसँग वान सेटिङ भन्छ, वान सेट एक सेटिङ चाहिँ बसेर नै बिफोर रेकर्डिङ इज भेरी इम्पोर्टेन्ट.
0: यहाँले जिन्दगीमा जब सङ्गीतको सुरुवात गर्नुभयो त्यति बेला पहिलो इन्स्ट्रुमेन्ट अथवा साँझको रूपमा माउथ अर्गन किन्नुभएको थियो अरे?
1: आम्बो, एकदम पक्का भनौँ, क्लास सिक्समा थियो म चाहिँ.
0: हजुर, यसो हेर्दाखेरि तपाईँले सङ्गीतको सुरुवात चाहिँ त्यही माउथ अर्गनबाटै सुरु गर्नुभयो?
1: माउथ अर्गनबाट सुरु गरेँ ज्यू, बजाउनु इन्स्ट्रुमेन्ट चाहिँ
0: यहाँले मोहन सिंह लोहागुन जो एकजना वरिष्ठ सङ्गीतकार, हाम्रो आकाशवाणी खरसाङको एकजना मान्यता प्राप्त सङ्गीतकार पनि हुनुहुन्थ्यो, उहाँलाई हार्मोनियम तपाईँले जुन प्रकारले अहिले बजाइरहनुहुन्छ नि, त्यो हार्मोनियममा औँलाहरू जुन प्रकारले तपाईँले चाल्नुहुन्छ नि, यसको गुरु चाहिँ मोहन सिंह लोहागुनलाई मान्नुहुन्छ कि?
1: प्रभाव एकदमै पक्का, उनीहरूको लेफ्ट ह्यान्ड फोल्डिङ वाला हार्मोनियम चाहिँ यसरी एकदम बजाउने. अनि मैले पनि हार्मोनियम किन्नु लाँदाखेरि चाहिँ उहाँलाई लगेर गएको, उसै घरको मुनिको चिनाजना घरमा चाहिँ हार्मोनियम चन्दन त्यहाँ छ भन्दा चाहिँ मैले किनेको हार्मोनियम.
0: हामी तपाईँलाई देख्छौँ कहिले काहीँ स्टेज प्रोग्रामहरूतिर एकदम एकोर्डियनहरू नै तपाईँको बजाइरहनु भएको हुन्छ है. यो समय हामी एउटा गीत सुन्छौँ यहाँको आवाज.
1: परदेश भरि लाहुरेको रेलीमै जानै भो हाम्रो सधैँ नै अरूलाई, जानै भो हाम्रो सधैँ नै अरूलाई,

अब सुन्नुहोस् है, आफन्त सबै आफन्त सबै सुनगाबाले कहीँमा खै कसरी चिन्नु।

0: साह्रै मिठो
1: गीत यहाँले हामीलाई सुनाउनु भयो। यहाँ वर्तमानमा कार्निभलको एउटा ब्यान्डको मुख्य संयोजकको रूपमा, सङ्गीत संयोजकको रूपमा हुनुहुन्छ। 1971 सालमा दार्जिलिङमा यो कार्निभल
2: भएको छ।
1: यहाँको कार्निभल ब्यान्डमा प्रवेश कसरी भयो?
2: चाँदमारीमा चाहिँ मेरो साथी थियो अरुण सिंह,
1: हजुर,
2: उसको दाजु थियो निमा। निमाको दाजुको घरमा चाहिँ, साथीको घरमा चाहिँ राम्रो सङ्गीतकार कार्निभलको मेन फाउन्डर आउँथ्यो, गौतम लेप्चा जो आडिबर्नसँग बजाएका, कृष्ण बराइली जो आडिबर्नसँग बजाउनु भएको, पल घोष, राजेन सिंह छेत्री, प्रकाश बराइली जसले एकोडेन बजाउनुहुन्थ्यो, यी पाँचजना त्यहाँ हुनुहुन्थ्यो। बेलुकी म त्यहीँ भेट्थेँ अनि मैले पनि चान्स पाएँ। के बजाउँथेँ मैले? क्याबाका छिङ टिक छिङ टिङ छिक यो पार्टतिर। त्यसरी कार्निभलमा म 75 मैले जोइन गरेँ। अघि त्यस पश्चात जिडिनेसमा प्रोग्राम हुन्थ्यो, कार्निभल भन्दैन थियो त्यसलाई, कलाकारको सङ्गम भन्थ्यो। कार्निभलको नाम चाहिँ गौतम लेप्चाले लिनुभएको, डिक्सनेरी हेरेर, म्युजिकको डिक्सनेरी हेरेर कार्निभल नाम गर्नुभएको कि, कलाकारको सङ्गम भनेर कार्यक्रम हुन्थ्यो, दसैँ आउने हेरेर यसो खर्च होस् भनेर। त्यति बेला फर्स्ट कार्निभलमा बजाउन मैले 30 रुपियाँ पाएको थिएँ, लिफा भाडा दिनुभएको।
1: हजुर, यहाँको जीवनमा एकजना गायिका डेजी बराइली, जो भैँसीलाई हेमा चर्चित गायिका हुनुहुन्छ, तपाईँको श्रीमतीको रूपमा
2: एक्ज्याक्ट
1: तपाईँको जीवनमा सहयात्री भनेर आउनुभयो। उहाँको जीवन, तपाईँ उहाँको आगमनले तपाईँको जीवनमा कस्तो खालको परिवर्तन आएको आभास हुनुहुन्छ?
2: हेड मिलेको, ल्याङ्ग्वेज अफ हार्ट भन्छ नि, मुटुको शैली, बोल्ने भाषा अर्कै भयो जिब्रोको, तर मनको भाषा, मुटुको भाषा चाहिँ ल्याङ्ग्वेज अफ हार्ट, त्यो चाहिँ मिलेको जस्तो लाग्छ।
1: त्यो चाहिँ मिलेको जस्तो लाग्छ,
2: जस्तो फाक्सामा लागेको छ मिठो हुन्छ
1: एकदम। तपाईँहरूको जोडीले फर्स्टमा जब तपाईँले बिहे गर्नुभयो गरिसकेपछि, तपाईँकै सृजनामा उहाँको निम्ति कुन चाहिँ गीत चाहिँ तपाईँले सृजना गर्नुभयो?
2: यो गीत थियो, कति बग्यो कति बग्यो पुलमुनि पानी रेशम, कति बग्यो कति बग्यो पुलमुनि पानी रेशम, हाँस हाँसमा बिते।

0: र यस समय हामी बात गरिरहेका छौँ आकाशवाणी खरसाङको पोडकास्टमा छौँ अनि बात गरिरहेका छौँ एकजना वरिष्ठ भारतीय नेपाली सङ्गीतका वरिष्ठ सङ्गीतकार चन्दन लम्जेलजीसँग। यहाँको एउटा गीत नारायण गोपालले गाउनुभएको थियो है, मेरा सबै रात अब मातहरू भए, जिन्दगी नै नबुझ्ने अब बातहरू भए। नारायण गोपाल नेपाली सङ्गीतको एकजना वरिष्ठ सङ्गीतकार, एउटा नेपाली अन्तर्राष्ट्रिय नेपाली सङ्गीतको चर्चा हुने बित्तिकै नारायण गोपालको, तर हामी देख्छौँ नारायण गोपालले विशेष गरेर दार्जिलिङका सङ्गीतकारहरूको विशेष गीतहरू गाएका छन्, गोपाल यञ्जनहरूदेखि लिएर है
1: अम्बर गुरुङ
0: दिपक खालिङहरूको उहाँले थुप्रै गीत गाउनु, त्यसमध्ये तपाईँको अघि मैले चर्चा गरेँ तपाईँको गीत पनि उहाँले गाउनुभयो, यो संयोग कसरी मिल्यो?
1: दार्जिलिङमा नारायण गोपाल 79 आउनुभएको थियो, कार्निभलले सपोर्ट गरेको थियो हामीले, र त्यो कार्यक्रममा मिरा राणा, प्रेम जोश प्रधान, नारायण गोपाल आउनु भएको थियो। अनि त्यो कार्यक्रम दिव्य खालिङ लिएर आएको
0: प्रोग्राम,
1: अनि त्यो प्रोग्राम बेलामा चाहिँ मैले नारायण गोपाललाई घरमा लगेँ, घरमा सानै थिएँ, घरमा लगेँ, नारायण गोपाल बिस्कुट चिया खुवाउनु भयो, अनि गाउँभरि हल्ला भयो नारायण गोपाल कसैले, त्यति मोबाइलको जमाना थिएन, केही प्रमाण छैन, अब यो कुरा भन्न लागेको कुरामा कुनै पनि मसित प्रमाण छैन, है खालि विश्वास छ, गीत छ। अनि त्यो सकेपछि सक्यो, सकेपछि 81-83 पहिलो 82-83 पछाडि नारायण गोपाल नाटक नर्दनुमाले गर् मिलाउनु भएको सबै शुभकामना गयौँ, नाटक शुभकामना राष्ट्र नाच घरमा हुँदाखेरि चाहिँ ना पालिपिसो टर्न बाई टर्न चिफ गेस्ट भन्दा मैले नारायण गोपाल ल्याएँ, एक दिन गोपाल पनि आयो, अमर रुङ नपरे चाहिँ आउनु भएन, दिव्य खानिङ आउनु भयो, अन्तिम दिन नारायण गोपाल आएर हेर्नुभयो, प्रोग्राम सकेर नारायण गोपालले सबै कलाकारलाई मैले भेटाएँ, सब फोटो खिचेर अलिअलि खिच्यो, त्यहाँ नारायण गोपालले मलाई भन्नुभयो समय भइरहे भोलि अफिसमा आउनु भन्नुभयो। अब मेरो मनमा कुनै जितको कुरा छैन, त्यस्तो महान कलाकारले बोलायो कहिले भोलि बिहान हुन्छ, बिहान छिट्नुहाँ दुई गरेर चिटिक्क आफूलाई राम्रो देखोस् भनेर काले मान्छे अब तयारी हुनै पऱ्यो, अनि तयारी सरी भएर हाफ कमेज लगाएर सेतो सफा कमेज लगाएर म गएँ ढकढका दरबजारमा, ए एउटा पाले बसिरहेको थियो, उहाँले चिट दिनुभयो, मैले त्यहाँनिर कहाँबाट आएको के भेटघाट कहाँबाट दार्जिलिङबाट कलाकार चन्दनभित्र दिनुभयो, जानु भित्र म भित्र पस्यो, नारायण बसिरहनु भएको थियो, नाटक कस्तो लाग्यो हजुर राम्रो लाग्यो, अब यो त मौका राम्रो छ एक्लै छ, मैले भने हजुर तपाईँको मैले एउटा पत्रिकामा पढेको थिएँ अन्तर्वार्तामा साह्रै राम्रो लाग्यो, के थियो भन्नुभयो, अनि तपाईँलाई सोध्नु भएको रहेछ तपाईँले के परिचित शब्दकार र सङ्गीतकारको मात्रै गीत गाउनुहुन्छ भनेर सोध्नु भएको थियो, अन्त उत्तर साह्रै राम्रो लाग्यो भने के थियो भन्नुभयो, उत्तरमा तपाईँले भन्नुभएको रहेछ मलाई शब्दकार र सङ्गीतकारको व्यक्तिगत परिचय चाहिँदैन, तर मलाई गीत र सङ्गीत छुयो भने अवश्य गाउँछु भनेर देख्नु भन्नुभएको रहेछ, मलाई साह्रो मन पऱ्यो भने, अनि उहाँले भन्नुभयो मलाई ए, अनि मैले भने मेरो पनि एउटा सपना चाहिँ छ हजुर तपाईँको आवाजमा मेरो सङ्गीत भन्ने, अहिले नै चाहिँ होइन भन्दा उहाँले हिजोको जस्तो गीत छ भन्दा छ भन्नुभयो, मैले छ भने त्यसो भए अहिले सुनाउनु सक्छौ भने सक्छु भने, अरू गीतहरू अनि यो पनि सोध्नु भन्नुभयो रेकर्डिङ नभएको तर हिजो गीत त रेकर्डिङ भएको तर एकदमै रेकर्डिङ र फ्रेस सङहरू छ भने छ भने छ हजुर भन्दा त उसले ट्याट गर्यो, मैले यसो सुरु गरौँ भन्छु अन्त मैले फर्स्टमै मेरा सबै रात आइगयो नोट्दैन भएको, म यसरी घाट सार्यो अहिले घाट त्यो हार्मोनियम हाइमा लगेँ किन मेरो म त गाएक होइन स्वर सुकेको छ, अन्त मैले हाइमा राखेर थिचेँ, सुरु गर्नु आँट्दाखेरि यसो हेरेको त एकदम त्यसमा माथिबाट यसरी हेरिरहनु भएको रहेछ
0: मलाई
1: चेस्मा माथिबाट
0: हजुर
1: त्यसमा माथि यसरी हेरिरहनु भएको छ, अन्त मैले एकछिन प्रार्थना गरेँ ल भगवान् ल माता सरस्वती आज म बाघको मुटुमै परेको छु मुखमै परेको छु बच्चा भयो भने मैले पछि भविष्यपट्टि कुरो केही भन्नु खालि म सुन्छु
0: भन्नुभयो
1: त्यो वर्ड त्यति पनि कता कता कहिले बिदा मागेर म गएँ, कहिले बिहान हुन्छ बिहान पनि ढिलो भएको छ लाग्दो रहेछ कि आफूलाई आतुर परेर, अनि भोलिपल्ट बिहान भएर म गएँ महाराजगञ्ज, नारायण गोपालले भन्नुभयो अहिले हल्ला नगर्नु मेरो लङ प्ले हुँदैछ रेकर्डिङ र म बरात शब्द भएको रेकर्डिङ गर्छु भने मेरा चाहिँ बरातको म डिस गर्छु भने चाहिँ म त झन्डै बेहोस भए साँच्चै नै खुसीले, अनि पुरा रुएँ
0: त्यो गीत एकपल्ट सुन्नु

0: आफै खोज्दै हिँड्छु।
1: र पुनः हामी हाम्रा श्रोताहरूलाई स्वागत गर्छौँ। र यहाँले यो गीतको रेकर्ड भइसकिसकेपछि नारायण गोपालले यहाँलाई पारिश्रमिक दिएको थियो अरे नि?
0: एकदम कुरा मिठो।
1: अहिले भने म एउटा कुरा गर्न जान्छु, गीतकार कवि हाम्रा भैरवनाथ रिमालको ले पनि यहाँको जीवनमा धेरै प्रभाव पार्नुभएको छ। यहाँले एउटा भैरवनाथ रिमालको गीत गाउनु भएको छ, उहाँले तपाईँको जीवनमा प्रभाव पारेका कुराहरू के कस्ता छन्?
0: जति बेला डेजीको रेकर्डिङ 83-6 अप्रेलमा म 7 अप्रेल पुगेँ
1: हजुर,
0: त्यो त्यति बेलाको मामा चाहिँ मलाई मामाको भयो त्यो किताब लिरिक्स आएर चाहिँ मैले त्यो भिखारी उमा गीत 1829 रेकर्डिङ भएको डिसेम्बरको उसमा भिखारी उमा गीत
1: यो फर्स्ट रेकर्डिङ आकाशवाणी खरसाङमै रेकर्डिङ भएको
0: फर्स्ट उतै भएको रेकर्डिङ
1: अच्छा
0: त्यो पछि आएर हामी रेडियोमा यहाँ गऱ्यौँ
1: आकाशवाणी खरसाङमा यो गीतलाई रेकर्डिङ गरिएको थियो। कस्तो छ त्यो गीत?
0: भिखारी उमा हिँड्नु छ आखिर जङ्गल चहारी परन्तु अस्थायी छ बास मेरो मन्दिर चहारी मन्दिर चहारी वैरागी क्या वैरागी लागेको छिङतुङ चकटुङ छिङतुङ चकटुङ वैरागी साधुको छिङतुङ चकटुङ गर्दा
1: यहाँकोमा एउटा क्वालिटी साँच्चै एउटा प्रतिभा हामी देखिरहेछौँ यहाँ सहभागी गर्दै। यहाँले आफ्नै मुखले पनि विभिन्न प्रकारको इन्स्ट्रुमेन्टहरूको आवाज निकाल्नुहुन्छ नि है, साँझहरूको आवाज निकाल्नुहुन्छ
0: ज्यू। खास गरी चाहिँ अब जस्तो अब रिदम मलाई एकदम मनपर्छहरू हुन्छ नि
1: हजुर
0: हगि, अनि मलाई चाहिँ खास चाहिँ म प्रोग्रामतिर जहाँ चाहिँ कोही बेला दार्जिलिङको रेल भनेर गीत छ नि
1: हजुर,
0: दार्जिलिङको रेलको गीत गाइसकेपछि ट्रेनको आवाज चाहिँ खोइ जुन ट्रेनमा चाहिँ हाम्रो बाजे बोजूको बासना छ, कुनै जातिले आएर यहाँ अङ्ग्रेजसँग मिलेर ट्रेन बनाएको होइन, हाम्रो पिता पुर्खाले बनाएको हो नि त, खालि खुट्टै दिए पनि अलकत्र ढङ्ग सार्दै भए पनि त्यो लिक कसरी उचाल्यो होला। अन्त म चाहिँ दार्जिलिङको ले भन्दा गीत नसुनिको दार्जिलिङको ट्रेन चाहिँ म माइकमा गरिदिन्छु र म ट्रेनको आवाज चाहिँ गर्छु
1: गरिदिनुहोस्

त्यो फेरि टेन्ट देख्दैन, धुवा मात्रै जाँदै जान्छ नि डाँडातिर, दार्जिलिङबाट देख्छ हामी भित्ता बतासे कुदा कि धुवा मात्रै जान्छ, देख्छ टेन्ट देख्दैन, त्यो मनपर्छ नि मलाई।

0: मैले यो ट्रेनको आवाज चाहिँ मैले क्यारिकेचर गरेको होइन, मेरो बाजे बस बाजे बोजूको बासना चाहिँ त्यो ट्रेनभरि छ, त्यो लिगभरि छ।
1: त्यसैले तपाईँलाई यो प्रेरणा मिल्यो?
0: प्रेरणा मिल्यो, बाजे बोजू छ नि।
1: तपाईँको गीतहरू नर्देन रुम्बाको शब्द अनि तपाईँको सृजनामा, सङ्गीत सृजनामा यी गीतहरू को कसले गीत गाए तपाईँको?
0: जस्तो कुमार सुब्बाले गाए, महेश परियारले गाए, महेश सेवाले गाए। महेश परियार भनेको चाहिँ हाम्रो फिल्म अभिनयको अघि मैले सुनाएको थिएँ कस्तो खुसी त्यो भयो। डेजीले, डेजी परियारले गायो, नारायण गोपालले गायो।

0: तपाईले दावा ग्याल्मोलाई
1: ज्यू
0: अति प्रिय गायिका भन्नुहुन्छ,
1: ज्यू ज्यू
0: के कारणले?
1: जे कुराको पनि शैली हो, जस्तो अब सारङ्गीको आवाज भैलनमा पनि हुन्छ नि, त्यो जुन चाहिँ हुन्छ नि सारङ्गीको, त्यस्तो सारङ्गीको त्यो टोन चाहिँ जस्तिकै भैलिन बजाउने भैलनमा बजाउनेले पनि सारङ्गी जस्तो टोन ट्युन चाहिँ निस्किन्छ, तर त्यो जीवितको शैली आवाज निस्किँदैन। त्यस्तै एकदमै पिकुलर शैली भएको पक्का नेपाली नेपाली आवाज नेपाली रस नेपाली सबैलाई भन्छ नि हामी कहिले कहिले, त्यो चाहिँ दावा ग्राउन्डमा दिदीको कण्ठमा छ, जसलाई चाहिँ गोपालञ्जनले मैले मात्रै काम मान्ने हो र गोपालञ्जनले चाहिँ उहाँलाई त उपमा टाइटल दिइसक्नु भएको छ।
0: र अब हामी जाँदा जाँदै तपाईँ हाम्रा श्रोताहरूलाई आकाशवाणी पोडकास्टबाट के भन्न चाहनुहुन्छ?
1: श्रोताहरूको बिचको जुन यो साँधो पुल, मैले यही कुराहरू र एउटा घर घरमा कमान बस्ती गरेर घर घरमा स्टेजको माइक माइकमा यो नोर्दनमा कुराहरू भयो, नारायण गोपालको कुराहरू भयो, एकोडनको कुराहरू सोध्नु भयो, हर्मोनियम कुराहरू माइकमा भन्दा त्यति मिठो हुँदैन। तर यो खरसाङ अल इन्डिया रेडियो खरसाङबाट जुन यो साँधो पुल भएर सबको कान कानमा जान्छ, यो अल इन्डिया रेडियो जुन साँधो पुल भन्दैछु, तर यो साँधो पुल होइन, दर्शकहरूको अगाडि कर्णप्रिय हुनुको निम्ति यो प्यारिसको भन्दा हाम्राको भन्दा ठुलो बलियो ब्रिज भएर जाँदैछ। र आइएम भेरी मच ग्रेटफुल विथ ए आयर एन्ड अल स्टाफ विथ एलोङ विथ हाम्रो उमेश कार्कीडोली भाइ, एकदम धन्यवाद, झुरिनी छु।
2: हवस् त श्रोता मित्र, हजुरहरू हुनुहुन्थ्यो 103.5 मेगाहर्ट्स आकाशवाणी खरसाङको प्रस्तुति हाम्रो विशेष पोडकास्ट कार्यक्रममा। र आजको यस कार्यक्रमको अन्ततिर हामी आइसकेका छौँ। आजको यस कार्यक्रमबाट प्रस्तुता मिङमा तामाङ, अन्तर्वार्ताकार उमेश दर्जी लगायत मनवराजलाई आजको यस बसाइबाट दिनुहोस् बिदा। अर्को कार्यक्रममा अर्को अतिथिको साथ उपस्थित हुने बाचाको जानकारी गराउँदै आजलाई पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

त अब अघिल्लो चरणमा श्रोता समक्ष प्रस्तुत गरिरहेछौ शैक्षिक कार्यक्रम शिक्षा ज्योति, त्यसैले सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

ज्ञान भवते जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। अज्ञानको अन्धकारमय संसारदेखि ज्ञानको प्रकाशमय संसारतर्फ जाउँ भन्ने महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, संगीत भन्न साथै तपाईँ हामी लालायित भन्छौ, मोहित भन्छौ, किनकि संगीतमा सुर र तालको लयको संगमले नै होला तपाईँ हामी मोहित पनि भन्छौ। त आउनुहोस् न त हामी पनि केही क्षण रुझौँ भिजौँ अनि पूर्ण मनोरञ्जन बटुलौँ, सुनौ यो गीत।

0: निश्चय नै हजुरले यो गीत सुनेर रुज्नुभयो होला, भिज्नुभयो होला, अनि पुनः मनोरञ्जन अवश्य गर्नुभयो होला भन्ने आशा राख्दै आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी घुमन्ते माइक्रोफोन लिएर प्रस्तुता लेखनाथ राईको साथमा यो सञ्चालक अशोक शर्मा निक्लेका छौँ। खरसाङदेखि हामी निक्लिसकेका छौँ, सिपाहीदुरा टुङ गैरी गाउँ दिलाराम हुँदै हुँदै गोराबारी पार गरेर हामी सुनादाम आइपुगेका छौँ र सुनादादेखि केही तलतिर हामी झरेर हामी पच्याङमा अवस्थित शान्ति रानी उच्चतर माध्यमिक विद्यालयभित्र प्रवेश पनि गरिसकेका छौँ आदरणीय श्रोताहरू। र हजुरहरूले सोच्नु हुँदै होला कि शान्ति रानी उच्चतर माध्यमिक विद्यालयमा यसपालि हाम्रो स्कुल कार्यक्रम लिएर त जाँदैछ, कस्ता प्रतिभावान कला विद्यार्थीहरू छन् त भन्ने तपाईँहरूमा एउटा कौतूहलता अवश्य नै जाग्यो होला। प्रतीक्षाको फल मिठो हुन्छ भनिन्छ नि, आदरणीय श्रोताहरू प्रतीक्षा साँच्नुहोस्। अनि यस स्कुलका प्रतिभावान विद्यार्थीहरूसित पनि अवश्य नै हामी बातचित गर्ने नै छौँ, अनि उहाँहरूमा लुकेका प्रतिभाहरू उहाँहरूले नै स्वयं आफ्नो प्रतिभा दर्शाउने नै छन्। र अहिले हामी माझमा एक विद्यार्थी हुनुहुन्छ, आउनुहोस् उहाँसित उहाँको विचार के कस्तो रहेछ उहाँको मुखबाट नै सुन्न चाहन्छौँ हामी। र हजुरको शुभ नाम के होला हजुर?
1: मेरो नाम इसा लोहार हो।
0: इसा लोहार, कुन श्रेणीमा अध्ययन गर्दै हुनुहुन्छ?
1: म दसौँ श्रेणी।
0: दसौँ श्रेणी, अनि हजुरलाई मन परेको सब्जेक्ट अर्थात् विषय भन्नुपर्दा के होला?
1: मेरो नेपाली।
0: नेपाली, किन नेपाली नै मन पराउनु भएको? अरू पनि धेरै सब्जेक्ट छ त हौ,
1: नेपाली अब हाम्रो
0: हाम्रो के हो,
1: हाम्रो मातृभाषा हो।
0: ओ, मातृभाषा भएको कारणले चाहिँ तपाईँले नेपाली मन पराउनु भएको। र विशेष त हजुरलाई हामी के सोध्न चाहन्छौँ भने, तपाईँ यस स्कुलमा पढ्नुभयो है, अनि तपाईँ यहाँका वरिपरि जग्गाहरूको बारेमा, यस स्कुलको बारेमा केही प्रकाश पारिदिनुहोस् न हामीलाई।
1: हजुर, हाम्रो पाठशाला वरिपरिका क्षेत्रहरूको रोचक जानकारी छ।
0: हो, ल सुनाइदिनुहोस् न रोचक जानकारी है।
1: हाम्रो पाठशाला शान्ति रानी उच्चतर माध्यमिक विद्यालय सन् 1958 स्थापित भएको
0: हो।
1: यस पाठशाला नजिकको चियाबारी फुलबारी जसलाई अङ्ग्रेजले एक टाउन बनाउने सोच राखेका थिए, त्यसैले उक्त चियाबारीलाई अहिले पनि होप टाउन भन्ने गरिएको छ।
0: होप टाउन भनिन्छ,
1: जुन सन् 1857 जसको कुरा हो। हाम्रो पाठशाला सोनादा बजारदेखि 3 किलोमिटर टाढो रहेको छ। दार्जिलिङ क्षेत्रका यो पनि एक पुरानो पाठशालाहरूको सोचीमा पर्न जान्छ। हाम्रो पाठशाला नजिकमा रहेको चियाबारीहरू ओक्स चियाबारी, रम्बुक चियाबारी, मुन्डा चियाबारी साथै सिडस चियाबारी हुन्। यस चियाबारीहरू सन् 1955 सन् 1960 सालभित्र सुरु गरेका चियाबारी हुन्। सोनादा बजारसम्म रेलको लाइन 1881 फेब्रुअरीमा आएको हो। महात्मा गान्धी दार्जिलिङ 1925 आएको थिए, अन्त पहिलो मुन्डाको टिटी गार्डन चाहिँ 1857 भएको थियो, अन्त दोस्रो चाहिँ 1860 र मुक्टी गार्डन चाहिँ भएको थियो। त यस क्षेत्रका अन्य पाठशालाहरूमा चाहिँ नजिकमा हाम्रो सोनादा हाई स्कुल जो चाहिँ 1975 स्थापित भएको थियो, अन्त होली क्रस स्कुल, होली क्रस गर्ल्स स्कुल चाहिँ 1972 सालमा स्थापित भएको थियो। सोल्युसन महाविद्यालय चाहिँ साल 1938 स्थापित भएको थियो, र सोनादा डिग्री महाविद्यालय चाहिँ 1985 भएको थियो। र हाम्रो दार्जिलिङ क्षेत्रको सबैभन्दा नजिक आकाशवाणी केन्द्र चाहिँ आकाशवाणी खरसाङ हो, जुन 1962 साल जुन 2 तारिकबाट सुरु भएको थियो।
0: धेरै राम्रो जान्छ।

0: वरिपरि कुन कुन चियाबारीहरूले ढाकेको रहेछ भन्ने कुरो पनि हामीलाई थाहा भयो है, हामीसँग बात गरिदिनु भयो है। अब आजको यो हाम्रो विशेष भेटलाई हो कथा र कविता सुनाइदिनुहुन्छ।
1: जिन्दगीको मौसम, लक्ष्मी प्रसाद देवकोटा। जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत, बाजु नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद, अनन्त ठुलो ठुलो सागरबाट घुमी घुमी मौसम आयो, खुब फल्दछ दिलको माटो वर्षाले गाड सुनायो, इन्द्रिय गोरु शरीर हलमा बाँधी बाँधी खन खन दिलको खेत, बिउ छन्जनमा कर्म हजारौँ रोप फलाउ ल खेत। जिन्दगीको मौसम रहँदै खन खन रूप फुलाउ, पर्खन कसै कन काल्नी ठुटी हाय यसै नै ननिदाऊ, इन्द्रिय गोरु शरीर हलमा बाँधी बाँधी खन खन दिलको खेत, बिउसन जगमा कर्म हजारौँ रोप फलाउ लह लह खेत। जिन्दगीको मौसम रहँदै रोप फुलाउ, पर्खन कसै कन काल्नी ठुटी हाय यसै नदिदाऊ, रोप रोप यी बो अहिले अन्ना फलोस् पछिलाई, नरुनु पछाडि गएर औस जहिले हिउँदो कडा तिमीलाई।
0: वाह, धेरै राम्रो हजुरले कविता वाचन गरिदिनु भयो है। यस कविताका कवि को हुन् त?
1: लक्ष्मी प्रसाद देवकोटा।
0: अनि तपाईँलाई नेपाली विषय पुरा मनपर्छ?
1: हजुर।
0: अरू सब्जेक्ट मन पर्दैन
1: सर? मनपर्छ, तर सबभन्दा ज्यादा नेपाली मनपर्छ।
0: हो, भविष्यमा के बन्ने त?
1: भविष्यमा डक्टर बन्ने इच्छा छ।
0: डक्टर बन्ने? अनि डक्टर पढ्नुको निम्ति त पुरा अध्ययन गर्नु पऱ्यो है।
1: हजुर।
0: अनि पढाइ कस्तो चल्दैछ त?
1: राम्रो
0: चल्दैछ। अनि तपाईँको अहिले पढाइ राम्रो चल्दैछ, राम्रो पढ्नुहोस् है, केही शुभकामना हामी दिन्छौँ है, तपाईँको सपना साकार होस् ल, हामी यही भन्न चाहन्छौँ। धन्यवाद। र हजुरको शुभ नाम के होला?
2: आदित्य राई।
0: आदित्य राई कहाँ बस्नुहुन्छ?
2: ओक्स टी गार्डन बुटाहेटी।
0: अनि स्कुल कति बजी आउनुहुन्छ तपाईँ?
2: म यता 8 बजीतिर आइपुग्छु।
0: 8 बजी के हिँडेर आउनुहुन्छ कि गाडीमा?
2: हजुर, हिँडेर।
0: हिँडेर आउनुहुन्छ?
2: हजुर।
0: अनि बेलुका हिँडेर जानुहुन्छ?
2: हजुर, हिँडेर।
0: अनि तपाईँ शिक्षा बाहेक हजुरलाई केमा बढी रुचि छ त?
2: गेम्सतिर।
0: गेम्सतिर?
2: हजुर।
0: कस्तो खालको गेम्स?
2: भलिबल।
0: भलिबल?
2: हजुर।
0: अनि के स्कुलबाट पनि तपाईँले सहभागिता दिनुहुन्छ आफ्नो भलिबल टुर्नामेन्टको लागि?
2: हजुर,
0: दिनुहुन्छ नि।
2: हजुर।
0: अच्छा अच्छा, कहाँ कहाँ खेल्नु भएको छ त?
2: अहिले त खेलेको छैन, हिजो अस्तिदेखि सिक्नु थालेको, त्यही भएर मजा लाग्नु थालेको।
0: मजा लाग्नु थालेको छ। अनि अब यो खेलकुदको कुरा त भइहाल्यो है, अनि पढाइ कस्तो चल्दैछ त?
2: हजुर, राम्रो चल्दैछ।
0: राम्रो चल्दैछ। कुन श्रेणीमा अध्ययन गर्दै हुनुहुन्छ?
2: म दसौँ श्रेणी।
0: दसौँ श्रेणी? दसौँ श्रेणी भनेपछि त अब मेन खुड्किलो छ है, 2027 माध्यमिक परीक्षा है, राम्रो पढ्नुहोस् है, हाम्रोबाट यही शुभकामना छ हजुरलाई होइन। र विशेष त आज हामीसँग भेट भइरहेछ, हजुरले के सुनाउन चाहनुहुन्छ त?
3: खोजेर यहाँ पाइन्न माया पहिलो जस्तै, कल्पनाकै संसारमा भेटौँ हामी दुई, भोलि

0: धेरै राम्रो गीत गाउनुभयो है हजुरले, र गीत गाउनु मन लाग्छ तपाईँलाई अरू बेला पनि
1: हजुर
0: स्कुलतिर पनि कार्यक्रमहरूतिर हजुरको सहभागिता हुन्छ कोही बेला हुन्छ है, यसरी नै गाउनुहोस्, गाउनु सँगसँगै पढाइलाई ध्यान दिनुहोस् है। भविष्यमा के बन्ने त
1: भविष्यमा आर्मी ट्राई
0: ए फौजमा जाने, अनि फौजमा जानेको लागि त अब आफ्नो हेल्थलाई पनि त केयर गर्नु पर्यो होइन, होइन र आफ्नो हेल्थलाई पनि केयर गर्नुहोस्, भविष्यमा तपाईँ असल फौजी बन्नुहोस् यही नै भन्न चाहन्छु। र तपाईँले हामीलाई गीत सुनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ।
1: हुन्छ,
0: हजुरको शुभ नाम के हो?
2: मेरो शुभ नाम छाथो गुरुङ हो।
0: के भा ठुलो स्वरले भनिदिनुहोस् न हौ।
2: मेरो नाम छाथो गुरुङ हो।
0: गुरुङ हो, ओहो, अनि कुन श्रेणीमा अध्ययन गर्दैछ?
2: म पाँचौँ श्रेणीमा।
0: पाँचौँ श्रेणीमा, दादा भइसकेछ त हौ है। अनि सुन्नु न, आज हामीलाई के सुनाउनुहुन्छ हौ?
2: आज म तपाईँलाई गीत सुनाउँछु।
0: कस्तो गीत हौ?
2: नेपाली गीत।

0: दामी गायो त हौ। अनि घरमा गीत गाइरहनु हुन्छ?
1: कोही बेला
0: पढ्नु चाहिँ हुँदैन? ए पढ्छ। ए म त गीतै मात्रै गाउँछ होला भनेर सोच्दै थिएँ नि त हौ, यति मिठो गाउँदो रहेछ नि त हौ। अनि गीत बाहेक अरू के कुरामा बढी रुचि छ त?
1: मलाई कविता
0: कविता अल्लो कविता पनि जान्नुहुन्छ भने हामीलाई सुनाइदिनुहोस् न। र हजुरको कविताको शीर्षक चाहिँ के रहेको छ त्यो पनि बताइदिनुहोस् है ल।
1: सात बार सात दिन
0: सुनाइदिनुहोस् न।
1: सात बार सात दिन। आइतबार बिहानै घामसित उठे म, हात मुख धोएर पढ्न बसे म। सोमबार बिहानै आमासित उठे म, कागज कलम लिएर लेख्न बसे म। मङ्गलबार फुलबारीमा फुल सारे, खुबै जतनसित मैले फुल घोरे। बुधबार फुलबारीमा आमा जानुभयो, मेरो काम देखिकन खुसी हुनुभयो। बिहिबार घरमा मैले गीत गाउँदा मेरी सानो माइजीले चकलेट दिनुभयो। शुक्रबार स्कुलमा मैले गीत गाउँदा खुसी भई गुरुमाले काखमा लिनुभयो। शनिबार नुहाए हाँसे रमाए र मिठो खाजा खाइसकेपछि पुस्तक समाए। यसरी नै बिते मेरा सात बार सात दिन। भन साथी कस्ता रहे तिमीलाई सात बार सात दिन?
0: सात बार सात दिन कति राम्रो कविता तपाईँले वाचन गरिदिनु भयो है। हजुरलाई मन परेको सब्जेक्ट के हो?
1: मलाई मन परेको सब्जेक्ट इङ्ग्लिस हो।
0: इङ्ग्लिस हो? अनि नेपाली मन पर्दैन?
1: मन पर्नु त भएको छ
0: तर इङ्ग्लिस नै बढी है। भविष्यमा के बन्ने त?
1: आर्मी।
0: ए आर्मी, फौजमा जाने, देशको सेवा गर्ने, धेरै राम्रो। र भविष्यमा गएर आर्मी नै बन्नुहोस् है, त्यसको निम्ति अध्ययन गर्नुहोस्, अभ्यास गर्नुहोस् है। यही शुभकामना दिन्छु र भाइलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र आदरणीय श्रोताहरू, अहिले हामी छौँ सुनादादेखि केही तल पच्याङ चियाबारीमा अवस्थित शान्ति रानी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूसित भलाकुसारी गर्ने क्रममा छौँ। हजुरको शुभ नाम? मनिष राई। कहाँ बस्नुहुन्छ? रम्बुक बिस्कौ। अनि पढाइ कस्तो चल्दैछ?
2: पढाइ राम्रै चल्दैछ।
0: अनि तपाईँको साथी भाइहरू छ?
2: हजुर।
0: साथीको नाम के, बेस्ट फ्रेन्डको नाम के हो?
2: ईसा।
0: ईसा। अनि ईसामाथि के कविता रच्नु भएको छ? सुनाइदिनुहोस् न त।
2: र मेरो कविताको शीर्षक छ मेरो प्रिय साथी। दुख्छ मन सानो सानो कुरामा, खै किन हो किन, विपना भन्दा राम्रो लाग्छ मलाई सपनामै जिउन। थियो एउटा मिल्ने साथी, बुझ्थ्यो मलाई मैले भन्दा बेसी। कस्तो सफा र चोखो थियो उसको मन, लाग्थ्यो हो कि मेरे। हेर्दा त झन् साह्रै नै राम्री, रातो रातो गाला अनि उचाइमा मभन्दा अलिअलि कपाल थियो लामो अनि उठको छेउमा कोठे। घर परिवार भन्दा पनि लाग्थ्यो ऊ मेरो आफ्नो, तर के गर्नु छोडेर आउनु पर्यो धेरै टाढो, जिउनु पर्यो बिरानो। अहिले त ऊ छ कहाँ, म भने छु यहाँ धेरै टाढो। भेट्नु त मन छ नि उसलाई, तर के गर्नु चाहेर पनि भेट्न सक्दिनँ, भाग्यले पुऱ्यायो यति टाढो। धन्यवाद।
0: धेरै राम्रो कविता, यो सृजना तपाईँले गर्नुभएको?
2: हजुर।
0: अनि कविताहरू पनि तपाईँले अरू पनि लेख्नुहुन्छ होला है?
2: हजुर, कति बेला।
0: हो, नेपाली विषय तपाईँको धेरै झुकाउ हामीले पायौँ यो कविताद्वारा है। अनि तपाईँले के यस पाठशालाबाट है कवि कवि गोष्ठीहरूतिर पनि तपाईँ जानुहुन्छ होला?
2: हजुर, अहिले त गएको छुइनँ हो।
0: हजुर,
2: अब के मौका पायो भने जान्छु।
0: यसरी नै कविता लेख्दै जानुहोस् है। भविष्यमा के भन्ने लक्ष्य साँच्नु भएको छ?
2: भविष्यको त अहिले त सोचेको छुइनँ हो, अब सोच्नु पर्छ।
0: अब चाहिँ सोच्नु पर्छ, किनभने अहिलेदेखिको सोच्नु पर्यो नि त। कुनै न कुनै एउटा लक्ष्य साँचेर अध्ययन गर्नु पर्यो, अभ्यास गर्नु पर्यो है, आफ्नो भविष्यलाई साकार गर्नु पर्यो नि त है। अनि यस स्कुलबाट नि हजुरले के के कुरो आर्जन गर्नुभयो त पढाइ बाहेक?
2: पढाइ बाहेक अब के भन्नु तपाईँलाई, स्कुलको सबैसँग मिलेर बस्ने हो, अन्त सबै कुरामा अघि बढ्ने, केही कुरामा पनि पछि नलाग्ने हो, अब राम्रो कुराहरू लिएर अगाडि बढ्ने, अन्त सबैजनासँग मिलेर बसेर, अन्त त्यस्तै भनौँ न। अब
0: हजुर, र यो विद्यार्थी जीवन तपाईँको विचारमा कस्तो होला?
2: विद्यार्थी जीवन, अब विद्यार्थी जीवन त एउटा यस्तो हो, अब यो फर्केर आउँदैन हो। अब हामीले खै म यसको बारेमा अब केही बुझाउनै सक्दिनँ, यस्तो अब यो महत्त्वपूर्ण जीवन। अब हाम्रो गुरुआमा गुरुबाबाहरूले पनि भन्नुहुन्छ हो, जीवन अब उहाँहरूलाई पनि यो जीवनलाई फेरि अब हुन्छ नि फेरि जिउनु मन लाग्छ अरे हो त्यस्तै भन्नुहुन्छ. अब अहिले त अब हामीलाई त्यस्तो लाग्दैन, पछि गएर लाग्छ होला. तर धेरै महत्त्वपूर्ण जीवन यही जीवनमा हो, हामी अघि पनि पछि छर्ने. मलाई चाहिँ त्यस्तो लाग्छ. अब
0: र हजुरले यति राम्रो कविता हामीलाई सुनाइदिनु भयो अनि आफ्नो मनको विचार हामीसँग साझा गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद. र हजुरको शुभ नाम?
3: रोहन राई.
0: रोहन राई कुन श्रेणीमा अध्ययन गर्नुहुन्छ?
3: ग्यारौँ श्रेणीमा.
0: कुन चाहिँ विभाग?
3: कला विभाग.
0: कला विभागमा. अनि हजुरलाई मन परेको सब्जेक्ट के हो?
3: मलाई मन परेको सब्जेक्ट चाहिँ आफ्नै मातृभाषा नेपाली.
0: नेपाली. अनि विशेष त भाइ अब विद्यार्थी जीवनको कुरा आउँछ है, यो विद्यार्थी जीवनलाई तपाईँले कुन चाहिँ दृष्टिकोणले हेर्नुहुन्छ त?
3: यो विद्यार्थी जीवनलाई चाहिँ म यस्तो प्रकारले हेर्छु कि अब एउटा होइन नयाँ सफलताको एउटा सिँढी चढ्ने एउटा माध्यम पनि हो सबैको लागि है. यो आउने भावी पिँढी जुन आउने यो नयाँ नयाँ विद्यार्थीवर्गहरू हुनुहुन्छ उनीहरूको लागि एउटा नयाँ मौका है, केही पर्फर्म गर्ने, नयाँ विद्या पाउने स्कुलमा, त्यस्तो उसले चाहिँ नजरले चाहिँ म हेर्छु.
0: हजुर, विद्यार्थी जीवनको बारेमा त बताउनु भयो है, र आज तपाईँ एउटा भेट त भयो नि त होइन, हाम्रो श्रोताहरूले पनि सुनिरहनु भएको होला है कि शान्ति रानी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग यो हाम्रो स्कुल कार्यक्रम अहिले चलिरहेको छ. अब हजुर पनि अहिले एक बात गरिरहेको छ है, हजुर बोलेको अहिले रेडियो सेटमा सुनिरहेका होला धेरै श्रोता साथीभाइहरूले होइन. अनि आजको यो विशेष भेटमा हजुरले के सुनाउन चाहनुहुन्छ, के कसले बोकेर आउनु भएको छ त?
3: म चाहिँ हजुरहरू है यो सबैभन्दा पहिला चाहिँ नमस्कार सम्पूर्णमा है. म चाहिँ एउटा के भन्दा चाहिँ कविता चाहिँ लिएर आएको छु. यो चाहिँ स्वरचित कविता, आफैद्वारा लेखिएको कविता लिएर आएको छु है.
0: सुनाइदिनुहोस् न
3: र सबैहरू समक्ष मेरो कविता प्रस्तुत गर्दै. र मेरो कविता चाहिँ यस प्रकार रहेछ र यसको शीर्षक चाहिँ रहेछ माली बिनाको फुल. बगैँचा भरि फुल्छ, फुलको सुन्दरताले मालीलाई अनन्त शान्ति र खुसी दिन्छ, मालीलाई अनन्त खुसी र शान्ति दिन्छ. त्यसमध्ये एउटा फुल छ, त्यसमध्ये एउटा फुल छ जसको कुनै माली नै छैन. उसको त्यो जीवन कहाँ टुङ्गिने हो कसैलाई थाहा नै छैन. मालीले दिने मोल र पानीको त्यो फुललाई अनुभव नै छैन. यस्तै छ मेरो जीवन, बाटो देखाउने कोही नै छैन. सबै फुलको यहाँ आफ्नो सुन्दरता रहेछ, तर यो माली बिनाको फुलको सुन्दरता देखाउने कोही छैन रहेछ. प्रतिभा त लुकेको छ नि, तर यसलाई संसार सामु देखाउन पो नसकिएको रहेछ. रचना त रचेको छु नि, तर यहाँ सुनिदिने पो कोही छैन रहेछ. त्यो फुलले सुन्दरता त देखाउन चाहन्छ नि, तर त्यो फुललाई मूल र पानीको पनि आवश्यकता रहेको छ नि. माली नभएको फुल कस्तो हुन्छ र? यस्तै त हुने जिन्दगीमा सहारा दिने छैन भने यो मेरो जिन्दगी माली बिनाको फुल जस्तै त हुने. धन्यवाद.
0: धेरै नै मर्म स्पर्श रहेको यो मार्मिक हजुरको हजुरको यो जुन चाहिँ फुल अनि मालीको प्रसङ्गलाई लिएर धेरै राम्रो सिर्जना गर्नुभएको यो कविता. यस्तो सिर्जना हजुरलाई कुन समयमा आउँछ हौ?
3: यो चाहिँ एकदम अब मैले वरिपरि मेरो जुन यो वातावरणमा देखिरहेको बेला चाहिँ म सोच्छु एक प्रकारले है, यो जीवन यस्तै हो, जिन्दगी यसलाई कसरी जिउनु पर्ने, हरेक दिन यो जीवनलाई चाहिँ कसरी एउटा राम्रो तरिकामा जिउनु पर्ने भन्ने है. म आउने यो भावी पिँढी जुन आउने नयाँ विद्यार्थीहरूलाई एकदमै नयाँ उमङ्गको लागि पनि म यो कविताहरू लेख्छु है. र एकदम सोच्छु यिनीहरूको लागि पनि, यिनीहरूले नयाँ उमङ्ग पाओस्, नयाँ जोस, नयाँ जाँगर पाओस्, यही हो.
0: हजुर, र विशेष त आजका हाम्रा जति पनि युवा विद्यार्थीहरू छन् तपाईँहरू जस्ता है, यही विद्यार्थी भाइ बहिनीहरूले नेपाली साहित्यप्रति कतिको झुकाउ राख्दैछन् त आजको सन्दर्भमा?
3: छ, कतिजना छ निक्लिन्छ है, मलाई एकदम प्रश्न गर्छ, सोध्छ कसरी लेख्नुपर्ने है. अब म अगाडि आएर यिनीहरूलाई नयाँ जोस, नयाँ उमङ्ग दिन्छु है, यिनीहरूलाई नयाँ तरिका दिन्छु कसरी लेख्नुपर्छ कविता है, आफू स्वरचित है भन्न एउटा राम्रो एउटा प्रस्तुत गर्न सिकाउँछु है. र यसै हो.
0: अरू अरू कुनै कविता छ हजुरको? र भविष्यमा के भन्ने लक्ष्य साँच्नु भएको छ त?
3: भविष्यमा त त्यही हो, अब एउटा आर्मी फौजमा जाने इच्छा छ है, राम्रो गर्ने इच्छा छ, आफ्नो परिवारलाई सुख दिने है, आफ्नो वरिपरिको मान्छे एउटा सफल समाजमा असल युवा बनेर जिउने इच्छा छ, त्यही हो.
0: धेरै राम्रो सोच हजुरको रहेछ है, एउटा आर्मी भएर देशको सेवा गर्ने, साथसाथमा समाजलाई उदाहरणीय व्यक्ति बन्ने र तपाईँको यो मनोकामना अवश्य नै भगवान्ले पूर्ण गरिदिउँ र सफलताले सधैँ भरि नै तपाईँको कदम चुमोस् यही मङ्गल कामना साँच्छौँ र हजुरसँग हामी लिन्छौँ बिदा।
3: हुन्छ
0: आदरणीय श्रोता साथसाथै प्यार प्यारा विद्यार्थी भाइ बहिनीहरू अहिले हजुरहरूले सुनिहाल्नु भयो यति प्रतिभावान विद्यार्थीसँगको हाम्रो बातचित धेरै राम्रो राम्रो कविता सिर्जना गर्नुहुँदोरहेछ। यस स्कुलमा हामीले धेरै नै प्रतिभावान विद्यार्थीहरूसँग नै बात गरिरहेका छौँ र अर्का एक बहिनी हुनुहुन्छ, सानो बहिनी हुनुहुन्छ, हजुरको शुभ नाम के हो?
4: मेरो नाम कृतिका घतानी हो।
0: कुन श्रेणीमा अध्ययन गर्दै हुनुहुन्छ?
4: म पाँचौ कक्षामा पढ्छु।
0: पाँचौ श्रेणीका तपाईँ एक विद्यार्थी हुनुहुन्छ है, अनि आज हामीलाई के सुनाउन चाहनुहुन्छ?
4: म आज तपाईँहरूलाई एउटा मिठो कविता सुनाउन चाहन्छु।
0: कविताको शीर्षक के छ?
4: कविताको शीर्षक आजै हो, आजै। सुन हे मेरी बहिनी, सुन हे मेरी दाजै हो, भोलि र भोलि नभनी काम गर्ने बेला आजै हो। क्या राम्रो गुड बनायो चैतमा सुन्दरी चरीले, आल्कापुरी बनाओ यसलाई राम्रो कारागरीले। कुबेरका सन्तान भए भिख खोज्न लाजै हो, भोलि र भोलि नभनी काम गर्ने बेला आजै हो। मान्छेले आँट गरे चन्द्रमा पनि भेटिन्छ, अभागी रेखा निधारको पसिना पुछी भेटिन्छ। समय भन्ने रस पिउनु पर्ने ताजै हो, भोलि र भोलि नभनी काम गर्ने बेला आजै हो।
0: धेरै राम्रो कविता हामीलाई सुनाउनु भयो है। पढाइ कस्तो चल्दैछ?
4: पढाइ राम्रो चल्दैछ।
0: पढाइ राम्रो चल्दैछ। मन पराएको शिक्षक अथवा शिक्षिकाको नाम लिनु पर्दा को होला?
4: इङ्ग्लिस
0: सर गुरुआमाले पढाउनुहुन्छ।
4: सुनेना मिस।
0: साह्रो मनपर्छ उहाँलाई। तपाईँ सुनेना मिस त्यस्तो हुनु चाहनुहुन्छ, त्यसको निम्ति पढ्नु पर्यो होइन, पढ्नु पर्यो, अध्ययन गर्नु पर्यो, अभ्यास गर्नु पर्यो है। राम्रोसँगले पढ्नुहोस् ल, हामीलाई यही शुभकामना हजुरलाई दिन्छौँ।

अन्तमा हामी यही भन्छौँ, आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइबहिनीहरू, अहिले हजुरहरूलाई हामीले सुनायौं शान्ति रानी उच्चतर माध्यमिक विद्यालयका प्रतिभावान विद्यार्थीहरूको अन्तर्वार्ता अर्थात् भनौं भला कुसारी, र धेरै प्रतिभावान विद्यार्थीहरू रहेछ भन्ने कुरो पनि हामीलाई थाहा भयो जो शान्ति रानी उच्चतर माध्यमिक विद्यालयमा रहेछ। र यसको दोस्रो भाग हजुरहरूलाई हामी अर्को अङ्कमा सुनाउने नै छौँ। तबसम्मलाई हामी यही भन्छौँ, तपाईँहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै प्रस्तुत लेखनाथ राईको साथमा यो सञ्चालक अशोक शर्मा पनि उज्जवल हुँदछ। नमस्कार।

शैक्षिक कार्यक्रम शिक्षा ज्योतिको प्रस्तुतिपछि श्रोता अब भने रिले गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथम हिन्दी समाचार अनि त्यसपछि सुनाउनेछौ यस केन्द्रबाट मुख्य समाचार प्रतीक्षा साँच्नुहोस्।

0: प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। केन्द्रीय मन्त्रीमण्डलले आज एक प्रस्ताव पारित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा लामो समयसम्म निर्वाचित रूपले पदमा बनिरहनु भएकोमा बधाई दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा नीति आयोगको 11 गभर्निङ काउन्सिल बैठकको अध्यक्षता गर्नुहुनेछ। केन्द्रीय मन्त्रीमण्डलले 2,169 करोड रुपियाँको लागतले अहमदाबाद मेट्रोको चरण 2A को विस्तारलाई मंजूरी दिएको छ। रक्षा मन्त्रालयले आज भारतीय नौसेनाको लागि उन्नत क्षमताको 20 ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम GNSS जेमरको खरिदको लागि 449 करोड रुपियाँको अनुबन्धमाथि हस्ताक्षर गरेको छ। हरियाणा राज्य महिला आयोगकी अध्यक्ष रेणु भाटियाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। सरकारले वस्त्रहरूको लागि उत्पादन लिङ्क्ड इनिसिएटिभ PLI योजनाको तेस्रो चरण अन्तर्गत 22 नयाँ आवेदकहरूलाई मंजूरी दिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी वर्षको अन्त्यमा हुने आर्टेमिस तेस्रो मिशनका लागि 4 सदस्यीय टोलीको घोषणा गरेको छ। मन्त्रीमण्डलले आन्ध्र प्रदेशको अमरावतीमा केन्द्रीय सरकारी कार्यालय परिसर र केन्द्रीय सरकारी आवासीय परिसरलाई पनि मंजूरी दिएको छ। सरकारले भारत रोजगार ग्यारेन्टी तथा आजीविका मिशन ग्रामीण VBG रामजीको निम्ति राज्य र केन्द्रशासित प्रदेशहरूका लागि 95,692 करोड रुपियाँको अन्तरिम बजेट आवंटन गर्न प्रस्ताव राखेको छ। अफगानिस्तानको कुनार कोस्त र पंक्तिका प्रान्तमा पाकिस्तानी सेनाको हवाई हमलामा 11 नानीहरूसहित 13 मानिसहरूको मृत्यु भएको छ। मौसम विभागले राष्ट्रिय राजधानी दिल्ली र वरपरका क्षेत्रहरूमा आगामी 3 दिनसम्म मेघगर्जन र आँधी आउने अनुमान व्यक्त गरेको छ। आकाशवाणीको साँझ 5:05 मुख्य समाचार पूरा भयो।
1: एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण समय। साँझको ठिक 5:07 भयो श्रोता, र अब प्रस्तुत छ हाम्रो अघिल्लो कार्यक्रम।
2: नमस्कार श्रोतावृन्द, कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास यहाँहरू सम्पूर्णलाई आजको कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौँ। गत 2 जुन 2026 गोपाल योञ्जन अडिटोरियम मिरिकमा आयोजित आकाशवाणी खरसाङको 65 स्थापना दिवस अनि आकाशवाणीको सुनौलो 90 वर्षको यात्राको शुभ अवसरमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रमको रेडियो रिपोर्ट लिएर आएका छौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला। कुशल उद्घोषिका सविता छेत्री अनि आकाशवाणी खरसाङका वरिष्ठ उद्घोषक उमेश कार्कीढोलीद्वारा सञ्चालित यस कार्यक्रम अपराह्न 2 बजेदेखि प्रारम्भ भएको थियो।
3: नमस्कार यहाँहरू सबैमा, म उमेश कार्कीडोलीको।
4: नमस्कार उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूलाई।
2: यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा यस वर्षका पद्मश्री डाक्टर जीएस योञ्जन उपस्थित हुनुहुन्थ्यो। यस्तै प्रकारले आकाशवाणी खरसाङका कार्यालय प्रमुख एवं आकाशवाणी सिलगढीका क्लस्टर हेड जितेन कुमार रोय पनि यस कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम सहनिर्देशक एवं ADP राजीव सुब्बा, कार्यक्रम निष्पादक द्वय मनन तामाङ, योजना मोरा, प्रसारण निष्पादक लेखनाथ राई, मिङमा दोर्जी तामाङ, समाचार विभाग प्रभारी अशोक चौरासिया, साहित्य सुनौ परिवार मिरिकका अध्यक्ष अमर दुङमाली, गोपाल योञ्जन प्रतिष्ठान मिरिकका अध्यक्ष सुखबहादुर गजमेर, सूचना एवं सांस्कृतिक विभाग मिरिकका प्रभारी मिलन राई, साथै आकाशवाणी खरसाङका कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख आकर्षकका रूपमा वरिष्ठ एवं लोकप्रिय गायिका हीरा रसाइली अनि लोकप्रिय गायक प्रबल थापा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले मिठा मिठा गीतहरू गाएर यस कार्यक्रमलाई सुनौलो बनाउनुमा महत्त्वपूर्ण भूमिका निभाउनुभयो।

0: यसका साथै लोकप्रिय गायिका रञ्जिता सुनार, गायक अभिनव रसाइली अनि गायक सुशान्त मुक्तानले पनि मिठा मिठा गीतहरू प्रस्तुत गरेर कार्यक्रममा सुनमा सुगन्ध थपिदिनुभयो। अपराह्न 2 बजे प्रथमत आकाशवाणी खरसाङका सिग्नेचर ट्युनबाट सुरु गरियो यस कार्यक्रम। सर्वप्रथम प्रमुख अतिथि अनि अन्य अतिथिहरूमा खदा अर्पणको कार्यक्रम गरियो, साथै दीप प्रज्वलन पनि। प्रमुख अतिथि पद्मश्री डाक्टर गम्भीर सिंह योन्जन, क्लस्टर हेड जितेन कुमार रोय अनि एडिपी राजीव सुब्बाको बाहुलीबाट।
1: आजको हाम्रो प्रमुख अतिथिको रूपमा हामीले पाएका छौँ हाम्रो पहाडको मात्र नभएर हाम्रो समस्त भारतवासीको नै गौरव हुनुहुन्छ उहाँ, शिक्षाविद एवं प्रख्यात वनस्पतिविद, पद्मश्री पुरस्कार 2026 सम्मानित श्रीमान गम्भीर सिंह योन्जन सर, जोरदार तालीको साथ उहाँलाई स्वागत गरौँ। उहाँलाई प्रमुख अतिथिको रूपमा आज हामीले पाउनु पनि हाम्रो लागि भाग्यको कुरो हो, हाम्रो लागि अहोभाग्य हो, किनकि भारतको हाम्रो निम्ति भनौँ रत्न नै हुनुहुन्छ उहाँ, र आज हामीले उहाँलाई पाएका छौँ, उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। सरलाई धेरै धेरै स्वागत छ। त्यसै गरी हामीले हाम्रो यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आकाशवाणी खरसाङका कार्यालय प्रमुख तथा क्लस्टर हेड आकाशवाणी सिलगढी श्रीमान जितेन्द्र

0: सरलाई निम्ति आएका थियौँ, उहाँ बाटोमा हुनुहुन्छ वा आउनुहुनेछ, र उहाँ पनि हुनुहुन्छ आजको हाम्रो अतिथिको रूपमा। त्यसै गरी हाम्रो खरसाङको असिस्टेन्ट डाइरेक्टर प्रोग्राम एडिपी राजीव सुब्बा सरलाई पनि म स्वागत गर्न चाहन्छु। उहाँ हाम्रो खरसाङ आकाशवाणी खरसाङको अभिभावक सर हुनुहुन्छ। त्यसै गरी म यहाँ मञ्चबाट देखिरहेको छु आकाशवाणी खरसाङका समाचार प्रमुख अशोक चौरसिया सर पनि हामी माझ हुनुहुन्छ, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ खदा लगाएर। यहाँहरू सबैलाई कार्यक्रममा हार्दिक अभिवादन गर्न चाहन्छु। त्यसै गरी हामी समक्ष सर एलआर सर लेखनाथ सर पनि यहाँ उपस्थित हुनुहुन्छ, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। त्यसै गरी प्राविधिक विभागबाट चन्द्रलाल ब्राह्मिणज्यू हामी माझ हुनुहुन्छ, उहाँलाई पनि हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। अनि अन्तमा लेखापाल विभागका हाम्रा गोपाल छेत्री दाजु हुनुहुन्छ, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। र समग्रमा यहाँबाट मैले एक एकजनाको नाम भन्दा सायद मैले छुटाउन सक्छु, त्यसले गर्दाखेरि म यहाँ समग्रमा सबैजनालाई एक मुष्टमा स्वागत गर्न चाहन्छु। र मैले यहाँबाट देखिरहेको छु हाम्रो अति आदरणीय टिएलएस गुरुमा छिरिङ गुरुमा पनि हामी माझ आइसक्नु भएको छ, र समग्रमा समस्त सङ्घ संस्थाबाट आउनुभएका, कलेज स्कुलबाट आउनुभएका हाम्रा विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू, जतिजना पनि यहाँ आज हामीलाई समय दिएर आउनुभएको छ, यहाँहरू सबै सबैलाई र विशेष गरेर हाम्रा कलाकारहरूलाई पनि म स्वागत गर्न चाहन्छु। र कुनै पनि कार्य गर्दा ईश्वरको सम्झना नगरी ईश्वरको आशीर्वाद नलिई हामी आरम्भ गर्दैनौँ, त्यो कुरो हामी सबैजनालाई ज्ञात भएकै हो। र त्यसैले आजको हाम्रो यो जुन साङ्गीतिक कार्यक्रम छ त्यसलाई पनि हामी ईश्वरको सम्झना गरी दीप प्रज्वलन गरेर हामी आरम्भ गर्नेछौँ। र त्यसको निम्ति म आजको हाम्रो प्रमुख अतिथि श्रीमान पद्मश्री गम्भीर सिंह योञ्जन सरलाई अघि आइदिने नम्र निवेदन गर्दछु। त्यसै गरी आकाशवाणी खरसाङका एडिपी सर राजीव सर उहाँलाई पनि म अघि आउने आग्रह गर्न चाहन्छु। प्राविधिक पक्षबाट हाम्रो चन्द्रलाल ब्राह्मिणज्यू अगाडि आइदिएर दीप प्रज्वलन गरिदिने म अनुरोध गर्दछु।
1: त्यसपछि आकाशवाणी खरसाङकै विषयमा आकाशवाणी खरसाङकै उद्घोषक उमेश दर्जीद्वारा लिखित गीत आकाशवाणी खरसाङकै कलाकारहरूले प्रस्तुत गरे।
2: देशको शान र मान बनेर सेवा पुर्याइरहन्छ, यसको नाम हो आकाशवाणी खरसाङ। 65 वर्षको पाको आकाशवाणी खरसाङ वर्तमानको उन्नत प्रविधिसँग दौडिरहेछ मोबाइलका एपहरूमा पनि। र आकाशवाणीको यो स्थापना दिवसमा सबै सबैलाई श्रोताहरू अनि हाम्रा दर्शक साथै आकाशवाणी परिवारलाई हार्दिक बधाई र शुभकामना टक्राउँछौँ। अब हामी एउटा सुरुवाती गीत जसलाई हामी ओपनिङ सङ भन्छौँ आकाशवाणी खरसाङमाथि एउटा गीत रचिएको छ, र यो गीत अब हामी यहाँ प्रस्तुत गर्न लागिरहेका छौँ। यसो त यो गीत मैले लेख्ने प्रयास गरेको छु, अनि सङ्गीत यसको भर्नुभएको छ हाम्रा युवा प्रतिभाशाली सङ्गीतकार रूपेश रसाइलीले। अनि यो गीत प्रस्तुत गर्नको निम्ति यहाँ म मञ्चमा आमन्त्रित गरिरहेको छु अभिनय रसाइली, सुशान्त मोक्तान अनि रञ्जित सुनारलाई। यहाँहरू तिनैलाई यहाँ मञ्चमा बोलाएर हामी खदा पनि अर्पण गर्नेछौँ। यो हाम्रो प्रयास हो आकाशवाणीको एउटा गीत तयार पारेको छौँ। यहाँहरूलाई कस्तो लाग्छ, हामीले जति सक्दो यहाँहरूको मनोरञ्जनको निम्ति तयार पारेको छौँ, र यहाँहरूले सुनिदिएर अवश्य मनोरञ्जन गरिदिनुहुन्छ भने हामी हार्दिक आभार गर्दछौँ।
3: पद्मश्री डाक्टर जियोस योञ्जन सरलाई मेरो सम्बोधनमा राख्दै हामी हाम्रो आकाशवाणी खरसाङको तर्फबाट केही प्रस्तुतिहरू दिन गइरहेका छौँ। र यसैबीच आकाशवाणीको यस कार्यक्रममा मेरा अति आदरणीय दाजु उत्तममणि बमजन अनि मेरो प्रिय भाइ कर्म ग्यालजेन बमजनको उपस्थितिले हाम्रो यस कार्यक्रमलाई धेरै गौरवान्वित बनाएको छ, र उहाँहरूलाई मेरो नमन अनि मेरो नमस्कार भन्दै हामी यो कार्यक्रम स्टार्ट गर्न लागेको छु। थ्याङ्क यू।

त्यसपछि रञ्जिता सुनार अनि अभिनय र शैलीले अर्को गीत प्रस्तुत गरेर माहौललाई अझ रोमाञ्चक बनाएका थिए।

0: कार्यक्रममा आकाशवाणीको इतिहास उद्घोषिका सविता छेत्रीबाट यसरी प्रस्तुत गरिएको थियो।
1: आकाशवाणीको यो 90 वर्षको इतिहासलाई हामी मनाउन मनोरञ्जन गर्न आज हामी मिरिकको गोपाल निरञ्जन प्रेक्षागृहमा आइपुगेका छौँ र आशा छ यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूले हाम्रो यो कार्यक्रमलाई हेरिदिनुहुन्छ अनि मन पराए पनि दिनुहुन्छ भनेर स्वागत गर्न चाहन्छु हाम्रा सम्पूर्ण महानुभावहरूलाई। र 90 वर्षको आकाशवाणीको यो इतिहास यहाँहरूसँग साझा गर्नुपर्दा 90 वर्षको यो लामो यात्रामा आकाशवाणीले हामीलाई जीवनसँग हामीलाई परिचय गराएको छ। स्वतन्त्रतापछिको जुन बिहानी हुन्छ त्यो हामीलाई सायद आकाशवाणीले नै देखाएको हुनपर्छ अनि युद्धको कालमा देशवासीको मनोबललाई पनि आकाशवाणीले नै बढाएको छ। सुदूर गाउँ बस्तीमा जानकारी पुर्याउने काम पनि आकाशवाणीले आजको दिनसम्म गरिरहेको छ। हुन त जेन्जीका अहिलेका पुस्ताहरूले आकाशवाणीको महत्त्व त्यति नबुझ्लान् तर हाम्रा पुस्ताले भने आकाशवाणीको महत्त्व धेरै बुझेका छन्। किनकि आकाशवाणी आकाशबाट आउने आवाज हामीले सानामा देखेका छौँ अथवा सुनेका छौँ। कहाँ कहाँबाट आकाशबाट आएको आवाज भनेर हामी हेर्थ्यौँ। रेडियो हेर्दाखेरि हामीलाई कहाँबाट आएको होला यो आवाज भन्ने भान हुन्थ्यो। कसरी आवाज आएको होला आकाशबाट भनेर हामी सोच्ने गर्थ्यौँ। त्यो अनुभव हामीले बोकेका छौँ। सायद अहिलेको हाम्रो पुस्ताहरूले नजान्लान् तर पनि 90 वर्षको लामो इतिहास अझै पनि आकाशवाणीले बोकिरहेको छ। आशा छ 100 वर्षको इतिहास पनि अवश्य आकाशवाणीले बोक्नेछ। र यही 90 वर्षको इतिहास जुन छ आकाशवाणीको त्यही 90 वर्षको इतिहासलाई मनाउन मनोरञ्जन गर्न आज हामी यहाँ आइपुगेका छौँ।
0: अब प्रस्तुत हुन्छ कार्यक्रमका प्रमुख गायिका हिरा रसाइलीका सुन्दर सुन्दर गीतहरू। उहाँले आफ्ना कालजयी गीतहरू प्रस्तुत गरेर कार्यक्रमलाई गरिमामय बनाउनु भएको थियो।
2: आजको मुख्य अतिथि साथै मुक्तान सर अनि सबै अतिथिहरूलाई म मेरो हार्दिक अभिवादन टक्राउन चाहन्छु र म एक दुई गीतहरू यहाँहरूको समक्ष राखिरहेछु। र एउटा कुरा चाहिँ के भन्न चाहन्छु भने मेरो जुन रेकर्डेड गीतहरू छ अहिले अलिकति अस्वस्थताको कारणले मैले अलिकति स्केल घटाएर गरेको छु गाउँदैछु। सायद तपाईँहरूलाई त्यति राम्रो नलाग्ला र त्यसको लागि क्षमा प्रार्थी छु। र पहिलो गीत दार्जिलिङको प्रसिद्ध शब्दकार सङ्गीतकार गाए स्वर्गीय पारस गजमेरको यो गीत गाएर सुनाउन लागिरहेछु।

0: थ्याङ्क यू।
1: यसरी नै कार्यक्रमका प्रमुख अतिथि यसपालिका पद्मश्री डाक्टर गम्भीर सिंह योञ्जनले आकाशवाणी खरसाङको सराहना गर्दै आफ्नो वक्तव्य यसरी पोख्नुभयो।
0: आज म प्रथमचोटि यस गोपाल योञ्जन प्रेक्षगृहमा आइपुग्नु पाउँदाखेरि यति खुसी लागेको छ, शब्द पाउँदिन मेरो खुसियाली कुन चाहिँ भाषामा मैले भन्नुपर्ने। र सर्वप्रथम आकाशवाणी खरसाङबाट जुन प्रकारको निमन्त्रणा मलाई उहाँले चढाए अनि त्यही निमन्त्रणा अनुसार आज म यहाँ अरू जम्मै प्रोग्रामहरू मैले यसलाई मैले प्राथमिकता दिएर अरू जम्मै प्रोग्रामहरू डब गरेँ अरे, किनभने मलाई डब गरेको थिएँ मैले, किनभने मलाई मिरिक आउनु साह्रै मन परेको थियो। धेरै वर्ष भयो म मिरिक नआएको र आफूहरूसँग भेटघाट पनि हुनेछ र आज यो जुन चाहिँ भेटघाट भयो म एकदमै खुसी छु तपाईँहरूसँग र यो खुबै अमूल्य भेटघाट भनेर म यसलाई महसुस गर्दछु। किनभने अमूल्य यस कारणले कि जीवनमा हामी कहिले कहिले मात्रै भेट गर्ने गर्छौँ, यस्तै अवसरमा मात्रै हामी भेट हुने गर्छौँ। त आज विशेष चाहिँ यो गोपाल योञ्जन भाइ मेरो आफ्नै आफन्त पर्छन्, आफ्नै भाइ हो उनी। म गभर्मेन्ट सरकारी कलेजमा दार्जिलिङमा कार्यरत रहँदाखेरि गोपाल योञ्जन भाइ जहाँ बसेका थिए हुक रोडमा म त्यहाँ नै बस्थेँ एउटा कमरामा, झन्डै हामी 8-10 वर्ष हामी सँगै बस्यौँ। पछि भाइ दार्जिलिङबाट नेपालतिर प्रस्थान भए त म चाहिँ दार्जिलिङ सरकारी कलेजमै बसेँ अनि त्यति बेला गोपाल योञ्जन भाइ मात्रै होइन तर हाम्रा कर्म योञ्जन दाजुहरू पनि अरू सङ्गीतकारहरू पनि त्यहाँ आइरहन्थे अनि त्यति बेला जुन सङ्गीत कार्यक्रम मैले सुन्न पाउँथेँ अनि फेरि नेपालबाट नारायण गोपालजी पनि आइरहनुहुन्थ्यो त्यहाँ, पछि गोपाल भाइ र नारायण गोपालजीको एउटा के भन्छ मिथको साइनो पनि त्यहाँ भयो र त्यसले गर्दाखेरि उहाँको भेटघाट अझै बढेर जानु थाल्यो। अनि जतिपल्ट भेटघाट वा हुन्थ्यो त्यतिपल्ट नै त्यहाँ म्युजिकको एउटा यस्तो एउटा वातावरण त्यहाँ जन्मिन्थ्यो कि सम्पूर्ण त्यहाँको गाउँवासीहरू त्यहाँ त्यो म्युजिक सुन्नको निम्ति, गोपाल योञ्जनले जुन चाहिँ रचना गरेका गीतहरू सङ्गीतहरू सुन्नको निम्ति, नारायण गोपालजीको जुन चाहिँ भोइस थियो र के अरे स्वर सम्राट, एकदम उहाँ साँच्चै नै स्वर सम्राट हुनुहुन्थ्यो र यी जम्मै सङ्गीत सुन्नको निम्ति सम्पूर्ण गाउँलेहरू त्यहाँ आउने गर्थे, अरू अरू सङ्गीतकार पनि आउने गर्थे। त आज अब मैले चिफ गेस्टको रूपमा केही शब्द मैले भन्नुभन्दा अघि मैले यहाँ सम्बोधन मेरो कार्य चाहिँ बाँकी नै छ। त यो जुन चाहिँ 65 वर्ष को स्थापना दिवस आज यहाँ हामीले मनाइरहेछौँ अनि आकाशवाणीको चाहिँ दिल्लीको चाहिँ झन्डै 90 वर्ष पुगिसकेको रहेछ र यो आकाशवाणी चाहिँ अब यो ल यसपछि चाहिँ यसमा आज उपस्थित हुनुहुने श्री जितेन कुमार रोयजी, उहाँलाई मेरो नमस्कार छ। उहाँ सिलगढीबाट आउनुभएको, आज प्रथमचोटि मसँग आउने हामी भेटघाट भयौँ, बल खुसी लाग्यो। यस्तै प्रकारले हाम्रो आकाशवाणीका एसिस्टेन्ट डाइरेक्टर जी श्री राजीव सुब्बाजी, तपाईँलाई मेरो नमस्कार छ। त्यस्तै भन्दा हाम्रो लेखनाथ राई भाइ, तपाईँलाई पनि मेरो एकदम ग्रिटिङ्स छ आजको यो उपलक्ष्यमा। र त्यस्तै प्रकारले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यस हलमा उपस्थित र तपाईँहरू सबैलाई देख्नु पाउँदा

0: र तपाईँहरूको अघि मैले दुई चार शब्द बोल्नु जाँदाखेरि मलाई अत्यन्तै खुसी लागिरहेको छ। त विशेष गरी अब मलाई के भन्नुपर्छ भने प्रथम चरणमा चाहिँ यो जुन चाहिँ आकाशवाणी अब आजभन्दा 65 वर्ष अघि यहाँ स्थापित भयो खरसाङमा, त यसले यो पहाडवासीहरूलाई चाहिँ अनि प्रत्येक क्षेत्रमा, चाहे स्पोर्ट्सको क्षेत्रमा होस्, चाहे सङ्गीतको क्षेत्रमा होस्, चाहे विद्याको शिक्षाको क्षेत्रमा होस्, चाहे अरू कुनै पनि खेलकुदको क्षेत्रमा होस्, कुनै पनि क्षेत्रमा साहित्यदेखि लिएर कलाहरूदेखि लिएर सबै क्षेत्रहरूमा जति पनि पहाडवासीले आफ्नो ज्ञान, आफ्नो जुन चाहिँ एउटा ट्यालेन्टहरू दर्शाउँदै आएको छ, यो जम्मै कुरो लिएर चाहिँ भारत वर्षलाई, भारत सरकारलाई पहाडवासीहरूलाई चाहिँ चिनाउने काम चाहिँ, चिनाउने एउटा मूल एउटा माध्यमको काम चाहिँ यो आकाशवाणीले गत 65 वर्षभित्र गरिरहेछ। यो चाहिँ ठुलो कुरा हो। यो चाहिँ
1: कार्यक्रमको अर्को चरणमा सम्मान अनि सम्वर्धनाको कार्यक्रम रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि पद्मश्री गम्भीर सिंह योञ्जनलाई सम्मान पत्र अनि सल ओढाएर सम्मान जनाइएको थियो। क्लस्टर हेड जितन कुमार रोय अनि एडिपी राजीव सुब्बाको बाहुलीबाट, त्यसपछि क्रमैले मिरिक साधना कला केन्द्रका कलाकारहरूलाई, कार्यक्रमका प्रमुख व्यक्तित्व गायिका हिरा रसाइली अनि गायक प्रबल थापालाई क्लस्टर हेड जितन कुमार रोयको बाहुलीबाट सम्मान जनाइयो। गायक अभिनव, रञ्जिता अनि सुशान्तलाई एडिपी राजीव सुब्बाको बाहुलीबाट सम्मान जनाइयो। अन्तमा कार्यक्रम निष्पादक मनन तामाङले आभार वक्तव्य प्रस्तुत गर्नुभएको थियो।
2: उपस्थित सबै महानुभवहरूमा नमस्कार, र आजको यस साङ्गीतिक यात्रामा सहयात्री भई हजुरहरू सम्पूर्णले अवश्य पनि रसो साधन गरेर मनोरञ्जन लिनुभयो भनेर आशा साँचेका छौँ। र आजको यस साङ्गीतिक कार्यक्रममा सबैभन्दा पहिला म धन्यवाद दिन चाहन्छु हाम्रा प्रमुख अतिथि चिफ गेस्ट हाम्रो डाक्टर जिएस योञ्जन सर, र उहाँको गरिमामै उपस्थितिले हाम्रो आज कार्यक्रमलाई अवश्य पनि हामीलाई साथ दिनुभएर उहाँले हामीलाई शोभा कार्यक्रमको शोभा बढाइदिनु भएको छ। यहाँको निम्ति यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसरी नै धन्यवाद दिन चाहन्छु हाम्रो क्लस्टर हेड जितन कुमार सरलाई, कार्यक्रम कार्यालय प्रमुख पनि हुनुहुन्छ आकाशवाणी खरसाङको। यहाँले पनि आफ्नो उपस्थिति आजको यस कार्यक्रममा दिनुभयो। यहाँ हाम्रो क्लस्टर हेड मात्रै हुनुहुन्न, यहाँ एकजना हाम्रो अभिभावक पनि हुनुहुन्छ, र अभिभावक भएर आजको कार्यक्रममा यहाँले आफ्नो उपस्थिति दिनुभएर हाम्रो ऊर्जा अनि हाम्रो आत्मबल पनि बढाउनु भएको छ। सरलाई यसको निम्ति धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसरी नै धन्यवाद दिन चाहन्छु म हाम्रो एडिपी सर राजीव सुब्बा सरलाई, यहाँ पनि हाम्रो कार्यक्रमको अंश नै हुनुहुन्थ्यो, यहाँ पनि आइदिनु भयो, कार्यक्रममा बसिदिनु भयो, यहाँलाई पनि धन्यवाद दिन चाहन्छौँ। त्यसरी नै धन्यवाद दिन चाहन्छु म हाम्रो आकाशवाणी खरसाङका अवकाशप्राप्त हाम्रो जति पनि रिटायरिज अग्रजहरू हुनुहुन्छ है, यहाँलाई पनि हामीले यस कार्यक्रममा निम्त्याएका थियौँ। किनभने हामीले 90 वर्षको जुन चाहिँ आकाशवाणीको यात्राको अवसरमा हामीले यस कार्यक्रममा गरेका छौँ, साथै आकाशवाणी खरसाङको 65 वर्षको जुन फाउन्डेसन डे को पनि हामीले कार्यक्रम गरेका थियौँ, र यो 65 वर्ष अनि 90 वर्षको यात्रामा कहीँ न कहीँ कहीँ न कतै हजुरहरू पनि सहयात्री भएर होइन यात्रा गरिसक्नु भएको छ, र यहाँहरूले आफ्नो उपस्थिति आजको कार्यक्रममा दिनुभयो, र यहाँहरूलाई पनि आज कमेडी बक्सबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। जाँदा जाँदै हामी आगामी दिनहरूमा पनि यस्तै रमाइला कार्यक्रमको सम्म पुनः भेट हुनेछौँ भन्दै, सम्भवतः योभन्दा पनि राम्रो कार्यक्रममा फेरि हामी भेट हुनेछ भन्दै कार्यक्रमलाई यहीँ आजको यस कार्यक्रमलाई औपचारिक रूपमा यहीँ समाप्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद धन्यवाद।
1: सबैभन्दा महत्त्वपूर्ण कुरा, यस कार्यक्रमको अडियो रेकर्ड गर्नुभएको थियो आकाशवाणी खरसाङका सिनियर टेक चन्द्रलाल ब्राह्मण अनि उहाँका साथीहरूद्वारा, र यसका निम्ति उहाँहरूलाई हामी हार्दिक आभार प्रकट गर्दछौँ। उहाँहरूको मेहनतले यस कार्यक्रमलाई हामीले आज आकाशवाणीबाट प्रसारित गर्न सक्यौँ।

0: यसरी मिठा मिठा गीत अनि सुन्दर सुन्दर नृत्यहरूको प्रस्तुतिको साथमा उक्त कार्यक्रम समापन भएको थियो र यही कार्यक्रमको रेडियो रिपोर्ट लिएर आएका थियौँ प्रस्तुता मनन तामाङ अनि म सञ्चालक सञ्जोग खवास। श्रोतावृन्द, तपाईँहरूलाई यस कार्यक्रम रेडियो रिपोर्ट कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला। आगामी दिनहरूमा फेरि अन्य कार्यक्रमहरूमा तपाईँहरूसित भेट हुने नै छ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने बिदा चाहन्छौ। नमस्कार।
1: तेतिन्जेल प्रस्तुत थियो आकाशवाणी खरसाङको 65 औं स्थापना दिवस अनि आकाशवाणीको सुनौलो 90 वर्षको यात्राको शुभ अवसरमा आयोजित सांगीतिक कार्यक्रमको रेडियो रिपोर्ट। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ एफएमको 103.5 मेगाहर्जको तरंगमा।

0: यस हिन्दी फिल्मी गीतहरूको प्रस्तुतिपछि श्रोता अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। केन्द्रीय मन्त्रीमण्डलले आज एक प्रस्ताव पारित गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार दुई कार्यकालसम्म निर्वाचित प्रधानमन्त्री बनिरहेकोमा बधाई दिएको छ। निर्वाचित प्रधानमन्त्रीको रूपमा 4,399 दिनको निरन्तर सेवाका साथ श्री मोदीले पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूको 4,398 दिनको निरन्तर कार्यकालको पछिल्लो रेकर्डलाई तोड्नु भएको छ। मन्त्रीमण्डलको बैठकपछि नयाँ दिल्लीमा मिडियासितको कुराकानीमा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो प्रस्तावले श्री मोदीको राष्ट्रप्रतिको निरन्तर सेवामा यस ऐतिहासिक उपलब्धिलाई दर्शाउँदछ र उहाँका धेरै प्रतिबद्धता अनि उपलब्धिहरूलाई रेखाङ्कित गर्दछ। उहाँले भन्नुभयो, मन्त्रीमण्डलले यस ऐतिहासिक उपलब्धिमा प्रधानमन्त्रीलाई बधाई

0: दिन साथै बुधे प्रस्ताव पारित गरेको छ। जनकल्याणमा केन्द्रित सरकारका नीतिहरूलाई उल्लेख गर्दै प्रस्तावमा गरिबहरूलाई शासनको केन्द्रमा राखिएको छ। श्री वैष्णवले स्थायी घर, बिजुली, सफा पिउने पानी र प्रत्यक्ष लाभ हस्तान्तरण प्रदान गर्न अभूतपूर्व प्रयासहरू गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, 80 करोडभन्दा बढी नागरिकहरूले निशुल्क खाद्यान्न पाइरहेका छन् भने 60 करोडभन्दा बढी लाभार्थीहरूले निशुल्क चिकित्सा उपचार पाइरहेका छन्। प्रस्तावमा प्रमुख जनसाङ्ख्यिकीय समूहहरूको सशक्तिकरणबारे विस्तृत विवरण दिइएको छ। यसमा भनिएको छ, युवाहरूमा केन्द्रित बलियो नीतिले भारतलाई विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टमको रूपमा उभिन र चन्द्रयान मिसन सहित धेरै महत्त्वपूर्ण वैज्ञानिक उपलब्धिहरू हासिल गर्नमा मद्दत गरेको छ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएको बैठक नयाँ दिल्लीमा जारी छ। यो बैठक एनडिए सरकारको 12 वर्ष पूरा भएको र भारतको सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्री रहनुभएको उपलक्ष्यमा आयोजित गरिएको हो। बैठकमा सबै घटक दलका नेताहरू साथै प्रधानमन्त्री मोदी लगायत भाजपाका शीर्ष नेताहरू उपस्थित छन्। एनडिए बैठकमा 22 राज्य अनि केन्द्र शासित प्रदेशका मुख्यमन्त्रीहरू अनि उपमुख्यमन्त्रीहरूका साथै सबै घटक दलका नेताहरूको उपस्थिति रहेको छ। भाजपा अध्यक्ष नितिन नवीन, तेलुगु देशम पार्टी प्रमुख चन्द्रबाबु नायडू, जनता दल युनाइटेड नेता संजय झा, शिवसेना अध्यक्ष एकनाथ शिन्दे, एलजेपीआर नेता चिराग पासवान, एनसिपी नेता सुनेत्रा पवार, जेएसपी नेता पवन कल्याण, एचएएम नेता जितनराम माझी, जेडिएस नेता एचडी कुमारस्वामी र आरएलडी नेता जयन्त चौधरी लगायत अन्य नेताहरू पनि बैठकमा सहभागी छन्। बैठकमा विभिन्न राष्ट्रिय विकास कार्यक्रम, पूर्वाधार कार्यक्रम अनि 2047 सम्ममा देशलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने मोदी सरकारको दृष्टिकोणको समीक्षामा केन्द्रित रहेको छ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज बुल्गेरियाको सोफिया स्थित राष्ट्रिय ऐतिहासिक संग्रहालयको भ्रमण गर्नुभयो। जयशंकरले एक सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, उहाँले 1000 वर्ष पुरानो कलाकृतिहरूको महत्त्वपूर्ण संग्रहको अवलोकन गर्नुभयो, जो सांस्कृतिक सम्पदाको समृद्ध इतिहास र संरक्षणका बारेमा उहाँले जिज्ञासा राख्नु भएको थियो। डाक्टर जयशंकर सोफियाको भ्रमणमा हुनुहुन्छ, जहाँ उहाँले बुल्गेरियाको विदेश मन्त्रीसँग भेट गर्नुहुनेछ। डाक्टर जयशंकर कुल्टा रत्न वार्तामा भाग लिनका लागि भोलि फिनल्यान्ड प्रस्थान गर्नुहुनेछ। वार्ताको विषय रहेको छ, परिवर्तनशील विश्व, वैश्विक क्षेत्रीय र स्थानीय परिदृश्य। यसपछि डाक्टर जयशंकरले फिनल्यान्डका विदेश मन्त्रीसँग पनि भेटवार्ता गर्नुहुनेछ। राष्ट्रिय होमियोप्याथी आयोगले होमियोप्याथी र दर्ता भएका होमियोप्याथी चिकित्सकहरूको बारेमा बयान दिँदै सबै सरोकारवालाहरू, मिडिया संगठनहरू र आम जनतालाई जिम्मेवार हुन आग्रह गरेको छ। प्रिन्ट, इलेक्ट्रोनिक, डिजिटल अनि सामाजिक सञ्जालबाट प्रसारित मानहानिपूर्ण, भ्रामक र अप्रमाणित भनाइप्रति संज्ञान लिई आयोगले सार्वजनिक बहसमा तथ्यगत शुद्धता अनि जिम्मेवार सञ्चारको आवश्यकतामा जोड दिएको छ। आयोगका अध्यक्ष डाक्टर तारकेश्वर जैनले भन्नुभयो, होमियोप्याथी राष्ट्रिय होमियोप्याथी आयोग ऐन 2020 अन्तर्गत कानुनी रूपमा मान्यता प्राप्त चिकित्सा प्रणाली हो। उहाँले भन्नुभयो, होमियोप्याथिक औषधिहरू औषधि र कस्मेटिक्स ऐन 1940 अन्तर्गत नियमन गरिन्छन्। डाक्टर जैनले जानकारी दिनुभयो कि होमियोप्याथीमा स्नातक र स्नातकोत्तर कार्यक्रमहरू आयोगद्वारा निर्धारित संरचित शैक्षणिक ढाँचा अन्तर्गत सञ्चालन गरिन्छ, जसमा एनईईटी योग्य उम्मेद्वारहरूको माध्यमबाट भर्ना गरिन्छ। सिडनीमा जारी अस्ट्रेलियाई ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा पीवी सिन्धु र तन्वी शर्माले प्री क्वार्टर फाइनलमा स्थान बनाएका छन्। सिन्धुले पेरुकी इनेस क्यास्टिलोलाई पराजित गरेकी छन् भने तन्वी शर्माले चिनी ताइपेकी चियु पिन्चियानलाई मात दिएकी छन्। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा बेलुकी 6:50 प्रादेशिक समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: त श्रोता साथी, समाचारको प्रसारणपछि फेरि लिएर आएका छौँ केही हिन्दी फिल्मी गीतहरू। त आउनु श्रोता, त्यसैगरी सुन्नुहोस् यो छोटो सन्देश।
2: पता है, दुनिया के कई विकसित देश ऐसे भी हैं जहां मुफ्त इलाज एक सपना है, और हमारे यहां वो आम नागरिक का अधिकार। आयुष्मान भारत से 60 करोड़ से अधिक लोगों को मिल रहा है 5 लाख तक का मुफ्त इलाज, और 19,000 जन औषधि केंद्रों पर 90% तक सस्ती दवाइयां।
3: किसी एक व्यक्ति की जमीन, घर, गहने या दूसरा कोई सामान

0: एहे नमस्ते छ है कान्छीभाइ दिदी बिरे भाइ.
1: नमस्कार नमस्कार.
0: म पनि सभामा तपाईँहरू दुई दिदी भाइ अघि आइपुग्नु भयो कि भर्खर भर्खर आउनुभयो?
2: हामी चाहिँ दुई दिदी भाइ बाटोमा भेटघाट भयो, उहाँ पनि गरेर उकालो आउनु हुँदो रहेछ, म पनि लट्ठी टेकेर टक टक टक टक उकालो लाग्दै थिएँ.
0: हजुर.
2: बिरे भाइ र मेरो भेटघाट भएर त्यहाँनिर सँगसँगै बात मार्दै मार्दै आएर यहाँ सजिलो गरेर बसेको. बिरे भाइ त्यहाँ बेन्चीमा बस्नुभयो, यहाँ बिरे भाइले ठोकिदिनु भएको यहाँ यो पिरामा चाहिँ म बसेँ. गुन्द्री पनि तपाईँलाई ठिक पारिदिइरहेछु है.
0: हजुर, गुन्द्री ठुलो पारेर ओछ्याउनु भएको रहेछ.
2: हजुर,
0: म त सधैँ गुन्द्रीमा नै बस्छु, आमा त बसेर नै काम बातचित गरौँ.
2: हजुर, हुन्छ हुन्छ. तपाईँको त आमामामाम कनपट्टाबाट त पसिना पो चुट्नुछ त.
1: हजुर, धपेडी परेर होला
0: नि. धपेडी त पर्छै पर्छ, अब सभामा पुग्नुपर्छ भनेर हतार हतार गरेर भए पनि कुद्दै भए पनि आउनु पर्यो नि त.
1: हो नि धनमाया दिदी. अनि अब यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ, आज पनि केही कुराकानी त गर्नै पर्छ.
2: अब यसरी भेटे बसेपछि त काम कुरो त गर्नै पर्यो नि.
1: हो नि हो नि. तर हाम्रो कुराकानी थाल्नुभन्दा पहिले चाहिँ हामी चाहिँ एकछिन विश्राम गरेर गीत सुनौँ, यहाँको यसो पसिना पनि ओभ्याउँछ होला है. हजुर,
0: र सुनाउन त है कान्छीमाई दिदी. रमाइलो.
2: हजुर हजुर, सुन्नुपर्छ गीत त. लु सुनाउनु.
0: हुन्छ
2: हुन्छ. आहा, रमाइलो भयो, आनन्द भयो, मानसिक आनन्द भयो,
0: यहाँ पसिना पनि सेलायो.
2: हजुर हजुर, धनमाय बहिनीको पनि उजालो भयो, पसिना सिद्धो पनि, थकाइ पनि मर्यो.
1: हजुर हजुर. अनि धनमाया दिदी, सधैँ विभिन्न विषयहरूमा कुराकानीहरू सोध्नुहुन्छ है, आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ?
0: अब सभामा आएपछि त एउटा एउटा विषय लिएर त आउनै पर्यो, नजानेको नबुझेको कुरोहरू सोध्दै जानु पर्यो, जान्नु पनि पर्यो, सिक्नु पनि पर्यो
2: है.
0: हो नि, नयाँ नयाँ कुरोहरू सिकिन्छ नि त सभामा आएपछि.
2: हजुर,
0: प्लास्टिकको कुरा गर्नु मन लागिरहेछ हौ बिरे भाइ कान्छीमा दिदी.
1: कस्तो कुरा होला नि
0: प्लास्टिक भन्दा? अब अहिले त प्लास्टिक पनि नबोक्नु नचलाउनु भन्छ, तपाईँहरूले सुन्नै भएको होला
1: है.
0: र अब प्लास्टिकले पनि धेरै अब वातावरणमा असर पार्छ भन्छ नि त हो पिरे भाइ.
1: हो नि, साह्रै राम्रो विषय झिक्नु भएछ.
0: हजुर,
1: किनभने अब हिजो आज हेर्नुहोस् न, प्लास्टिक जताततै हामी बोकिराखेका छौँ, फ्यालिराखेका छौँ है.
2: हो नि,
1: यसले गर्दाखेरि चाहिँ वातावरणमा ठुलो असर परिराखेको छ. फेरि हाम्रो समयमा यस्तो थिएन नि त.
2: थिएन, त्यति बेला त अब हामीले थुङ्गाहरू चलाउँथ्यौँ, झोलाहरू बोक्थ्यौँ, सजिलो हुन्थ्यो. अब थुङ्गाहरू त यो डोको बोक्थ्यौँ है, त्यसले गर्दाखेरि कतिवटा कुरा सुविधा पनि थियो, असुविधा पनि थियो. तर अब यो जुन चाहिँ थुङ्गाहरू छ त्यो त यसो जलाउँदा पनि खरानी भएर बारीमा हाल्नु पनि काम गरिहाल्छ. अब झोला यत्रो गाँठो यस्तो माथि बटारेर हामीले त्यसलाई बाँधेर कतिसम्म चलाउँथ्यौँ, सामान ल्याउनु पनि सुविधा. अब अहिले त जति सुकै बेला नानी नातिनीहरूलाई जानै बजार जाँदाखेरि झोला लैजान भन्यो भने होइन, प्लास्टिकको ब्याग दि त हाल्छ भनेर भन्छ.
0: अहिले एकदमै सजिलो छ नि त कान्छीमा दिदी, जे कुरो पनि प्लास्टिकमै दिए.
2: सजिलो पनि,
0: सजिलो पनि,
2: खतरा पनि.
1: हो नि हो नि.
0: अनि यो प्लास्टिक चाहिँ किन यस्तो ठुलो समस्या बनेको छ कान्छीमाई दिदी?
2: प्लास्टिक चाहिँ प्राकृतिक रूपमा सजिलै नष्ट त हुँदैन. एकपटक प्रयोग गरेपछि फ्याँकेको प्लास्टिकलाई 100 देखि 500 वर्षसम्म वातावरणमै रहन सक्छ है. याद गर्नु पर्यो. अब जसरी कुनै घरहरू बनाउँदा हेर्नु न, माटोहरू निकाल्दा ओर्दा पनि अब त्यो पहिला पहिला हालेको प्लास्टिक छ भने जस्तोको त्यस्तै
0: हुन्छ.
2: त्यसले गर्दा कति चाहिँ असर पर्दो रहेछ. त्यस्तै प्रकारले यसको अनियन्त्रित प्रयोग र उचित व्यवस्थापनको अभावले चाहिँ माटो भयो, पानी भयो, हावा भनौँ, अब जीव जन्तु सबैलाई नै असर पुर्याइरहेको छ यसले. जसले गर्दा चाहिँ प्लास्टिकले चाहिँ आज विश्वव्यापी समस्या बनाइरहेको छ है.
1: संसारभरि नै यो प्लास्टिकको समस्या चाहिँ
2: छ.
1: यस्तो हो नि त, अब जुन हामी प्लास्टिकहरू फ्याँक्छौँ है, अब त्यो जमिनमा कति वर्षसम्म बस्ने?
2: बस्छ बस्छ, धेरै बस्दो रहेछ. अस्ति माइलाको घरको त्यो घर नयाँ बनाउने माटो खन्दा त प्लास्टिकै प्लास्टिक निस्क्यो, अब कहिले फ्याँकेको
1: होला.
0: र बिरे भाइ, अर्को कुरो के छ भने, अब प्लास्टिकको चाहिँ यो वातावरणमा के कस्ता चाहिँ असर पार्छन् होला?
1: साह्रै राम्रो प्रश्न गर्नुभयो धनमाया दिदी। प्लास्टिकले चाहिँ वातावरणमा चाहिँ कस्तो असर गर्छ भन्दाखेरि चाहिँ यसले माटोको उर्वरा शक्ति घटाएर कृषि उत्पादनमा कमी ल्याउँछ। नाली, खोला, नदी बन्द भएर बाढी तथा पहिरो, जल अभावको जोखिम चाहिँ बढेर जान्छ।
2: अस्ति पानी किन आएन भनेर कान्छा नातिलाई जा जा गएर हेर भनेको त कहाँ, ऊ त्यो पाइपभित्र त प्लास्टिक पो पोसेको रहेछ। किन आउँदैन किन आउँदैन भनी अल्लो घरलाई सोध्यो, पल्लो घरलाई सोध्यो, पानी छैन तपाईँहरूको भन्दा हाम्रो त छ भन्छ। हजुर हजुर, अब भित्र गएर हाम्रो त अब त्यो बगेको पानी आउँछ, उम्रेको पानी आउँछ, हेऱ्यो भित्र त ऊ प्लास्टिक पोसेको छ, अब कसले फ्याँकेको होला?
1: त्यसरी नै भूमिगत पानी तथा पिउने पानी दूषित हुन्छ है धनमाया दिदी।
0: ज्यू ज्यू, अहिले अब कान्छी माइदीले भन्नुहुँदैछ पानीको नालामा प्लास्टिक फस्यो
2: भनेर। हजुर,
1: त्यसरी नै जङ्गल, खेत र बस्ती फोहोरले भरिन्छ। त्यसरी नै जैविक विविधतामा गम्भीर असर पार्छ है धनमाया दिदी।
2: यो खेतको कुरा गर्नुभयो नि बिरे भाइ तपाईँले, यो खेतमा पनि जस्तो कि अब हाम्रो गाउँ बस्तीतिर हामी कति गाई बस्तुहरूलाई त छोडुवा छोड्छौँ नि त, चरनमा जाओस् भनेर छोड्छौँ। अब कति त काटेको घाँसले पनि त पुग्दैन, डाले घाँसहरूले, अन्त यो छोड्दाखेरि कतिले त यो प्लास्टिकहरू पनि खाँदा रहेछ है।
0: हाम्रो
2: आँखाले देखिरहेको छौँ है, यसो गरेर हेऱ्यो भने प्लास्टिकहरू खाइरहेको छ। अब यिनीहरूले पेट त अगाउनु पर्यो नि त, अन्त हरियो घाँस नपाउँदै यसरी प्लास्टिकहरू खाँदा रहेछ, के चिजहरू खाँदा रहेछ, अन्त भित्र गएर त पस्ने कुरा आएन, अनि विभिन्न प्रकारको गाई बस्तुलाई पनि बिमार लाग्ने डर पनि हुँदो रहेछ।
0: सबै कुरामा नै असर चाहिँ
2: एकदमै असर। हजुर हजुर
0: ज्यू ज्यू, अनि मानव स्वास्थ्यमा पनि प्लास्टिकको चाहिँ कस्तो असर पर्छ होला नि कान्छी मेन दिदी?
2: मानव शरीरको कुरा गर्दाखेरि अब प्लास्टिकबाट निस्किने विषालु रसायन शरीरमा प्रवेश गर्छ है, अनि त्यो जसरी अब अहिले हामी बेसी मात्रामा क्यान्सर भयो अरे, ल कुनै कोलाम क्यान्सर भयो अरे, कुनै कोलाम क्यान्सर भयो अरे भनेको हामी सुन्छौँ। अब हाम्रो पहिला हाम्रो जमानामा त्यस्तो थिएन नि त, सबै शुद्ध खाइन्थ्यो, आफूले दस नङ्ग्रा खियाएर रोपेको सागसब्जी खाइन्थ्यो, त्यसले गर्दा दूषित वातावरण थिएन, त्यसले गर्दा क्यान्सर थिएन। तर अहिले त अब सबै मिसावट भन्छ, कुनै के भन्छ, रसायनिक हालेको भन्छ, त्यसले गर्दा क्यान्सर हुने डर पनि हुन्छ होला,
1: प्लास्टिकको कारणले पनि हुन सक्छ
2: भनेको नि। त्यस्तै प्रकारको हार्मोन असन्तुलन जस्तो नानीहरू नहुनु, माझोपन हुनु भनौँ, अब त्यसरी नै स्नायु सम्बन्धी रोगको जोखिम पनि बढ्न सक्छ। त्यस्तै प्रकारले फोहोर प्लास्टिक जलाउँदाखेरि निस्किने धुवाले यो सास बढ्ने दम भयो, यो चिलचिलाउने एलर्जी, फोक्सोको रोग पनि हुन्छ, अनि खानेकुरामा मिसाएको यो माइक्रो प्लास्टिकले पेट र आन्द्र अनि कलेजोमा पनि दीर्घकालीन असर पर्न सक्छ,
1: लामो समयसम्म चाहिँ असर गर्न सक्छ।
2: हजुर हजुर, अब त्यो जुन चाहिँ प्लास्टिकबाट कालो धुवा निस्किन्छ, प्लास्टिक देख्नु भएको होला नि तपाईँले पनि, कस्तो बट्टारेको कालो धुवा निस्किन्छ भन्नुहोस् त, गन्ध पनि कस्तो हुन्छ त्यसको।
1: प्लास्टिक चाहिँ यस्तो चिज हो कि धनमाया दिदी, कान्छीमाया दिदी, न त यो जलाउँदाखेरि राम्रो हुन्छ, न त फेरि जमिनमै यो फेरि बिल्लिने हो, यो त धेरै समय लाग्छ भन्ने कुरा पनि बुझे नि अघि।
0: अनि वातावरणमा त यस्तो धेरै किसिमको असर पार्दो रहेछ है प्लास्टिकले, अनि पशु पक्षी र जलचरमा पनि प्लास्टिकको चाहिँ के असर हुन्छ होला बिरे भाइ?
1: अब यसमा चाहिँ के छ भन्दाखेरि नि धनमाया दिदी, गाई बाख्रा जस्तो पशुहरूले कान्छीमाया दिदीले अघि पनि कुरा गर्नु है, प्लास्टिक खाँदा चाहिँ आन्द्रा बन्द भई मृत्यु हुन सक्छ। कतिवटा यस्तो उदाहरणहरू त हामीले आफ्नै गाउँ घरमा देखिराखेका छौँ नि,
2: हरियो घाँस पो पच्छ त हौ बिरे भाइ, यो प्लास्टिकहरू त पच्ने कुरो आएन
1: हो नि। अनि माछा र समुद्री जीवहरूले प्लास्टिकलाई खाना ठानेर निल्छन्, अब उनीहरू त हामी जस्तो बुद्धिमानी जीव त होइन
2: हो नि, आफूले यो खानु पर्छ यो खानु हुन्न भन्ने त उनीहरूलाई थाहा हुँदैन,
1: विवेक छैन नि त उनीहरूको, यसरी खाँदाखेरि चाहिँ उनीहरू फेरि बिरामी हुन सक्छ, मर्न सक्छ। अनि अर्को कुरो, तपाईँले चराहरूको पनि कुरा गर्नुभयो नि त
0: होइन,
1: अब चराहरूले चाहिँ प्लास्टिकमा बेरिएर घाइते वा मृत्युहरू पनि हुन सक्छ।
0: ज्यू हजुर,
1: अनि त्यसरी नै अर्को मुख्य कुरो चाहिँ के भने नि धनमाया दिदी, खाद्य श्रृङ्खला भनिन्छ नि अङ्ग्रेजीमा चाहिँ यसलाई फुड चेन भनिन्छ क्या। यस्तो हुँदा चाहिँ फुड चेन मार्फत प्लास्टिक मानवसम्म पुग्छ।
0: हजुर हजुर। र अब तपाईँहरूले यसरी पशु प्राणीहरूले भयो यस्तो प्लास्टिक खाँदाखेरि के असर पार्छ त्यो सम्बन्धी पनि धेरै राम्रो जानकारी दिनुभयो है।
2: अब बुझ्दैछु
0: नि। अर्को एउटा मुख्य कुरो के छ भने अब यो प्लास्टिकले चाहिँ हाम्रो जति पनि कृषि क्षेत्रहरू छन् है यो कृषि क्षेत्रमा चाहिँ के कस्तो असर पार्छ होला पिरे भाइ?
1: अब यो विषयमा पनि तपाईँलाई हामी अवश्य जानकारी गराउने नै छौँ, तर त्योभन्दा अगाडि चाहिँ एकछिन विश्राम गरेर एउटा गीत सुनौ न ल।
0: ए हुन्छ हुन्छ।
2: गीत त जति सुन्यो त्यति सुन्न मन लाग्छ बिरे भाइ, सुनौ न त।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ
1: हजुर
0: अनि आज हामी हाम्रो सभामा यहाँ धनमाया दिदीले जुन प्रश्न गर्नु हुँदैछ प्लास्टिक किन समस्या बनेको छ भन्ने कुराहरू यो विषयमा हामी जानकारी गराउँदैछौँ
1: हजुर
0: अनि अघि यहाँले गीत सुन्न अगाडि हामीलाई सोध्नु भएको थियो प्लास्टिकले चाहिँ कृषि क्षेत्रमा के असर पर्छ भन्ने कुरा
1: हो नि
0: अब यो विषयमा चाहिँ कान्छीमाई दिदी तपाईँ कुरा बताइदिने कि म अगाडि बढाउँ यो कुरालाई
1: खै मलाई पनि अलिअलि याद आएको छ कतिवटा कुराहरू म बताइदिइहाल्छु त्यहाँदेखि रको तपाईँ बताइदिनुहोस् न के बताउनुहुन्छ
0: हुन्छ हुन्छ
1: कृषि क्षेत्रको कुरा गर्दा अब माटोको जल धारण क्षमता घट्छ यसले गर्दाखेरि होइन यो प्लास्टिकले गर्दाखेरि लाभदायक सूक्ष्म जीव पनि नष्ट हुन्छ माटोमा भएको अनि बाली उत्पादन र गुणस्तर दुवै घटेर जान्छ है
2: ए निकै असर चाहिँ गर्दो रहेछ प्लास्टिकले है
1: हजुर हजुर
0: अनि अर्को कुरो चाहिँ के भने नि धनमाया दिदी
1: ज्यू
0: जुन विषालु तत्व हुन्छ त्यो बाली मार्फत मानव शरीरमा प्रवेश गर्छ अघि तपाईँलाई अघि गीत सुन्न अगाडि भनेको थिएँ नि हामीले
2: हजुर हजुर
0: त्यही कुरा चाहिँ यहाँ तपाईँलाई मैले जानकारी गराएको नि धनमाया दिदी
2: ज्यू ज्यू हजुर र बिरे भाइ यहाँ अघि कान्छीमाई दिदीले नि
0: ज्यू
2: माइक्रो प्लास्टिक भनेर पनि कुरा गर्नुभयो यो माइक्रो प्लास्टिक भनेको चाहिँ के हो त्यो यसो बताइदिनुहोस् न
0: अब यो चाहिँ के हो भन्दाखेरि ठुलो प्लास्टिकका टुक्रा टुक्रिएर बनेको
2: हजुर
0: अत्यन्त सानो कणलाई माइक्रो प्लास्टिक भनिन्छ अनि यो आँखाले देख्न पनि सकिन्छ कतिवटा नदेख्न पनि सकिन्छ अनि यो चाहिँ पानी माटो हावा र खाना मार्फत मानव शरीरमा प्रवेश गरी हामीलाई गम्भीर स्वास्थ्य जोखिम उत्पन्न गर्छन् बुझ्नुभयो त
2: अनि प्लास्टिकको कुरा गर्दा निकान्छीमाई दिदी यो प्लास्टिकको असर चाहिँ बाल बालिकामा पनि कस्तो असर हुन्छ
1: हजुर
2: त्यो बताइदिनुहोस्
1: यो पनि तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो धनमाई बहिनी अब हामीले कतिवटा चिजहरू चलाउँछौँ घरमै पनि अहिले काँसको भाँडादेखि लिएर यो स्टिलको थालहरूदेखि लिएर है कतिवटा फुट्ने थालहरूदेखि लिएर अहिले सबै त्यो कति हराइसक्यो गाउँ बस्तीमा त हामीले काँसको थालहरू नै चलाउँछौँ
0: बिर्सिसक्यो
1: नानीहरूले त्यसले गर्दा त्यो अहिले प्लास्टिकको थालहरू पनि निस्केको छ त्यसले गर्दा यो प्लास्टिकको थालमा खानाले पनि धेरै असर पर्छ जस्तो कि अब भयो शारीरिक तथा मानसिक विकासमा अवरोध हुन्छ रोग प्रतिरोधात्मक क्षमता एकदमै कमजोर भएर जान्छ अनि जुन चाहिँ हार्मोन हुन्छ नि हाम्रो शरीरभित्र जुन चाहिँ हार्मोन हुन्छ नि त्यो हार्मोन प्रणाली पनि एकदम असर पर्छ त्यसरी नै अघि मैले तपाईँलाई एलर्जी भने यो चिलाउने दम छालाको रोग बढ्ने समस्या पनि हुन्छ है
2: हजुर
0: विशेष गरेर बाल बालिकामा यस्तो हुन्छ
1: ज्यू ज्यू ज्यू
0: अनि यस्तै प्रकारले भविष्यमा गएर लामो समयसम्म स्वास्थ्य समस्या चाहिँ देखा पर्न सक्छ यो प्लास्टिकको असरले चाहिँ बाल बालिकामा चाहिँ यस्तो असर पर्छ
1: त्यसले गर्दाखेरि हामीले जति सक्दो ठुलो होस् अथवा सानो होस् अथवा बुढाबुढी होस् जति सक्दो हामीले यो प्लास्टिकको भाँडामा खानेकुरा नखाएर चाहिँ हामीले यो काँसाको भाँडा भयो यो फुट्नेहरूमा खानु चाहिँ राम्रो लाग्छ मलाई
0: हो ठिक भन्नुभयो
2: जस्तै अब अहिले त जुनै खानेकुरोहरू भयो प्लास्टिकमै राख्ने पनि गर्छ फेरि भएन यो जङ्क फुडहरू पनि सबै प्लास्टिकमै पाउँछ नि त
1: त्यति मात्र कहाँ हो कतिले त प्लास्टिकमै ल्याएको सामान बजारबाट ल्याएको सामान सिधा सिधी फ्रिजतिर पनि प्लास्टिकमै राखिरहने कतिको बानी पनि हुन्छ है माछा मासुदेखि लिएर सब्जीदेखि लिएर सबै कुरो
2: यो बानी चाहिँ हटाउनु पर्यो
0: अब अहिले हेर्नु हो भने अब प्लास्टिकको जुन प्रयोग छ यसलाई रोक्न त सकिँदैन
1: सकिँदैन
0: तर केही हदसम्म कम चाहिँ गर्न सक्छौँ
2: अनि विजय भाइले भन्नुभयो केही हदसम्म चाहिँ यो प्लास्टिक कम गर्न सक्छौँ
1: सकिन्छ
2: यो प्लास्टिक घटाउन चाहिँ हामीले के कस्तो उपायहरू चाहिँ चाल्नुपर्छ होला
0: अब प्लास्टिकलाई घटाउनुको निम्ति होइन हामीले के गर्न सक्छौँ भन्दाखेरि यहाँ कान्छीमाया दिदीले भने जस्तै कपडा जुट वा कागजको झोला प्रयोग गर्न सक्छौँ त्यसरी नै एकपटक प्रयोग हुने प्लास्टिक यसलाई चाहिँ हामीले रोक लाउनुपर्छ त्यसरी नै अङ्ग्रेजीमा तिनवटा आर भनिन्छ क्या धनमाया दिदी रिड्युस रियुज र रिसाइकल अर्थात् घटाउनु यसलाई पुनः प्रयोग गर्नु अथवा यसलाई राम्रोसँगले व्यवस्थापन गर्नु
2: हजुर
0: कान्छीमाया दिदीले भने जस्तै हामीले प्लास्टिकको सट्टामा काँच माटो र स्टिलको भाँडाहरू प्रयोग गर्न सक्छौँ
2: हजुर हजुर एकदमै राम्रो कुरो हो नि विरे भाइ यो कुरो
0: त्यसरी नै प्लास्टिक नजलाउने यसलाई छुट्टै सङ्कलन गरेर व्यवस्थापन गर्ने त्यस्तो उपायहरू चाहिँ हामीले गर्न सक्छौँ हो धनमाया दिदी।
2: अनि प्लास्टिकको कुरा गर्दा नि अब सरकार र समाजको पनि त भूमिका हुनु पर्यो है, के कस्तो चाहिँ भूमिका हुनुपर्छ होला कान्छीमा दिदी?
1: हामीले गाउँ भयो, विद्यालय भयो, सहरमा जनचेतना कार्यक्रमहरू गर्नुपर्छ। एकैचोटि यसलाई त रोक्नु त सकिँदैन नि त, यहाँ बिरे भाइले पनि भन्नुभयो, तर कम चाहिँ गर्न सकिन्छ। त्यसले गर्दा अब कम

0: सक्नु हो भने चाहिँ अरूलाई भनेर होइन, आफूले सुरु गर्नु पर्यो नि त पहिला, हजुर हजुर. त्यसले गर्दा हामीले अघि यहाँ बिरे भाइले कुरा गर्नुहुँदै थियो, हामीले जस्तो कागजको थुङ्गा बनाएर चलाउनु पर्यो, झोला बोक्ने बानी हाम्रो हराइसकेको छ. हामीले लुगाको झोलाहरू बोक्थ्यौँ नि पहिला, त्यस्तो लुगाको झोला बोक्ने बानी गर्नुपर्छ. अनि त्यस्तै प्रकारले कमसे कम हामीले एकदमै स्टिलको भाँडा, काँसको भाँडा, जति सक्दो माटोको भाँडा चलाउनु सक्यो भने चाहिँ एकदमै राम्रो
1: हो नि. त्यसरी नै यहाँ धनमाया कान्छीमाया दिदीले भने जस्तै विभिन्न यो प्लास्टिकको सट्टा वातावरण मैत्री सामग्रीहरूलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्छ क्या धनमाया दिदी. त्यसरी नै विद्यालयको पाठ्यक्रममा वातावरणको शिक्षा पनि समावेश गर्नु जरुरी हुन्छ.
0: त्यो त एकदमै एकदमै राम्रो कुरा गर्नुभयो बिरे भाइले. त्यो त हामीले गर्नै पर्छ. जति जनचेतना हामीले स्कुलबाट हामीले फैलाउन सक्यौँ, त्यति नै जनचेतनाले गर्दाखेरि नै सबैमा पुग्छ नि त त्यो कुराहरू.
1: हो नि हो नि. अनि सरकार पक्षबाट जुन प्रकारको प्लास्टिक निषेध सम्बन्धी कानुनहरू बनिएको छ नि, यसलाई चाहिँ कडाईको साथ चाहिँ हामीले पालना गर्नुपर्छ अथवा लागू गर्नुपर्छ के धन्यवाद. यसो गर्यो भने चाहिँ प्लास्टिकको प्रयोगमा चाहिँ हामीले कमी ल्याउन सक्छौँ.
2: हजुर, सबैजना यो कुरामा चाहिँ एक हुनु पर्यो,
0: सचेत हुनु पर्यो नि
2: हो नि कान्छीमा दिदी.
1: अनि अर्को भन्नु मन लागेको कुरा चाहिँ के भने नि दिदी, अब प्लास्टिकको असर केवल आजको समस्या होइन, भोलिको पुस्ताको जीवन र अस्तित्वसँग जोडिएको गम्भीर विषय हो है, बुझ्नुभयो त.
2: ठिकै कुरा हो.
1: अनि आज सचेत नभए हाम्रो भविष्य चाहिँ असुरक्षित हुन्छ. अनि प्लास्टिकको अनियन्त्रित प्रयोगले प्रकृति, मानव स्वास्थ्य र भावी पुस्ताको भविष्यलाई गम्भीर खतरा पुर्याइरहेको छ.
2: ठिकै हो, हजुर.
1: अब ढिला नगरी यसको प्रयोग घटाउनु हाम्रो सामूहिक दायित्व हो. प्लास्टिक फोहोर होइन, यो चाहिँ लामो समयसम्म हुने प्रदूषण हो. यसलाई घटाउनु भनेको स्वच्छ पानी, उर्वर माटो र स्वस्थ समाज सुरक्षित गर्नु हो.
2: ठिकै हो, हजुर हजुर.
0: अब त्यति मात्र नभएर नि भिरे भाइ, यो प्लास्टिकको प्रयोग चाहिँ अब सुविधा त हो, सबै सुविधा हुन्छ. बजारमा गयो भने पनि लु प्लास्टिकमा लानुहोस् भनेर दिन्छ. तर यसको अन्धाधुन्ध प्रयोग गर्यो भने चाहिँ हामी विनाशतिर पनि जान्छौँ है.
1: ठिक भन्नुभयो.
0: अब अहिले त हामीले चलाइरहेको छौँ नि, तर पछिको हामीले हेरेको छुइनँ आउने हाम्रो जुन चाहिँ भावी पिँढीको लागि. अनि प्लास्टिकको प्रयोग घटाएर मात्र हामी स्वस्थ जीवन, स्वच्छ वातावरण अनि सुरक्षित भविष्यको सुनिश्चित गर्न सक्छौँ जस्तो चाहिँ मलाई लाग्छ.
2: राम्रो कुरा हो, हजुर कान्छीमाया दिदी.
1: हो नि, ठिकै भन्नुभयो कान्छीमाया दिदी. त्यसले गर्दाखेरि यो प्लास्टिक चाहिँ अब भविष्यको निम्ति खतरा हो भनेर बुझेर चाहिँ हामीले आजदेखि नै प्लास्टिकको प्रयोग चाहिँ हामीले कम गर्नुपर्छ. अनि हाम्रो छरछिमेक समाजलाई पनि यो कुरा चाहिँ बताउनु पर्छ हौ धनमाया दिदी.
2: हजुर, राम्रो कुरा हो नि बिरे भाइ. र आज कान्छीमाई दिदी, बिरे भाइ, तपाईँहरूले नि यो प्लास्टिक चाहिँ किन समस्या बनेको छ भनेर धेरै राम्रोसँगले खुलस्ता पारेर जानकारी दिनुभयो. सबै कुरो नै हामीले चाहिँ अब योबाट चाहिँ सिक्नु पर्यो, बुझ्नु पर्यो,
0: बुझ्नु पर्यो. भविष्यको जुन चाहिँ हाम्रो सन्तानहरूलाई, हाम्रो आउने भावी पिँढीलाई स्वच्छ राख्नु, बिमार मुक्त राख्नु हो भने चाहिँ आजदेखि नै हामीले सबैले कम्बर कस्नु पर्यो कि हामीले प्लास्टिक चाहिँ चलाउनु हुँदैन भनेर चाहिँ सबैले जान्नु पर्यो, बुझ्नु पर्यो.
1: हो नि हो नि. अनि यहाँ धनमाया दिदीले पनि कुरा बुझ्नु भएछ,
0: खुसी लाग्यो.
1: हजुर, हामीलाई पनि खुसी लाग्यो. अनि हाम्रो सभाको समय त अलिकति रहेको जस्तो छ.
0: ए, अब सभाको समय रह्यो भनेपछि त बिरे भाइले त हामीलाई गीत सुनाउने बानी गरिसकेको छ. अब सुन्नु पर्छ होला हौ, फेरि
2: सुन्नु पर्छ नि. समय छ भने त सुन्नै पर्यो.
0: सुनौ सुनौ
2: सुनौ त.

0: आहा बिरे भाइ धनमाई बहिनी, साह्रै रमाइलो भयो, आनन्द भयो। कामकुरको मेलो सरेर पनि सकियो, अब जाने मेलो मेसो पो गर्नु पर्छ होला त।
1: ए समय भयो भनेपछि त घरतिर लाग्नु पर्यो,
0: लाग्नु पर्छ।
1: लु बिरे भाइ कान्छी मैले सँगै जाउँ त।
0: आहा लु जाउँ जाउँ जाउँ, खै मेरो लट्ठी
2: यता।
3: श्रोता साथी, अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। प्राप्ति विज्ञप्ति अनुसार साथै मौसमी चेतावनी अनुसार आउँदो 13 तारिक बिहानीसम्ममा सिक्किमका 1-2 ठाउँहरू साथै जलपाइगुडी, कोचबिहार अनि अलिपुरद्वार जिल्लाहरूमा भारी वर्षा हुने सम्भावना मौसम विभागले जनाएको छ।

श्रोता साथी कार्यक्रम गाउँले सभाको प्रस्तुतिपछि अब भने समापन घडी सुनाउनेछौ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार प्रतीक्षा सास्नुहोस्।

कुरकानी गान्तोक हो हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले नयाँ दिल्लीमा सीमा सड़क संगठन बीआरओ का महानिर्देशकसँग राज्यमा सड़क पुनर्स्थापना कार्यको स्थितिको समीक्षा र तत्काल कनेक्टिभिटी सरोकारहरूबारे छलफल गर्न बैठक गर्नुभयो। बैठकमा श्री सुब्बाले महानिर्देशकलाई लाचेन

0: मार्फत उहाँको नेतृत्वमाथि राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीस्थित नयाँ सिक्किम हाउसको निरीक्षण र यसको व्यापक पुनर्विकास योजनाहरूको समीक्षा गर्नुभयो। उहाँले प्रस्तावित परियोजनाले राष्ट्रिय राजधानी भ्रमण गर्ने सिक्किमवासीलाई राम्रो सेवा प्रदान गर्नका लागि वृहत आवास, सुधारिएको पार्किङ, उन्नत पूर्वाधार र समकालीन सुविधाहरू सहितको आधुनिक र फराकिलो सुविधाको परिकल्पना गरेको बताउनुभयो। याङयाङ क्षेत्रमा निरन्तर भारी वर्षापछि आज बिहान 1 बजेतिर भाले ढुङ्गा नजिकै ठूलो पहिरो गयो। सिक्किम सरकारले परिस्थितिप्रति तुरन्तै प्रतिक्रिया जनाउँदै प्रभावित बासिन्दाहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न घटनाक्रमहरूलाई नजिकबाट निगरानी गरिरहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सबै सम्बन्धित विभाग र एजेन्सीहरूलाई उच्च सतर्कतामा रहन, स्थितिको निरन्तर मूल्याङ्कन गर्न र थप पहिरो वा प्रतिकूल मौसमी अवस्थाबाट उत्पन्न हुने सम्भाव्य जोखिमहरूलाई कम गर्न सबै आवश्यक निवारक र राहत उपायहरू अपनाउन निर्देशन दिनुभएको छ। यस निर्देशनअनुसार क्षेत्र विधायक राजकुमारी थापाले विभिन्न विभाग र स्थानीय अधिकारीहरूका प्रतिनिधिहरू सम्मिलित संयुक्त मूल्याङ्कन र अनुगमन टोली गठन गर्नुभएको छ। भारतीय निर्वाचन आयोगका उपमहानिर्देशक डाक्टर विजय कुमार पाण्डे गान्तोकमा आयोजित हुने आधिकारिक कार्यक्रममा भाग लिन आज भारतीय निर्वाचन आयोगका 4 अधिकारीहरूसहित बागडोग्रामा विमानस्थलमा आइपुग्नुभयो। त्यहाँ प्रतिनिधिमण्डललाई गृह विभागको बागडोग्रा स्थित प्रोटोकल युनिटका अधिकारीहरूले न्यानो स्वागत जनाए। त्यसपछि प्रतिनिधिमण्डल सिक्किमतर्फ प्रस्थान गर्यो। सिक्किम राज्य सहकारी संघ सिक्कनका अध्यक्ष डाक्टर मंगलजीत राईले नयाँ दिल्लीमा केन्द्रीय सहकारी राज्यमन्त्री मुरलीधर मोहनलाई उहाँको कार्यालयमा भेट गरी मन्त्रीलाई सिक्कनद्वारा आगामी 21 जुनमा सिक्किम सिक्कनमा आयोजित हुने प्रस्तावित राष्ट्रिय सहकारी सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा दिनुभयो। सम्मेलन सहकारी से समृद्धि, विकसित भारतका लागि समावेशी वृद्धि, नवप्रवर्तन र दिगो विकासलाई अगाडि बढाउने सहकारी विषयमा आयोजना गरिनेछ। सिक्किम पर्यटन तथा नागरिक उड्डयन विभागले विभागको निमन्त्रणामा प्रख्यात बलिउड अभिनेत्री तथा वातावरण अभियन्ता भूमि पेडनेकरलाई सिक्किममा 3 दिने विशेष भ्रमणका लागि स्वागत गरेको छ। आफ्नो बसाइका क्रममा सुश्री पेडनेकरले सिक्किमको विविध पर्यटन प्रस्तावहरूको अन्वेषण गर्नेछन्। राज्यको मनमोहक प्राकृतिक परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा, जीवन्त परम्परा, दिगो पर्यटन पहलहरू र अद्वितीय आगन्तुक अनुभवहरूको प्रत्यक्ष अनुभव गर्नेछन्। यस भ्रमण मार्फत उनले भारत र विश्वभरिका दर्शकहरूलाई सिक्किमको अनुभव, सौन्दर्य र पर्यटन सम्भावना प्रदर्शन गर्न मद्दत गर्नेछन्। पाकिमका जिल्लापाल परी विष्णुको अध्यक्षतामा जिल्ला सिप विकास योजनाको निर्माण र सिक्किम इन्सपायर्स कार्यक्रमको कार्यान्वयन सम्बन्धी संयुक्त बैठक आज पाकिममा सम्पन्न भयो। बैठक जिल्ला सिप विकास योजनाको निर्माणमा केन्द्रित थियो। साथै समितिले जिल्लामा महिला तथा युवाहरूको लागि गैर कृषि आर्थिक अवसरहरू बढाउने उद्देश्यले सिक्किम इन्सपायर्स कार्यक्रमको कार्यान्वयनबारे छलफल गर्यो। बैठकमा जिल्लापाल पाकिमले लाइन विभागहरूलाई योजना प्रक्रियामा सक्रिय रूपले भाग लिन अनि स्थानीय आवश्यकता र उदयमान अवसरहरूका आधारका प्रस्तावहरू पेश गर्न आह्वान गर्नुभयो। बैठक अन्तर्विभागीय समन्वयलाई सुदृढ पार्ने र पाकिम जिल्लाभरि सिप विकास पहलहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने सम्बन्धी छलफलका साथ समाप्त भयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नम्बुङ सुगङ तगुम सुतले नर्बचिङ निशमुलम सेनङो

आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचारको प्रस्तुतिपछि अब जानकारी दिनेछौ अहिलेका रहल साथै भोलि प्रसारण हुने मुख्य मुख्य कार्यक्रमहरू बारे जानकारी। त श्रोता अब केही क्षणमा ठिक 6:50 सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार। 7:05 कार्यक्रम लोकलहरी शर्मिला पाखरिङको स्वरमा, स्मृति तामाङको आवाजमा कार्यक्रम सुरसङ्गम 7:15 रात्रि ठिक 8 कार्यक्रम युवावानी मैले मन पराएका गीतहरू अनि कार्यक्रम चर्चा चौतारी 8:30। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्रको कार्यक्रमहरू रिले गरी सुनाउनेछौ। 9:15 स्पटलाइट, 9:30 अखिल भारतीय चर्चाका विषय अनि रात्रि 10 आजका फनकार। भोलिको हाम्रो अधिवेशनको आरम्भ हुनेछ बिहान ठिक 6:20, 6:30 कार्यक्रम अर्चना। कार्यक्रम शुभ प्रभात बिहान 7:00 जस अन्तर्गत खेतीपाती

दिनेछौ। साथै आधुनिक गीतहरूको प्रस्तुति पनि रहनेछ। 7:15 हिन्दी भजनहरू हरि ओम शरणको आवाजमा आधुनिक गीतहरूले भरिएको रमाइलो कार्यक्रम संगीत प्रभाको प्रस्तुति 7:35 कार्यक्रम रङ बिरङको संसार 8:30 अनि कार्यक्रम योजना अन्तर्गत जानकारी दिनेछौ। प्रधानमन्त्री उज्जवला योजनाबारे सांगीतिक प्रस्तुतिहरूको साथमा 8:45 कार्यक्रम सृजनाको समय रहनेछ 9:35 अनि कार्यक्रम हेलो खरसाङ सधैँ बिहानको ठिक 10:05 10:30 कार्यक्रम हाम्रो सरोकार जस अन्तर्गत फिफा फुटबल खेलो महाकुम्भ विषयमाथि जानकारी हिन्दी फिल्मी गीतहरूको साथमा। एघार बजेर 7 कार्यक्रम स्वर माधुरी अन्तर्गत सुनाउनेछौ विविध आधुनिक गीतहरू। 11:30 बंगला संगीतको कार्यक्रम गीताञ्जली अन्तर्गत नजरुल गीती अनि फरमाइसी हिन्दी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा 12:05 12:30 पाश्चात्य संगीत कार्यक्रम मेलोडी टाइम हिन्दी फिल्मी गीतहरूको प्रस्तुति अपरान्ह 3:00 3:20 कार्यक्रम गीत संगीत अन्तर्गत सुनाउनेछौ लोक साथै आधुनिक संगीतहरू। कार्यक्रम नारी प्रगति ठिक 4:00 जसमा पूनम प्रधानबाट परिचर्चा प्रस्तुत गर्नेछौ। विषय रहनेछ फूलको खेतीको अवसर अनि चुनौती। शैक्षिक कार्यक्रम शिक्षा रोजी 4:30 जसमा पाठ प्रस्तुत गर्नेछौ नेपाली साहित्य जगतमा कवि लकीदेवी सुन्दासको योगदान कौशल तामाङबाट। यसरी नै श्रोता साझा 5-7 समय रहनेछ फौजी कार्यक्रम जय जवानको। 5:30 पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडिस अनि कार्यक्रम गौली सभा बेलुकी ठिक 6:10 जस अन्तर्गत घाँसको खेती सम्बन्धी परिचर्चा प्रस्तुत गर्नेछौ। बेलुकी 7:05 लोकलहरी बालकुमार घिमिरे अनि रीता गिरीको आवाजमा कार्यक्रम सुरसङ्गम 7:15 कार्यक्रम युवावाणी रात्रिको ठिक 8:00। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्रको कार्यक्रमहरू रिले गरी सुनाउनेछौ 9:15 स्पटलाइट अनि राति 10:00 आजको फनकार।

श्रोता साथी कार्यक्रम विवरणी पछि अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार बितेका क्षणहरूमा पश्चिम बंगालका निम्न हिमालयाञ्चल लगायत सिक्किमका एक दुई ठाउँहरूमा हल्कादेखि साधारण वर्षा भयो। साथै आउँदो 15 जुनको बिहानीसम्ममा दार्जिलिङ, जलपाइगुडी, कालिम्पोङ, अलिपुरद्वार, कोचबिहार जिल्लाहरूमा हल्कादेखि साधारण सगर्जन वर्षा हुने सम्भावना मौसम विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति।

0: एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। अब समय भएको छ यस केन्द्रको प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। पश्चिम बङ्गाल सरकारको मन्त्री परिषदमा विभाग बाँडफाँड गरिएको छ। राज्यमा नयाँ सरकार गठन भएपछि भारतीय प्रशासनिक सेवा आइएएसका 18 वरिष्ठ अधिकारीको फेरबदल भएको छ। दार्जिलिङ पहाडको समस्याको समाधानको निम्ति केन्द्र सरकारद्वारा नियुक्त इन्टरलोकेटर पङ्कज कुमार सिंह तथा जिटिए प्रमुख अनित थापाबीच आज बैठक सम्पन्न भएको छ। अनि मौसम विभागले आगामी 24 अवधिमा उत्तर बङ्गालमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। श्री मोदीले 26 मई 2014 प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो। उहाँले पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोड्नुभएको छ। नेहरूले पहिलो पटक 13 मई 1952 निर्वाचित प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो र 27 मई 1964 पदमा आसीन रहनुभएको थियो। निर्वाचित प्रधानमन्त्रीको रूपमा पण्डित नेहरूको कार्यकाल 4398 थियो। 26 मई 2014 आज 10 जुन 2026 प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर कार्यकाल अब 4399 पुगेको छ।
2: प्रधानमन्त्री नरेन्द्र मोदीको यो उपलब्धि विशेष रूपमा उल्लेखनीय छ किनभने 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारत जस्तो देशको शासन र प्रशासन अत्यन्तै विशाल र जटिल छ। भाषाई, सांस्कृतिक, धार्मिक तथा भौगोलिक विविधताले भरिपूर्ण यस राष्ट्रको सफल नेतृत्व र सञ्चालन गर्नु आफैमा एउटा ठूलो जिम्मेवारी र चुनौती हो। अनेकौं देशहरूले राजनैतिक अस्थिरता, सरकारहरूमा बारम्बार परिवर्तन तथा नीतिगत अनिश्चितता अनुभव गरिरहेको बेला भारतले नेतृत्व र शासनमा निरन्तरता पाएको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशद्वारा श्री मोदीमाथि कायम रहेको जनताको विश्वासलाई दर्शाउँदछ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार विश्वका सर्वाधिक लोकप्रिय लोकतान्त्रिक नेताहरूमा स्थान दिएको छ। उहाँलाई हालसम्म 30 देशहरूले सर्वोच्च नागरिक सम्मानबाट पनि सम्मानित गरिसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा लगभग 25 करोड भारतीय बहुआयामी गरिबीबाट बाहिर निस्केका छन् र व्यापक सामाजिक आर्थिक प्रगति भएको छ। दिल्लीबाट अनुपम मिश्रको रिपोर्टका साथ समाचार कक्षबाट म रोशनी छेत्री।
1: राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सीपी राधाकृष्णनसँगै विभिन्न केन्द्रीय मन्त्रीगण, विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँगै विश्व नेताहरूले प्रधानमन्त्री मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री रहेकोमा बधाई दिनुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज बिहान न्यू टाउन स्थित राम मन्दिरमा प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घायु र सफल नेतृत्वको कामना गर्दै विशेष पूजा गर्नुभयो। पूजा अर्चनापछि सञ्चारकर्मीसितको कुराकानीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, उहाँले भगवान श्रीरामसित भारत आगामी दिनमा विश्वगुरुको रूपमा स्थापित होस् भनेर प्रार्थना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घायु, सुस्वास्थ्य र देशको निरन्तर विकासको लागि प्रार्थना गर्न आज सिलगढीमा एक विशेष प्रार्थना सभाको आयोजना गरिएको थियो। यो कार्यक्रम सिलगढी संगठनात्मक जिल्ला भारतीय जनता पार्टीद्वारा सहरको रामकृष्ण आश्रममा आयोजना गरियो, जसमा राज्यमन्त्री तथा सिलगढीका विधायक शङ्कर घोषसहित धेरै पार्टी नेता र कार्यकर्ताहरू उपस्थित थिए। कार्यक्रमपछि पत्रकारसित कुरा गर्दै शङ्कर घोषले नरेन्द्र मोदी देशको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा काम गर्ने व्यक्ति भएको बताउनुभयो। दार्जिलिङका सांसद राजु विष्टले भन्नुभयो, प्रधानमन्त्रीको रूपमा श्री मोदीले कुनै चुनावमा पराजित नभई ऐतिहासिक रेकर्ड बनाउनु भएको छ। उहाँले प्राप्त 32 अन्तर्राष्ट्रिय सम्मान एवं मान्यता तथा विदेशी संसदहरूमा उहाँका 19 सम्बोधनहरूबाट उहाँको वैश्विक श्रेष्ठताको प्रमाण पाइन्छ। पश्चिम बङ्गालको नयाँ सरकारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले मन्त्री परिषदमा विभाग बाँडफाँड गर्नुभएको छ। राज्य सरकारको गृह र पहाडी मामिला विभागले जारी गरेको एक अधिसूचनाका अनुसार मुख्यमन्त्रीले धेरै महत्त्वपूर्ण विभागहरू कायम राख्नुभयो भने क्याबिनेट मन्त्रीहरू, स्वतन्त्र प्रभारका राज्य मन्त्रीहरू र राज्य मन्त्रीहरूलाई विभिन्न जिम्मेवारीहरू दिइएको छ।
3: विभागको बाँडफाँडसँगै नयाँ सरकारको प्रशासनिक संरचना पूर्ण रूपमा क्रियाशील भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गृह तथा पहाड़ी मामिला विभाग, भूमि तथा भूमि सुधार तथा शरणार्थी राहत तथा पुनर्स्थापना, ऊर्जा विभाग, सूचना तथा संस्कृति विभाग, कार्मिक तथा प्रशासनिक सुधार विभाग लगायत सबै विभाग राख्नुभयो। यसबाट सरकारको आन्तरिक सुरक्षा, प्रशासनिक नियन्त्रण र भूमि सम्बन्धी नीतिमाथि मुख्यमन्त्रीको प्रत्यक्ष निगरानी हुने स्पष्ट छ। निशीत प्रमाणिकलाई उत्तर बंगाल विकास विभाग र जल संसाधन अनुसन्धान तथा विकास विभागको जिम्मेवारी दिएको छ। अशोक कीर्तनियालाई खाद्य तथा आपूर्ति विभाग र सहयोग विभाग, दिलीप घोषलाई पञ्चायत तथा ग्रामीण विकास विभाग र कृषि पम्पिङ विभागको मन्त्री बनाइएको छ। खुदिराम टुडुलाई आदिवासी विकास विभाग, अल्पसंख्यक मामिला विभाग र मदरसा शिक्षा विभागको जिम्मेवारी दिएको छ भने अग्निमित्र पललाई शहरी विकास तथा शहरी मामिला विभागको जिम्मेवारी दिएको छ। यस्तै दीपक वर्मनलाई स्कूल शिक्षा विभाग, आवास विभाग, लघु साना तथा मझौला उद्यम र वस्त्र विभागको जिम्मेवारी दिएको छ। उद्योग वाणिज्य तथा उद्यम विभाग, सार्वजनिक व्यवसाय तथा औद्योगिक पुननिर्माण विभाग र अपरम्परागत तथा नवीकरणीय ऊर्जा स्रोत विभागको जिम्मेवारी तपस रायलाई दिएको छ। शंकर घोषलाई संसदीय मामिला विभाग र पर्यटन विभाग दिएको छ। शुभेन्दु सरकारमा 3 राज्य मन्त्रीलाई स्वतन्त्र प्रभार दिएको छ, साथै 19 विधेयकलाई राज्य मन्त्री बनाइएको छ, जसमा आनन्दमय वर्मनलाई यातायात विभाग र अर्थ मन्त्रालयको राज्य मन्त्री बनाइएको छ भने विशाल लामालाई गृह र पहाड़ी मामिला विभाग, अल्पसंख्यक मामिला र मदरसा शिक्षा विभागको जिम्मेवारी दिएको छ। सविता छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगालमा नयाँ सरकार गठन भएपछि भारतीय प्रशासनिक सेवा आईएएसका 18 जना वरिष्ठ अधिकारीहरूको फेरबदल भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
4: कार्मिक तथा प्रशासनिक सुधार विभागले जारी गरेको सूचनाका अनुसार राज्यपालको स्वीकृतिपछि ती अधिकारीहरूलाई तत्काल लागू हुने गरी नयाँ जिम्मेवारी दिइएको छ। प्रशासनिक दक्षता अनि जनहितलाई ध्यानमा राखेर यो परिवर्तन गरिएको सरकारले जनाएको छ। सन् 1993 ब्याचका वरिष्ठ अधिकारी अनुप कुमार अग्रवाललाई कार्मिक तथा प्रशासनिक सुधार विभाग र सूक्ष्म लघु तथा मध्यम उद्यम तथा वस्त्र विभागको अतिरिक्त मुख्य सचिवमा नियुक्त गरिएको छ। नयाँ दिल्ली स्थित प्रधान आवासीय आयुक्त दुष्यन्त नारियाललाई राष्ट्रिय राज्य प्रशासन एवं प्रशिक्षण संस्थानको महानिदेशक तथा राज्य तकनिकी एवं सेवा चयन आयोगको अध्यक्षको अतिरिक्त जिम्मेवारी दिइएको छ। यस्तै नन्दिनी चक्रवर्तीलाई विज्ञान तथा प्रविधि तथा जैविक प्रविधि विभागको अतिरिक्त मुख्य सचिव बनाइएको छ भने यातायात विभागको प्रधान सचिवमा डाक्टर रवि इन्द्र सिंहलाई नियुक्त गरिएको छ। युवा सेवा तथा खेलकुद विभागको अतिरिक्त मुख्य सचिवमा राजेश पाण्डेलाई नियुक्त गरिएको छ। सुरेन्द्र गुप्तलाई भूमि तथा भूमि सुधार तथा शरणार्थी राहत तथा पुनर्स्थापना विभागको प्रधान सचिवमा, यस्तै राजेश कुमार सिंहलाई सिंचाई तथा जलमार्ग विभागको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। यस्तै सचिव तहमा पनि ठूलो परिवर्तन भएको छ, जसमा डाक्टर सौमित्र मोहन सूचना र सांस्कृतिक मामिला विभागको सचिवको अतिरिक्त प्रभार पनि दिइएको छ भने खाद्य तथा आपूर्ति विभागको महिला तथा बाल विकास तथा समाज कल्याण विभागका सचिव जगदीश प्रसाद मीना थप सचिवमा नियुक्त भएका छन्। यसबाहेक मुक्ता आर्यालाई सुन्दरवन मामिला विभागको सचिव र रचना भगतलाई श्रम विभागको सचिवमा नियुक्त गरिएको छ भने आर विमलालाई उत्तर बंगाल विकास विभागको जिम्मेवारी दिइएको छ।
1: तृणमूल काङ्ग्रेसकी सांसद सुस्मिता देवले राज्यसभाबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामा राज्यसभाका अध्यक्ष सीपी राधाकृष्णनलाई पठाउनु भएको हो। राजीनामापछि उहाँले नयाँ दिल्लीमा असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मासँग भेट गर्नुभयो। यसअघि सोमबार तृणमूल काङ्ग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य सुखेन्दु शेखर रोयले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिएका थिए। यसैबीच राज्यसभाका अध्यक्ष सीपी राधाकृष्णनले राज्यसभा सांसद सुस्मिता देवको राजीनामा स्वीकार गर्नुभएको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @ERNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
6: हर घर सूर्य घर।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। कालेबुङका विधायक भरत छेत्रीको विशेष उपस्थितिमा एमआर डिलर्स एसोसिएसन र खाद्य तथा आपूर्ति विभागका अधिकारीहरूबीच संयुक्त बैठक आयोजना गरियो। एमआर डिलरहरूले सामना गरिरहेका विभिन्न परिचालन चुनौतीहरूको बारेमा रचनात्मक छलफल गर्न र सरकारवाला र सम्बन्धित विभागबीच समन्वयको माध्यमबाट व्यावहारिक समाधानहरू पहिचान गर्न बैठक बोलाइएको थियो। बैठकको क्रममा एमआर डिलर्स एसोसिएसनका सदस्यहरूले तत्काल हस्तक्षेपको आवश्यकता पर्ने धेरै मुद्दाहरूमा प्रकाश पारे, जसमा वितरण सम्बन्धी चिन्ताहरू, पूर्वाधार बाधाहरू र लाभार्थीहरूलाई आवश्यक वस्तुहरूको प्रभावकारी वितरणमा असर गर्ने अन्य चुनौतीहरू समावेश छन्। सभालाई सम्बोधन गर्दै विधायक भरत छेत्रीले खाद्य सुरक्षा सुनिश्चित गर्न र सरकारी कल्याणकारी लाभहरू तल्लो तहसम्म पुर्याउन उचित मूल्य पसलहरूले खेलेको महत्वपूर्ण भूमिकामाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, यो बैठक खुला संवादको लागि एक साझा प्लेटफर्म प्रदान गर्न आयोजित गरिएको थियो, जसले डिलर र विभाग दुवैलाई चिन्ताको बारेमा छलफल गर्न, समाधानहरू पत्ता लगाउन र यस क्षेत्रमा सार्वजनिक वितरण प्रणाली पीडीएसलाई बलियो बनाउन सक्षम गर्दछ। अर्कोतिर खाद्य र आपूर्ति विभागका अधिकारीहरूले डिलरहरूले उठाएका गुनासोहरू सुन्दै यस मुद्दाहरूलाई प्राथमिकतामा जाँच गरिने तथा आवश्यक कदमहरू चलाइने बताइए। दार्जिलिङ पहाडको समस्याको समाधानको निम्ति केन्द्र सरकारको निर्देशनमा पहाडमा रहेका इन्टरलोक्युटर पङ्कज कुमार सिंहसित जिटिए प्रमुख अनित थापाले आज भेट गरेका छन्। जिटिए प्रमुख थापाले आज जारी एक प्रेस विज्ञप्तिमा आरआर ब्लकस्थित तक्दा फरेस्ट गेस्ट हाउसमा इन्टरलोक्युटर पङ्कज कुमार सिंहको निमन्त्रणामा जिटिएको प्रमुख कार्यपालको हैसियतमा आज उनीसँग भेट गरेको बताउनुभयो। 45 मिनटको बैठकमा जिटिए प्रमुख अनित थापा र इन्टरलोक्युटर पङ्कज कुमार सिंहमाझ पहाडको स्थायी राजनीति समाधानमाथि चर्चा गरेको जानकारी प्राप्त भएको छ। हाल पश्चिम बंगालमा भीषण गर्मी र आर्द्रताले मानिसहरू बिहाल छन्। कोलकातामा बिहान 8 बजेदेखि नै गर्मीको प्रभाव देखियो भने, जसका कारण दिनभरि नै मानिसहरूलाई विभिन्न असुविधाको सामना गर्न परिरहेको छ। तथापि मौसम विभाग अनुसार आजदेखि राज्यका केही जिल्लाहरूमा आंशिक राहत पाउन सकिने तथा काल वैशाखीको प्रभावले कतिपय स्थानहरूमा तीव्र हुरी तथा भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। मौसमको पूर्वानुमान अनुसार कोलकाता तथा यस परका क्षेत्रहरूमा आगामी 24 घण्टाको अवधिसम्म आकाशलाई आंशिक रूपमा बादलले ढाकिरहन सक्छ। दक्षिण बंगालमा मौसमको स्वरूप भिन्न भिन्न जिल्लाहरूमा भिन्नै भिन्नै रहनेछ। केही क्षेत्रहरूमा मेघगर्जनसितै वर्षा तथा तीव्र हावाको अलर्ट जारी गरिएको छ। कतिपय स्थानहरूमा हावाको गति 50-60 किलोमिटर प्रति घण्टासम्म पुग्न सक्छ। तीव्र हावाको कारणले रुख ढलेर बिजुली आपूर्ति प्रभावित हुने आशंका व्यक्त गरेको छ। यता उत्तर बंगालको मौसम सम्पूर्ण रूपले वर्षा अनुकूल भएको छ। दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार तथा अलिपुरसहित पहाडी अनि तराई क्षेत्रमा आगामी 24 घण्टाको अवधिमा तीव्र वर्षा हुने सम्भावना व्यक्त गरेको छ। केही स्थानहरूमा घना वर्षासितै भारी हावा चल्ने अथवा तीव्र हावा चल्ने अनुमान व्यक्त गरिएको छ। पश्चिम बंगालमा राहत सामग्रीमा अनियमितता गरेको आरोपमा पूर्व कारागार मन्त्री उज्जवल विश्वासलाई लामो सोधपूछपछि पक्राउ गरिएको पुलिसले जनाएको छ। राहत सामग्री घोटालालाई लिएर हिजो उनको घर बाहिर ठूलो विरोध प्रदर्शन भएको थियो। यस क्रममा आक्रोशित भीड़ले उनीहरूमाथि अण्डा पनि फ्याँकेका थिए। स्थिति बिग्रिएपछि पुलिसले उनलाई घटनास्थलबाट बाहिर निकालेर हिरासतमा लिएको र पछि राति अबेर सोधपूछपछि पक्राउ गरेको थियो। यो समाचार युट्युबमा @AR Khrsang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनिनु भएको छ। पश्चिम बङ्गाल सरकारको मन्त्री परिषद विभागमा बाँडफाँड गरिएको छ। राज्यमा नयाँ सरकार गठन भएपछि भारतीय प्रशासनिक सेवा आयसका 18 वरिष्ठ अधिकारीको फेरबदल भएको छ। दार्जिलिङ पहाडको समस्याको समाधानको निम्ति केन्द्र सरकारद्वारा नियुक्त इन्टरलोकेटर पङ्कज कुमार सिंह तथा जिटिए प्रमुख अनित थापा बीच आज बैठक सम्पन्न भएको छ। अनि मौसम विभागले आगामी 24 अवधिमा उत्तर बङ्गालमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट पूरा भयो। अघिल्लो समाचारको साथमा राति 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

105 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङ केन्द्रको समय यसबेला बेलुकीको ठिक 7:05 भए श्रोता अब प्रस्तुत छ कार्यक्रम लोकलहरी जसमा आजको कलाकार हुनुहुन्छ समिला पाखरिङ।

त श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम लोकलहरी अन्तर्गत केही लोकगीतहरू शर्मिला पाखरिङको आवाजमा ताउनु श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ।

त यति जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम सुरसङ्गम अन्तर्गत केही आधुनिक गीतहरू स्मृति तामाङ बाहुनजनको आवाजमा। त अबको अघिल्लो प्रस्तुति आकाशवाणी गान्तोक केन्द्रको नेपाली समाचार, अनि त्यसपछि आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार, जसलाई हामी समर्पण गरी सुनाउनेछौँ।

0: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। मन्त्रीमण्डलले सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेको यस ऐतिहासिक उपलब्धिमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै सात बुँदे प्रस्ताव पारित गरेको छ। मोदी सरकारको 12 वर्ष पूरा भएको अनि प्रधानमन्त्रीको सबैभन्दा लामो कार्यकालको उपलब्धिको उपलक्ष्यमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएको आज नयाँ दिल्लीमा बैठक आयोजना गरिएको छ। रक्षा मन्त्रालयले भारतीय नौसेनाका लागि उन्नत क्षमता भएका 20 ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम जिएनएसएस ज्यामर खरिदका लागि 449 करोड रुपियाँको अनुबन्धमा हस्ताक्षर गरेको छ। सरकारले वस्त्रहरूका लागि उत्पादनमा आधारित प्रोत्साहन पीएलआई योजनाको तेस्रो चरण अन्तर्गत 22 नयाँ आवेदकहरूलाई स्वीकृत गरेको छ अनि पीवी सिन्धु र तन्वी शर्मा अस्ट्रेलियाई ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्सको प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छन्। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलले आज एउटा प्रस्ताव पारित गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार 2 कार्यकालसम्म निर्वाचित प्रधानमन्त्री बनिरहेकोमा बधाई दिएको छ। निर्वाचित प्रधानमन्त्रीको रूपमा 4,399 दिनको निरन्तर सेवाका साथ श्री मोदीले पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूको 4,398 दिनको निरन्तर कार्यकालको पछिल्लो रेकर्डलाई तोड्नु भएको छ। मन्त्रीमण्डलको बैठकपछि नयाँ दिल्लीमा मिडियासितको कुराकानीमा सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो प्रस्तावले श्री मोदीको राष्ट्रप्रतिको निरन्तर सेवामा यस ऐतिहासिक उपलब्धिलाई दर्शाउँदछ र उहाँका धेरै प्रतिबद्धता अनि उपलब्धिहरूलाई रेखाङ्कित गर्दछ। उहाँले भन्नुभयो, मन्त्रीमण्डलले यस ऐतिहासिक उपलब्धिमा प्रधानमन्त्रीलाई बधाई दिँदै सात बुँदे प्रस्ताव पारित गरेको छ, जुन कल्याणमा केन्द्रित सरकारका नीतिहरूलाई उल्लेख गर्दै प्रस्तावमा गरिबहरूलाई शासनको केन्द्रमा राखिएको छ।
1: उनके नेतृत्व में भारत के 25 करोड़ से अधिक गरीबों ने गरीबी को परास्त किया है। राष्ट्र सेवा के प्रति माननीय प्रधानमंत्री जी के अद्वितीय समर्पण एवं अथक परिश्रम के लिए राष्ट्रीय सुरक्षा को सुदृढ़ बनाने एवं भारत के हितों की रक्षा हेतु और समावेशी विकास एवं सामाजिक

0: न्याय की दिशा में किए गए उनके प्रयासों की सराहना करता है और विकसित भारत के निर्माण के उनके दूरदर्शी संकल्प और नेतृत्व के प्रति अपना पूर्ण समर्थन व्यक्त करता है।
1: श्री वैष्णवले स्थायी घर बिजुली सफा पिउने पानी र प्रत्यक्ष लाभ हस्तान्तरण प्रदान गर्न अभूतपूर्व प्रयासहरू गरिएको बताउनुभयो। उहाँले भन्नुभयो 80 करोड भन्दा बढी नागरिकहरूले निशुल्क खाद्यान्न पाइरहेका छन् भने 60 करोड भन्दा बढी लाभार्थीहरूले निशुल्क चिकित्सा उपचार पाइरहेका छन्। प्रस्तावमा प्रमुख जनसाङ्ख्यिकीय समूहहरूको सशक्तिकरणको बारे विस्तृत विवरण दिइएको छ। यसमा भनिएको छ युवाहरूमा केन्द्रित बलियो नीतिले भारतलाई विश्वको तेस्रो ठूलो स्टार्टअप इकोसिस्टमको रूपमा उभिन र चन्द्रयान मिशन सहित धेरै महत्त्वपूर्ण वैज्ञानिक उपलब्धिहरू हासिल गर्नमा मद्दत गरेको छ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएको बैठक आज नयाँ दिल्लीमा आयोजना गरिएको छ। यो बैठक एनडिए सरकारको 12 वर्ष पूरा भएको र भारतको सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्री रहनुभएको उपलक्ष्यमा आयोजित गरिएको हो। बैठकमा सबै घटक दलका नेताहरू साथै प्रधानमन्त्री मोदी लगायत भाजपाका शीर्ष नेताहरू उपस्थित छन्। एनडिए बैठकमा 22 राज्य अनि केन्द्र शासित प्रदेशका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरूका साथ सबै घटक दलका नेताहरूको उपस्थिति रहेको छ। भाजपाका अध्यक्ष नितिन नवीन, तेलुगु देशम पार्टी प्रमुख चन्द्रबाबु नायडू, जनता दल युनाइटेड नेता संजय झा, शिवसेना अध्यक्ष एकनाथ शिन्दे, एलजेपीआर नेता चिराग पासवान, एनसीपी नेता सुनेत्रा पवार, जेएसपी नेता पवन कल्याण, एचएएम नेता जितेनराम माझी, जेडीएस नेता एचडी कुमारस्वामी र आरएलडी नेता जयन्त चौधरी लगायत अन्य नेताहरू पनि बैठकमा सहभागी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि राष्ट्रपति भवनको सांस्कृतिक केन्द्रमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रधानमन्त्रीको टिम इण्डियाको दृष्टिकोणको अनुरूप यस वर्षको विषयवस्तु 2047 विकसित भारतका लागि समावेशी मानव विकास हो। यो विषय प्रत्येक भारतीयको कल्याण र विकासमा केन्द्रित रहनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले आज बुल्गेरियाको सोफियास्थित राष्ट्रिय ऐतिहासिक संग्रहालयको भ्रमण गर्नुभयो। जयशंकरले एउटा सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ उहाँले 1000 वर्ष पुरानो कलाकृतिको महत्त्वपूर्ण संग्रहको अवलोकन गर्नुभयो, जुन सांस्कृतिक सम्पदाको समृद्ध इतिहास अनि संरक्षणका बारेमा उहाँले जिज्ञासा राख्नुभएको थियो। डाक्टर जयशंकर सोफियाको भ्रमणमा हुनुहुन्छ, जहाँ उहाँले बुल्गेरियाको विदेश मन्त्रीसँग भेट गर्नुहुनेछ। डाक्टर जयशंकर कुल्टा रत्न वार्तामा भाग लिनका लागि भोलि फिनल्यान्ड प्रस्थान गर्नुहुनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रक्षा मन्त्रालयले आज भारतीय नौसेनाका लागि उन्नत क्षमता भएका 20 ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम GNSS ज्यामर खरिदका लागि 449 करोड रुपियाँको अनुबन्धमा हस्ताक्षर गरेको छ, जसमा न्यूनतम 75% स्वदेशी सामग्री सामेल छन्। यस अनुबन्धमा रक्षा सचिव राजेश कुमार सिंहको उपस्थितिमा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको हो। मन्त्रालय अनुसार यो प्रणालीले उपग्रह सिग्नल अधिग्रहण र ट्र्याकिङमा बाधा पुर्याएर अनि सिग्नल स्पुफिङ र भ्रामक ज्यामिङ गरी शत्रुको GNSS रिसिभरको प्रदर्शनलाई कम गर्न सक्षम रहनेछ। राष्ट्रिय होमियोप्याथी आयोगले होमियोप्याथी र दर्ता भएका होमियोप्याथी चिकित्सकहरूको बारेमा बयान दिँदै सबै सरोकारवालाहरू, मिडिया संगठनहरू र आम जनतालाई जिम्मेवार हुन आग्रह गरेको छ। प्रिन्ट, इलेक्ट्रोनिक, डिजिटल र सामाजिक सञ्जालबाट प्रसारित मानहानिपूर्ण भ्रामक र अप्रमाणित भनाइप्रति संज्ञान लिई आयोगले सार्वजनिक बहसमा तथ्यगत शुद्धता अनि जिम्मेवार सञ्चारको आवश्यकतामा जोड दिएको छ। आयोगका अध्यक्ष डाक्टर तारकेश्वर जैनले भन्नुभयो होमियोप्याथी राष्ट्रिय होमियोप्याथी आयोग 2020 अन्तर्गत कानुनी रूपमा मान्यता प्राप्त चिकित्सा प्रणाली हो। सरकारले वस्त्रहरूका लागि उत्पादनमा आधारित प्रोत्साहन पीएलआई योजनाको तेस्रो चरण अन्तर्गत 22 नयाँ आवेदकहरूलाई स्वीकृत गरेको छ। वस्त्र मन्त्रालयले योजनाको तेस्रो चरण अन्तर्गत कुल 96 कम्पनीहरू चयन गरिएको जानकारी दिएको छ। यी कम्पनीहरूले 12,822 करोड रुपियाँभन्दा बढी लगानीको प्रतिबद्धता जनाएका छन् र उनीहरूको अनुमानित कारोबार 58,000 करोड रुपियाँभन्दा बढी रहेको छ। स्वीकृत आवेदक प्रोत्साहन योजनामा मानव निर्मित फाइबर परिधान र तकनिकी वस्त्र सामेल छन्। विज्ञान अनि प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले राष्ट्रिय शिक्षा नीति 2020 भारतको शिक्षा क्षेत्रमा सबैभन्दा क्रान्तिकारी सुधारहरूमध्ये एक भएको र मोदी सरकारको 12 वर्षको सबैभन्दा ठूलो उपलब्धिहरूमध्ये एक भएको बताउनु भएको छ। नयाँ दिल्लीमा साप्ताहिक शिक्षा सम्मेलन 2026 सम्बोधन गर्दै श्री सिंहले यस नीतिले विद्यार्थीहरूलाई पूर्व निर्धारित शैक्षिक योग्यता अनि आकांक्षाहरू अनुसार शिक्षा प्राप्त गर्न सक्षम बनाएको बताउनुभयो। मन्त्री सिंहले अब विद्यार्थीले जैव प्रौद्योगिकीदेखि साहित्यसम्मका विभिन्न विषय अध्ययन गर्न स्वतन्त्रता पाएको बताउनुभयो। उहाँले प्रविधिको अधिकतम प्रयोगले शिक्षालाई सुलभ अनि सस्तो बनाएको बताउनुभयो। सिडनीमा जारी अस्ट्रेलियाई ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्समा पीवी सिन्धु अनि तन्वी शर्मा प्री क्वार्टर फाइनलमा पुगेकी छन्। सिन्धुले पेरुकी इनेस क्यास्टिलोलाई पराजित गरेकी छन् भने तन्वी शर्माले चिनी ताइपेकी चियु पिन चियानलाई परास्त गरिन्। प्री क्वार्टर फाइनलमा सिन्धुको सामना इशा रानी बरुवासित र तन्वीको भिडन्त माल्विका बन्सोडसँग हुनेछ। अमेरिका अनि इरान बीच तनाव फेरि बढेको छ। दुई देशका सेनाबीच रातभरि नै सैन्य आक्रमण भएपछि तनाव बढेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा होर्मुज जलडमरू मध्य नजिकै अपाचे हेलिकप्टर खसालेपछि इरान विरुद्ध आत्मरक्षाको आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्डले पुष्टि गरेको छ। राष्ट्रपति ट्रम्पले चालक दलका दुवै सदस्य सकुशल रहेको बताउनु भएको छ। इरानबाट पनि तत्काल प्रतिक्रिया आएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। मन्त्रीमण्डलले सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेको यस ऐतिहासिक उपलब्धिमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै 7 बुँदे प्रस्ताव पारित गरेको छ। मोदी सरकारको 12 वर्ष पूरा भएको अनि प्रधानमन्त्रीको सबैभन्दा लामो कार्यकालको उपलब्धिको उपलक्ष्यमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएको आज नयाँ दिल्लीमा बैठक आयोजना गरिएको छ। रक्षा मन्त्रालयले भारतीय नौसेनाका लागि उन्नत क्षमता भएका 20 ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम GNSS ज्यामर खरिदका लागि 449 करोड रुपियाँको अनुबन्धमा हस्ताक्षर गरेको छ। सरकारले वस्त्रहरूका लागि उत्पादनमा आधारित प्रोत्साहन PLI योजनाको तेस्रो चरण अन्तर्गत 22 नयाँ आवेदकहरूलाई स्वीकृति गरेको छ अनि पीवी सिन्धु अनि तन्वी शर्मा अस्ट्रेलियाई ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्सको प्री क्वार्टर फाइनलमा प्रवेश गरेकी छन्। आकाशवाणीबाट समाचार पूरा भयो।

यो प्रसारण आकाशवाणी खरसाङ केन्द्रको एफएम 103.5 मेगाहर्जमा समय रात्रिको ठिक 8 बजे श्रोता र अब समय भएको छ कार्यक्रम युवावाणी अन्तर्गत कोशेली मैले मन पराएका गीतहरूको।

0: नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू। श्रोतागण, कार्यक्रमको थालनीमा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। गीत मिसम सनसाइन चलचित्र 3 Idiots को एक मार्मिक युवा सञ्चालित गीत हो। यसले शैक्षिक दबाव र अभिभावक अपेक्षाहरूको भारी बोझलाई समेट्छ। मुक्त हुने, हराएको बाल्यकाललाई फेरि जिउने गहिरो इच्छा व्यक्त गर्दछ र साँच्चै आफ्नै शर्तमा जिउन सिकाउँछन्। गीतका शब्दहरूले जीवनलाई पूर्ण रूपमा बाँच्ने र आफ्नो जोसलाई पछ्याउने उत्सव मनाउँछन्। तिनीहरूले बोझ महसुस गरेपछि बाल्यकाल र युवावस्थालाई फेरि जिउने इच्छालाई वर्णन गर्दछ। र शान्तानु मोइत्राको आवाजमा संगीतकार शान्तानु मोइत्रा, शब्दकार स्वानन्द किरकिरे।
1: सारी उम्र हम मर मर के जी लिए, एक पल तो अब हमें जीने दो।

सुबानला एक अरबी वाक्यांश हो जसको अनुवाद भगवान को महिमा वा भगवान सिद्ध हो। ये सवानी हे दिवानी को लोकप्रिय चलचित्र गीत को सन्दर्भमा यसले प्रेममा पर्नुको सुन्दरतामा विस्मय र आश्चर्यको उद्गारको रूपमा काम गर्छ। शीर्षकले मुख्य विषयवस्तुलाई सुन्दर प्रतिबिम्बित गर्दछ। युवावस्थाको भावुक लापरवाह र साहसिक उत्सव सपनाहरू र प्रेमको अनुभवको वर्णन गर्दछ। शिल्पा रावको आवाजमा संगीतकार प्रीतम, शब्दकार अमिता भट्टाचार्य।

बेखबर चलचित्र एक्शन रिप्ले को एक लोकप्रिय हिंदी गीत हो जुन श्रेया घोषालले गाएका हुन्। गीत को सन्दर्भमा जसले गाउने व्यक्तिको गहिरो भावना र चाहनाको बारेमा अनभिज्ञ प्रेमीलाई जनाउँछ। संगीतकार प्रीतम, शब्दकार इर्शद कमिल।

मटर गस्ती एक हिन्दी शब्द हो जसको अर्थ उद्देश्यहीन भौतारिनु टहल्नु वा फुर्सदमा लापरवाह घुमफिरमा संलग्न हुनु हो। यसले कुनै विशेष उद्देश्य वा गन्तव्य बिना घुमफिर गर्ने भावनालाई समेट्छ। यसले कुनै विशेष कुरा बिना नै बेफिक्री उद्देश्यहीन रमाइलो गर्दै समय बिताउने वा घुम्ने भावनालाई समेट्छ। मोहित चौहानको आवाजमा संगीतकार ए आर रहमान, शब्दकार इर्शद कमिल।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ चाँद सिफारिस कैलाश खेर र सानको आवाजमा, संगीतकार जतिन ललित, शब्दकार प्रस्तुत।

श्रोताबिन भर्खरै सुनाउँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना बोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्ते।

0: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा। समय रात्रिको ठिक 8:30 भयो। श्रोता प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको दैनिक चर्चा चौतारी कार्यक्रममा आज हामीले वर्ष 2025 प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा केन्द्र सरकारको साहसिक सुधार तथा कठोर निर्णयको वर्षको रूपमा जानिन्छ। यो वर्ष 2025 ठूलो सोच, तीव्र गति र गहिरो सुधारको रूपमा चिनिनेछ। भारतलाई 2047 विकसित राष्ट्र बनाउने दिशामा वर्ष 2025 एउटा माइल खुट्टी हुनेछ। यो 2025 सालमा सुधारका केही महत्त्वपूर्ण फड्को बारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्रीज्यू। नकुलज्यू, हाम्रो स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
2: नमस्कार। यस चर्चा चौतारी कार्यक्रममा देशको विकासमा वर्ष 2025 प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि र साहसिक सुधारका केही महत्त्वपूर्ण फड्को बारे चर्चा परिचर्चा गर्न मलाई यहाँहरूले मौका दिनुभएकोमा श्रीमान अशोक चौरसियाज्यू तपाईँलाई पनि मेरो तर्फबाट हार्दिक नमस्कार अनि आभार व्यक्त गर्दछु।
1: श्रोतागण, डाक्टर नकुल छेत्रीज्यूको थप परिचय गराउन चाहन्छु। उहाँ एकजना शिक्षक हुनुहुन्छ, उच्चतर माध्यमिक विद्यालयमा नेपाली भाषा पढाउनुहुन्थ्यो। उहाँले धरणीधर शर्मा कोइरालाको काव्यमा रस प्रयोगमाथि शोध गरी पिएचडी अर्थात् विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको हो। उहाँ एकजना असल शिक्षक हुनका साथै समाज सेवा र साहित्य सेवामा अग्रणी भूमिका निभाउँदै आउनुभएको छ। नेपाली भाषाका पुस्तकहरू प्रकाशनका लागि उहाँले नरपूर्ण साहित्यिक गुठीको पनि स्थापना गर्नुभएको छ। साहित्य अकादमीका केही पुस्तकहरूको सम्पादन पनि गर्नुहुन्छ। नकुलजी, देशभक्त भारतीयहरूको एउटा सपना छ कि भारत एउटा विकसित राष्ट्र बनोस्, होइन?
2: हजुर हजुर।
1: तर भारत त प्राचीन कालको इतिहासमा हेर्दाखेरि विश्वमै विकसित राष्ट्र थियो, यसैले सुनकीचरी विश्व गुरु भनिन्थ्यो, होइन र?
2: हजुर, अवश्य हो नि। भारत कुनै समयमा सुनकी चरी भनेर चिनिन्थ्यो,
1: हजुर।
2: यसमा कुनै दुई मत भने पटक्कै छैन,
1: हजुर।
2: भारतको समृद्धि, सम्पदा, ज्ञान र विज्ञानको गौरव गाथा सुनेर नै हाम्रो देशमा यवन, सक, हुन, मुगल, अङ्ग्रेज, डच अनि फ्रेन्चहरू भारतको सम्पदा लुट्न नाना षड्यन्त्र गरी अन्तत हाम्रो राजाहरूको दूरदृष्टि, एकता र निस्वार्थ राष्ट्र प्रेम अभाव, स्वार्थको राजनीतिले गर्दा सुनकी चरी हाम्री भारत माता अन्तत गुलाम बन्न पुगिनि।
1: हजुर हजुर। विश्व गुरु भन्ने जहाँ नालन्दा तक्षशिला विश्वविद्यालयमा
2: हजुर
1: विश्वभरिका विद्यार्थीहरू पढ्न आउँथे, त्यहाँ आज यस्तो अवस्था छ कि हाम्रो विद्यार्थीहरू विदेश गएर पढ्दाखेरि एकदम गर्व र छाती फुकाउने काम गर्छन्।
2: हजुर, अवश्य हो नि। हाम्रो देशको त्यो नालन्दा विश्वविद्यालयहरू विश्वमा नै शिक्षाको एउटा केन्द्र बनेको थियो। तर देशका स्वतन्त्रता सङ्ग्रामीहरू पुनः कम्मर कसेर एकताको प्रदर्शन गर्दै झन्डै 200 निरन्तर सङ्घर्ष जारी राखे, भारतलाई स्वतन्त्र त गराए।
1: हजुर।
2: तर दुर्भाग्यवश अङ्ग्रेज, मुगल आदिले हाम्रो धन सम्पदा मात्र लुटेर त लगेनन्, अपितु हाम्रो मठ मन्दिर, संस्कार, गुरु केन्द्र, महान संस्कृति परम्परा र धर्म मास्ने हरेक कार्य गरे भारत।
1: संस्कृत भाषालाई पनि त मासे।
2: त्यो सँगसँगै संस्कृति सम्बन्धित भाषा, साहित्य, संस्कार, संस्कृति जुन भारतको एउटा ठुलो गौरव थियो ती सबै मास्ने काम गरे नि।
1: हजुर हजुर।
2: हाम्रो सामाजिक एकतालाई तोड्न जात जातमा, प्रान्तीय भाषामा समाजलाई पिथोल्ने ठुलो षड्यन्त्र पनि नरचेको होइन,
1: हजुर,
2: जसको शिकार हाम्रै समाज बन्यो।
1: हजुर हजुर।
2: देश त स्वतन्त्र भयो नि, तर गुलामीको मानसिकतादेखि हामी मुक्त हुनै सकेनौ।
1: हजुर,
2: एउटा विकसित राष्ट्रदेखि विकासशील राष्ट्रमा परिणत भयौँ ती हाम्रा स्वतन्त्र सङ्ग्रामीहरूको ठुलो समर्पण र त्याग बलिदानको फलस्वरूप।
1: हजुर,
2: र भनिन्छ इतिहास स्वयंलाई कहिलेकाहीँ दोहोऱ्याउँछ, अवश्य होइन र?
1: हजुर हजुर,
2: र देशको जनता केही हदसम्म आफ्नो प्राचीन गौरव र गरिमाको भान गर्न थाले, राष्ट्रभक्ति सर्वोपरि हुनुपर्ने अनुभव गर्न थाले र बिस्तार बिस्तार परिणाम स्वरूप 2014 दूरद्रष्टा हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको रूपमा देशले एउटा साँचो सेवक प्राप्त गर्यो।
1: हजुर हजुर,
2: परिणाम हामी सबैले देखिरहेकै छौँ।
1: हजुर,
2: भारत विकासशील राष्ट्रदेखि विकसित राष्ट्रतर्फ पुनः अग्रसर हुन थालेको छ अहिले।
1: हजुर,
2: यसका लागि टाढा सोच्ने साहसिक र कठोर निर्णयका साथ सुधारहरूको दिशामा देश अग्रसर हुन थाल्यो।
1: हजुर,
2: परिणाम स्वरूप वर्ष 2025 क्रान्तिकारी सुधारहरू भए।
1: हजुर,
2: यस्तै धेरै धेरै सुधारहरू भए जसलाई देशवासीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा तथा 2025 सुधारको वर्षको रूपमा सधैँ स्मरण गरिनेछ।
1: नकुलजी, भारतको सभ्यता र प्राचीन गौरवको कुरा गर्नुभयो तपाईँले, यसबारे केही थप प्रकाश पार्नुहुन्छ?
2: हजुर, यसबारेमा थप प्रकाश पार्नु पर्दाखेरि यो जुन चाहिँ विषय आज उठाउनु भयो हजुरले,
1: हजुर,
2: यो विषय त केवल राजनीतिक बहस मात्र त होइन, यो त सम्पूर्ण देशवासीको पहिचान, सङ्घर्ष, आत्मविश्वास, भविष्य र सामूहिक चेतनासँग जोडिएको विषय हो।
1: हजुर,
2: भारत केवल एउटा भौगोलिक संरचना मात्र त होइन, यो हजारौँ वर्षको सभ्यता, संस्कृति र चेतनाको निरन्तर प्रवाह नै हो।
1: हजुर,
2: र वैदिक कालदेखि आधुनिक युगसम्म आइपुग्दा भारतले अनेकौँ चुनौती, सङ्घर्ष र परिवर्तनका चरण पार गर्दै आज 2025 एक उदीयमान विकसित राष्ट्रको रूपमा आफूलाई स्थापित गर्ने ऐतिहासिक मोडमा पो उभियो।

0: भनेपछि नकुलज्यू, आत्मनिर्भर भारत आर्थिक विकासको दिशाले तय गर्छ कि कसो?
1: हजुर, निश्चय नै हो नि, किनभने सभ्यताको निरन्तरतामाथि भारत देशको कुरा गरौँ, भारत कुनै नयाँ राष्ट्र होइन, भारत हजारौँ वर्ष पुरानो सभ्यता हो, जहाँ वेद जन्मिए, जहाँ उपनिषद्ले मानव चेतनालाई दिशा दिए, जहाँ बुद्धले करुणा सिकाए, अनि जहाँ महावीरले अहिंसाको पाठ पढाए। विश्वले जब अँध्यारो युग भोगिरहेको थियो, तब भारतले शून्यको आविष्कार गर्यो। गणित, खगोल, आयुर्वेद र दर्शनको उज्यालो छर्यो। तर दुःखको कुरा, त्यही सभ्यतामाथि औपनिवेशिक शासन पनि आयो, हामीलाई कमजोर पनि बनाइयो, हाम्रो आत्मविश्वास तोडियो। तर आज भारतले विश्वमा आफ्नो शिर खडा गरेको छ,
0: माने आफ्नो आत्मविश्वास
1: प्राप्त गर्न सकेको छ। यो हामी सम्पूर्ण राष्ट्रवासीको निम्ति गौरवको कुरा पक्कै हो।
0: हजुर हजुर,
1: स्वतन्त्रता पछिको सङ्घर्षदेखि आत्मनिर्भरतासम्म भारतले निकै लामो यात्रा गरिसकेको छ नि।
0: हजुर,
1: 1947 पछि भारतले अत्यन्त कठिन यात्रा गर्यो। गरिबी, अशिक्षा, विभाजनको पीडा, यी सबैका बावजुद पनि हामी कहिल्यै झुकेनौँ। हरित क्रान्तिले भोकमरी हटायो, श्वेत क्रान्तिले किसानलाई सशक्त बनायो, शिक्षा र विज्ञानले आत्मनिर्भर बनायो, अनि आर्थिक उदारीकरणले भारतलाई त नयाँ दिशामा डोर्याइरहेको छ। आज 2025 आइपुग्दा भारत आत्मनिर्भरता र आत्मसम्मानको नयाँ युगमा प्रवेश गरिसकेको छ नि।
0: हजुर, अघि तपाईँले आर्थिक विकासको कुरा गर्नुभयो, यो आर्थिक विकासले नै वास्तवमा भारत एउटा विकसित राष्ट्र हुन्छ कि आर्थिक विकासको साथसाथ सांस्कृतिक, धार्मिक, आध्यात्मिक विकासको पनि जरुरी छ? पहिला तपाईँले आर्थिक विकासलाई अलिक अझै प्रस्ताइदिनुहोस् त।
1: हजुर, आर्थिक विकास भनेको, अर्थ भनेको कुनै पनि राष्ट्रको पहिलो मेरुदण्ड नै मानिन्छ। अर्थ बिना त कुनै सम्भव नै छैन। त्यसैले आज हामी आर्थिक रूपान्तरणको युगमा प्रवेश गरिसकेका छौँ।
0: भारत, तपाईँलाई एकछिन रोक्न चाहन्छु, भारत आज विश्वको पाँचौ सर्वबृहद अर्थतन्त्र बनिसकेको छैन र
1: मेरो
0: अनि तेस्रो विश्वको सर्वबृहद अर्थतन्त्र बन्ने दिशामा अग्रसर भएको छ।
1: हजुर,
0: र अहिले के भन्नुहुँदै थियो, सायद जापानलाई उछिनेर चौथो
1: बनिसकेको छ। हजुर, पाँचौ होइन, अहिले जापानलाई पनि उछिनेर चाहिँ चौथो स्थानमा पक्कै आइपुगेको छ। र 2025 आइपुग्दा भारत विश्वको तीव्र गतिमा बढ्दो अर्थतन्त्र मध्ये एक बनेको छ। भारतको अर्थतन्त्र विश्वमा सबैभन्दा तीव्र गतिमा बढिरहेको हामीले प्रत्यक्ष देखिरहेका छौँ। मेक इन इन्डिया, स्टार्टअप इन्डिया, डिजिटल इन्डिया, आत्मनिर्भर भारत जस्ता अभियानहरूले त घरेलु उत्पादन, नव प्रवर्तन र रोजगारी सिर्जनामा नयाँ आयाम थपेका छन् नि।
0: हजुर हजुर,
1: डिजिटल भुक्तानी प्रणाली, युपिआई, स्टार्टअप, संस्कृति र एमएसएमई क्षेत्रको विस्तारले त झन् भारतलाई आत्मनिर्भर र प्रतिस्पर्धी अर्थतन्त्रतर्फ अघि बढाएको छ।
0: हजुर,
1: यी सबै कुराहरू चाहिँ केवल नारा मात्र त होइन,
0: हजुर,
1: यी राष्ट्रिय सङ्कल्प हुन्। आज भारतमा स्टार्टअपको संख्या हेऱ्यौँ भने लाखौँमा पुगेको छ।
0: हजुर,
1: डिजिटल भुक्तानी विश्वकै उदाहरण बनेको छ।
0: हजुर,
1: गाउँ गाउँमा ब्याङ्किङ, इन्टरनेट र उद्यम पुगेको छ।
0: हजुर,
1: त्यो तपाईँ हामीले उपभोग गरिरहेकै छौँ। भारत अब केवल उपभोक्ता मात्र होइन, उत्पादन गर्ने राष्ट्र पनि बनिसकेको छ नि।
0: हजुर हजुर,
1: र आज भारतले यसै क्षेत्रमा हेऱ्यौँ भने प्रविधि र नवप्रवर्तनको नेतृत्व गरिरहेको छ।
0: हजुर हजुर,
1: प्रविधि र विज्ञानको क्षेत्रमा भारतले नयाँ

हम यहाँ आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला रात्रिको ठिक 10:30 भयो श्रोता। अब यसको साथै समाप्त भइरहेछ आजको हाम्रो अधिवेशन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू। भोलि बिहान 6:20 अधिवेशनका रमाइला कार्यक्रमहरूको साथमा फेरि पनि उपस्थित हुनेछौँ। तबसम्मलाई आज्ञा दिनुहोस्। नमस्ते, शुभरात्रि, जय हिन्द।